थियो। छलफलमा महाअभियानको माग बमोजिम नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी आन्दोलन र पक्षलाई वार्ताका लागि आह्वान गर्ने सहमति भएको थियो। सरकारले वार्ताका लागि गरेको आह्वानलाई समर्थन गर्दै महाअभियानका प्रतिनिधिले वार्ताका लागि आएको पत्र समेत आग्रह गरेका छन्। छलफलमा महाअभियानका प्रतिनिधि विष्णु बोहरा छेत्री, राजु आचार्य, शकुनी सिंह, हरदेव महतो, ताराबज गाई र विजय थापा सहभागी भएका छन्। लघुवित्त पीड़ितहरूको आन्दोलन सर्किएसँगै सरकारले वार्ता टोली गठन गरेको हो। अन्तर्राष्ट्रिय समाचार। दक्षिण नाइजेरियाको आयाटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय क्षेत्रको बस्तीको अस्तित्व नै संकटमा परेको छ। हरेक वर्ष समुद्र टर्सा घुरिँदै गएको र समुद्रले बगाएका घरका भग्नावशेषहरू अहिले बाँकी रहेको जमीनमा छरिएका समाचार संस्था एएफपीले जनाएको छ। झण्डै 10,000 मानिसहरूको बसोबास रहेको आयाटोरो सन् 1947 सामुदायिक स्वामित्वमा आधारित समाज निर्माण गर्न चाहने कम्युनिस्ट विचारबाट प्रभावित इसाईहरूको समूहले स्थापना गरेको थियो। तर सन् 2000 दशकदेखि बस्तीमा तटीय क्षयीकरण तीव्र हुँदै गएको छ। इलाजे जिल्लाका अन्य 19 समुदाय पनि यसबाट प्रभावित छ। नगर योजना विशेषज्ञ बार्नावास ओगिरीमा जेम्सको अध्ययन अनुसार सन् 1987 2022 आयाटोरोको तट रेखा हरेक वर्ष औसत 15 मिटर पछाडि सरेको छ। खेल समाचार। जापानको आइची नागोयामा हुने सन् 2026 एसियाली खेलकुदका लागि अफगानिस्तानले आफ्नो क्रिकेट टोलीको घोषणा गरेको छ। ब्याटर दर्विन्स रसुलीको कप्तानीमा घोषणा गरिएको 15 सदस्यीय टोलीमा 6 नयाँ खेलाड़ीलाई मौका दिएको छ भने 5 खेलाड़ीसँग 10 भन्दा कम अन्तर्राष्ट्रिय खेलको अनुभव छ। टोलीमा करिब जन्नत र नजीबुल्लाह जाद्रान जस्ता अनुभवी खेलाड़ीहरू रहेका छन् जसले टोलीलाई सन्तुलन प्रदर्शन गर्नेछ। स्पिन बलिङको कमाण्डर नाङ्गेलिया खरोटेले सम्हाल्नेछन्। टोलीमा अफगानिस्तानका दिग्गज खेलाड़ी महम्मद नाभिका छोरा हसन इसाखिल र गत फेब्रुअरीमा भारत विरूद्धको अण्डर 19 विश्वकपमा शतक प्रहार गरेका फैसल सिनो जादालाई पनि समेटिएको छ। घरेलु लिग इस्पा गिजा क्रिकेट लीगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीलाई प्राथमिकता दिएको छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। प्रधानमन्त्री बालेन शाहसँग बताउ 10 प्रतिनिधि सभामा प्रश्नोत्तर हुने, 78 दिनपछि हट्यो विपक्षीको विरोध, विधिको शासन पालना गर्न प्रधानमन्त्रीलाई कांग्रेस सभापति थापाको आग्रह, पार्टीभित्रको विवाद समाधान पद बाँडफाट वा शक्ति सन्तुलनबाट नभई विचार र राजनीतिक दृष्टिकोणमा सहमति खोजेर गर्नुपर्ने महामन्त्री पौडेलको जोड, सनातन धर्मको दस्तावेज देउवा समूहभित्र विभाजन, सम्मेलनको अन्तिम दस्तावेज रोकियो, दुर्गा प्रसाईसँगको वार्ता गर्न सरकारले बनायो समिति, गण्डकीको विकास र कानून कार्यान्वयनका लागि मुख्यमन्त्री पाण्डेद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, गाछे पानीमा बोलुम धार्मिक महोत्सव शुरू र पीएसजीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि।

0: हवस् हामीलाई समय साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आएका चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नेछ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.10 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको,
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टिकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
15: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलंग, डाइनिंग टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर शोरूम दिलीगौड़ा तनहु
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0965709604, मोबाइल नम्बर 9847061268
15: 9856602068।
18: प्रसन्न, होमवर्क देखाउ त।
19: हस् टिचर।
18: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
19: टिचर, मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
18: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
21: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा। फोन 0965414484, मोबाइल 9560633384 र 9560667988।
22: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
23: तर महँगो होला नि।
22: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
24: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
25: बाराही एल्युमिनियम, अब यूपीवीसी को साथमा।
24: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
25: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0965414411, मोबाइल 9855229038 र 9808229038।
26: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
27: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
26: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
27: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
26: पुराना गरगहना सँग नयाँ साथ फेर,
27: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
26: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौड़ा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 6 बज्यो
5: कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल भदौ 2 गते मंगलबार सन् 2026 अगस्त 18 तारीक साउन शुक्ल पक्षको षष्ठी तिथि
7: काया कैरनका साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्रको शान किसान
6: A complete piping solution.
5: Kaya Kairan Suru Garau Mukhya Mukhya Khabar Ka Sirsakaru Bata.
6: संसदीय इतिहासमै प्रधानमन्त्रीका नाममा पहिलो रूलिङ भदौ 10 प्रश्नोत्तर संसदको अवरोध स्थगित
5: विद्युत प्राधिकरणको नाफा झण्डै 59% घट्यो एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो
6: देशमै अवसर खोज्दा सिप अनुसारको काम र उचित पारिश्रमिक नपाएको युवाको गुनासो नीति मात्रै होइन रोजगारी र उद्यमको वास्तव अवसर मिलाउन आग्रह
8: देशमा बसेर केही गर्न नसकेपछि त्यो एयरपोर्टमा धाउनु बाहेक अरू विकल्पै हुँदैन
9: बहुस्तरीय खालका विश्वस्तरीय खालका प्रविधिहरूलाई भित्राउनुपर्छ
8: बोल्ने मात्रै होइन अथवा नीति बनाउने मात्रै होइन कि त्यसलाई इम्प्लिमेन्टेसन पार्टमा ध्यान जाओस्
5: इरान सम्झौतामा बाधा पुर्याए ओमानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी इरानलाई पनि आत्मसमर्पण गर्न आग्रह
6: र न्यूजील्याण्डका कुगेले एनपीएल टोली सुदूर पश्चिम रोयल्समै रहने
10: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
11: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
10: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
11: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
10: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
11: फोन 056-421-2161 596-617 मोबाइल 98550-607-68 98511-62594 98510-54224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924
4: काया कैरनमा अब खबरको सिलसिला। संसदको सर्वोच्चता र सरकारको संसदीय जवाबदेहितामाथि प्रश्न उठेपछि नेपालको संसदीय इतिहासमै पहिलो पटक सदनबाट प्रधानमन्त्रीको नाममा रूलिङ भएको छ। प्रतिनिधि सभाको हिजो बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले उठाएका प्रश्नको सदनमा आएर जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गर्नुभएको हो। सभामुख अर्यालले रूलिङको क्रममा प्रतिनिधि सभा नियमावलीको नियम 56-60 उल्लेख गर्नुभएको छ। यी नियममा हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। सभामुख अर्यालले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भदौ 10 लागि तोक्नु भएको छ। यो रूलिङ भएसँगै अब प्रधानमन्त्री शाह प्रश्नोत्तरमा उपस्थित हुनुपर्नेछ। प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले नियमावलीको परीक्षित 9 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम भदौ 10 बैठकमा हुने गरी निर्धारण गरेको जानकारी गराउनु भएको छ। यसका लागि भदौ 5 1 बजेसम्म प्रश्न दिन सभामुखले आग्रह समेत गर्नुभएको छ। संसदको सर्वोच्चता र सरकारको संसदीय जवाबदेहितामाथि प्रश्न उठ्ने अवस्था आएपछि सभामुखले रूलिङको अधिकार प्रयोग गर्नुभएको हो। संसदले जन्माएको प्रधानमन्त्री सदनप्रति उत्तरदायी नहुँदा सभामुखले रूलिङ गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक रहेको संसदीय मामिलाका जानकारहरूको भनाई छ। यो रूलिङपछि संसदको अवरोध स्थगित भएको छ। संसदीय इतिहासमै प्रधानमन्त्रीको नाममा पहिलो रूलिङ शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: सरकारले खाद्य वस्तुको खुल्ला बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ। बजारमा दाल, चामल, गेडागुड़ी जस्ता खाद्य वस्तु खुल्ला रूपमा बिक्री भइरहेकोमा सरकारले आउने दिनमा खुल्ला बिक्रीमा रोक लगाउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको राष्ट्रिय आपूर्ति नीतिको मस्यौदामा खुल्ला बिक्री वितरण निरुत्साहित गर्ने उल्लेख छ। खाद्यान्न लगायतका वस्तुहरूको खुल्ला रूपमा बिक्री वितरण गर्न निरुत्साहित गर्नका लागि यस्ता वस्तुहरूलाई अनिवार्य रूपमा सुरक्षित तवरले गुणस्तर निर्धारण, परीक्षण, प्याकेजिङ र लेबलिङ गरी बिक्री वितरण गर्ने प्रबन्ध गरिने मस्यौदामा भनिएको छ। यसैगरी

0: चेक गरिने जनाइएको छ। यस्ता वस्तुहरू स्वदेशभित्र उत्पादन स्थलमा निरीक्षण गर्ने व्यवस्था मिलाइने उल्लेख छ। मानव स्वास्थ्यसँग सम्बन्धित वस्तुहरूको नियमित रूपमा नमूना संकलन तथा स्वच्छता परीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्ने जनाइएको छ। अब खुल्ला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध शीर्षकको खबर कारोबारमा छ।
1: आर्थिक वर्ष 82-83 नेपाल विद्युत प्राधिकरणको कर अघिको नाफा झण्डै 59% घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवका अवसरमा हिजो सार्वजनिक भएको गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले नाफा घटेको देखाएको हो। आर्थिक वर्ष 81-82 प्राधिकरणले 12,57,30,00,000 नाफा गरेकोमा गत आर्थिक वर्षमा 5,04,00,000,000 रूपियाँ मात्रै नाफा कमाएको छ। गत आर्थिक वर्षको भने लेखा हुन बाँकी छ। विगतका वर्षमा उच्च हुने गरेको प्राधिकरणको नाफा गत आर्थिक वर्षमा न्यून भएको हो। प्राधिकरणले आर्थिक वर्ष 78-79 15,05,80,00,000, 79-80 12,07,70,00,000, 80-81 14,46,50,00,000 र 81-82 12,17,30,00,000 नाफा कमाएको तथ्याङ्क छ। प्राधिकरणका कायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विदेशी विनिमय दरमा आएको वृद्धिले नाफा प्रभावित भएको बताउनु भएको छ।
0: मिलिनियम च्यालेन्ज अकाउन्ट नेपाल एमसीए नेपालले अमेरिकी सहयोगमा संचालित मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाको एक वर्ष म्याद थप गर्न अनुरोध सहित पठाएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमै थन्किएको छ। एमसीए नेपाल अमेरिकी सहयोगमा संचालित एमसीसी परियोजना कार्यान्वयन निकाय हो। अर्थले आवश्यक निर्णय नलिएका कारण यो प्रस्ताव अमेरिकाको वाशिङटन डीसीको एमसीसी मुख्यालयसम्म अझै पुगेको छैन। एमसीए नेपालले गएको जेठको मध्यतिरै मन्त्रालयमा पत्र पठाउँदै 74,70,00,000 डलरको आयोजनाको एक वर्ष म्याद थपका लागि औपचारिक रूपमा एमसीसी मुख्यालयसँग समन्वय गरिदिन आग्रह गरेको थियो। आयोजना अन्तर्गत 315 किलोमिटर लामो प्रसारण लाइन र सड़क स्तरोन्नतिका परियोजनाहरू छन्। अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले एमसीए नेपालका तर्फबाट पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसलाई अहिलेसम्म एमसीसी मुख्यालय नपठाइएको बताएका छन्। एमसीसी सम्झौता अनुसार यी आयोजनाहरू 13 भदौ 2085 सम्पन्न भइसक्नु पर्नेछ। तर अमेरिकी सरकारले एमसीसी का गतिविधिहरू अस्थायी रूपमा स्थगन गरेको र प्रसारण लाइनको ठेक्का रद्द भई फेरि ठेक्का आह्वान गर्नु परेका कारण आयोजना कार्यान्वयनमा करिब 14 महिनाको ढिलाइ भएको एमसीए नेपालको भनाइ छ। एमसीसी को म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो। कान्तिपुरमा खबर छ।
1: जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। उहाँ गैराती थुनामुक्त हुनुभएको हो। सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो। श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनु भएको छ। समाचार गलत भए कानूनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्विरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उहाँलाई गएको साउन 27 गते मध्यराती पक्राउ गरेको थियो। काया कैरनमा देशभित्र सिप अनुसारको काम र उचित पारिश्रमिक नपाएको युवाहरूको गुनासोसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान। NBL Auto Loan.
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
1: पैसामा छ शक्ति, पैसामा छ सहारा।
4: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
1: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
4: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
4: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
1: इतिहास, गाथा र कथा, गाँठका कुरा,
4: गाँठका कुरा।
1: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदीय इतिहासमै प्रधानमन्त्रीको नाममा पहिलो रूलिङ, भदौ 10 प्रश्नोत्तर, संसदको अवरोध स्थगित, अब खुल्ला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध, विद्युत प्राधिकरणको नाफा झण्डै 59% घट्यो, एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो, जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग, देशमा युवाको संख्या ठूलो भए पनि पर्याप्त अवसर नहुँदा धेरै युवा विदेशिन बाध्य छन्। रोजगारीको सीमितता, सीप अनुसारको कामको अभाव, न्यून पारिश्रमिक, उद्यमका लागि पूँजी र बजारको समस्या तथा सरकारी प्रक्रियाको झन्झट यसका प्रमुख कारण हुन्। यद्यपि सूचना प्रविधि, पर्यटन, कृषि, स्टार्टअप लगायतका क्षेत्रमा नेपालमै सम्भावना खोज्ने युवाको संख्या पनि बढ़िरहेको छ। युवालाई देशमै अवसर दिन सीप विकास, रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने तथा व्यवसाय संचालन सहज बनाउन वान विन्डो सिस्टम लागू गर्नुपर्ने आवाज उठिरहेको छ। साथी महेश गेवालीले युवालाई देशमै रोक्न सरकारले के गर्नुपर्छ भनेर काठमाडौँमा भेटिएका केही युवालाई सोध्नु भएको छ।
7: सन्ध्या बस्ल, मेरो घर चाहिँ बुटोल, बसाई चाहिँ मेरो काठमाडौँ। यही ब्याचलर पढ्दा पनि धेरै खर्च गरेर पढ्यो, अब मास्टर्स पढ्दा पनि घरबाटै पैसा पठाउनु भनेर पढ्नु पर्दा चाहिँ दुःख लाग्छ। अब सकेसम्म दुःख गर्ने हो, देशमै गर्ने हो भनिन्छ, तर आफूले सोचे जस्तो पढाइ अनुसारको सिपमूलक कार्यक्रम, इन्टर्नसिप पनि पेड नपाउनु, अनपेड इन्टर्नसिपमा गर्नुपर्ने, त्यस्तो हुँदाखेरि चाहिँ हामी फर्स्टमा गर्दै जाँदा आफू नै एकदमै पीड़ित, त्यो भिक्टिम जस्तो भइन्छ। देशमा बसेर केही गर्न नसकेपछि त्यो एयरपोर्टमा धाउनु बाहेक अरू विकल्प हुँदैन, फर्स्टमा लगानी गर्नुपर्छ, त्यसमा नै हामी चुकेर चाहिँ हामी विदेश जानुपर्ने बाध्यता आएको।
8: प्रवीण मास्तोला, सोलुखुम्बु, बसाई, बाग बजार। 5 वर्षको अवधिमा 12 लाख रोजगारी सिर्जना गर्न, औसत वार्षिक लगभग तपाईँको 2.5 लाख रोजगारी सिर्जना गर्नुपर्छ। उद्योग धन्दा सञ्चालन गर्न सकेको छैन, ऋण उद्योगहरूको चाहिँ, तर त्यसको लागि चाहिँ स्रोत सुनिश्चित भएको छैन। सार्वजनिक संस्थानहरू घाटामा गइराखेका छन्, घाटा पूर्ति गर्ने के कसरी हो त्यो सरकारको कार्ययोजना छैन। उद्योग व्यवसाय सञ्चालन गरेर पनि फेरि हामी घाटामै जाने उद्योग किन सञ्चालन गर्दैछौँ? पूर्वाधार निर्माण गर्नु, सूचना प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्नका लागि डिजिटल इन्फ्रास्ट्रक्चरहरू ल्याउनु पर्यो, हाम्रो टेक्नोलोजी नयाँ ल्याउनु पर्यो, बहुस्तरीय खालका, विश्वस्तरीय खालका प्रविधिहरूलाई भित्राउनु पर्छ।
9: सानवी देउजा, अहिले मेरो बीए इन इकोनोमिक्स अनि पोलिटिकल साइन्स। अब सरकारले अब विद्यार्थीलाई लोन दिन सकिन्छ कि स्टार्टअपको लागि, होइन, एजुकेसन सिस्टममा नै अलिकति प्र्याक्टिकल नलेज बढाउन सकिन्छ कि? पढाइसकिने बित्तिकै प्लेसमेन्ट दिन सकिन्छ, त्यो कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ। अनि अहिले हाम्रो के भन्नु अब सार्वजनिक संस्थानहरू कति बन्द छन् होइन, त्यहाँनिर प्लेसमेन्ट दियो भने पनि अझै बेटर हुन्थ्यो त्यो सञ्चालनहरू गरेर।
10: वन्दना बेके सल्यान अहिले बानेश्वर।
11: मास्टर्स गरेको मान्छेले 10-15 हजारको जबमा काठमाडौँमा सर्भाइभ गर्नु त एकदम गाह्रो हुन्छ नि त होइन, त्यो कसरी मान्छेले आफ्नो डेली खर्च नै गर्न सक्दैन, महँगाई यति छ होइन काठमाडौँमा, एउटा ठाउँदेखि अर्को ठाउँमा नै जाँदाखेरि नै कति फरक फरक छ कि, हरेक गाडी भाडादेखि लगेर हरेक कुराको पेमेन्ट, रेन्टमा बस्यो भने प्र्याक्टिकल भन्दा पनि थ्योरिटिकल नलेज मात्रै भयो क्या।
12: उमेश पाण्डे सुदूरपश्चिम बाजुरा बसाई यता भक्तपुर छ अहिले, मेरो इन्टर्नसिपको व्यवस्था गरिदिनु पर्यो होइन, कलेजमै गएर प्रोग्रामहरू गरिदिनु पर्यो, कार्यक्रम गरेर यसरी यसरी आय आर्जन हुन सक्छ, यसरी आत्मनिर्भर हुन सकिन्छ होइन, यो यो पेसा गर्दाखेरि तपाईँहरूले पढे अनुसार यो यो अवसरहरू चाहिँ छ, मन्त्रालयमा यस्तो छ, बाहिरी सेक्टरमा यस्तो छ भनेर सबैले सरकारले पनि केही कदम गरिदियो भने, अनि केही चाहिँ अनि आफूले पनि इनिसिएटिभ चाहिँ लिनुपर्छ, त्यो सबै गर्यो भने यो समस्याको समाधान चाहिँ हुन्छ जस्तो लाग्छ।
13: सुमिना राई सुलुखुम्बु ठमेलमा बोल्ने मात्रै होइन अथवा नीति बनाउने मात्रै होइन कि, त्यसलाई इम्प्लिमेन्टेसन पार्टमा ध्यान जाओस्, जे जे बनाएको छ एकदमै आफ्नो देश सुहाउँदो होइन कि, हामी स्विजरल्यान्ड बनाउँछौँ हामी भन्दै आउनुहुन्छ नि, स्विजरल्यान्ड बनाउनु छैन कि हाम्रो नेपाललाई, हामीलाई कतिपय यो पश्चिम भेगमा त त्यो हाम्रो छ नि सरकारी हाम्रो त्यो सिटामल निशुल्क त्यो पनि खान पाउनु भएको छैन कि, त्यो नेपाललाई स्विजरल्यान्ड अथवा ट्रेन रेल केही ल्याउनु छैन कि, बस हाम्रो नेपालीको परिवेश अनुसार लग्नुहोस्, हामीलाई स्विजरल्यान्ड चाहियो होइन होइन, यहाँको सोर्सहरूलाई रिसोर्सहरूलाई राम्रो ठाउँमा युटिलाइज गर्नुहोस्, अनि हाम्रो फाइनेन्सियल उसको ब्याकग्राउन्डको लागि त हाम्रो रिसोर्सहरू काफी छ नि त, तिनीहरूलाई युज गर्नुहोस् राम्रो ठाउँमा होइन, त्यही हो।
5: रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे युवा अनुभव समेटिएको कार्यक्रम देश प्रदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, पहाड़ी क्षेत्रका बस्तीमा बाँदर, दुम्सी, बँदेल, मृग, खरायो लगायतका जंगली जनावरले खेतीबालीमा ठूलो नोक्सान पुर्याउँदै आएका छन्। जंगली जनावरको कारण बस्ती नै खाली हुन थालेपछि पाल्पा रिब्दीकोट गाउँपालिका एक खेहाले गाउँ गाउँमा बाँदर हेरालु कर्मचारीदेखि किसानको बारीमा काँडे तारजाली लगाएर जंगली जनावर नियन्त्रणको नमूना काम गरिरहेको छ। अहिले मकै खेतीको मुख्य सिजन हो, चैत वैशाखमा लगाएको मकै अहिले फल्ने दाना हाल्ने समय हो। जंगली जनावर बाँदर र बदेलको संख्या अत्याधिक वृद्धिसँगै किसानले लगाएको मकै लगायत अन्नबालीमा ठूलो नोक्सानी हुँदै आएको छ। केन्द्रीय सरकारलाई बाँदर तथा बदेल जस्ता जंगली जनावर नियन्त्रणका लागि किसानहरूले आवाज उठाए पनि कहीँ कतैबाट सुनवाई हुन नसकेको गुनासो गर्छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका एक ख्याहा वडा कार्यालयले 2080 सालदेखि हरेक वर्ष बाँदर लखेट्न 8-10 जनाको दरले हेरालु कर्मचारी खटाएर किसानको मकै खेती जोगाउने अभियान थालेको छ। बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेदार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
14: कृषि मन्त्र नार्कसँग
15: धान रोपेको 2-3 हप्तापछि खेतमा पानी जमिरहेमा जरा कुहिने रोग लाग्न सक्छ, त्यसैले पानीको उचित निकास गर्नुहोस् र रोगी बोट देखिएमा तत्काल हटाउनुहोस्।
5: काया खैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
15: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
16: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। जनकवि दुर्गालाल श्रेष्ठ साथीभाइसँगको भेटघाटमा प्राय एउटै सम्झना दोहोर्याएर सुनाउन चाहनुहुन्थ्यो। त्यसमा उहाँलाई गर्व पनि थियो। उहाँ भर्खर 11 वर्षका मात्र हुनुहुन्थ्यो। नेपाल भाषामा एउटा नाटक लेख्नु भएछ र त्यसलाई निर्देशन गरेर आफैले खेल्नु पनि भएको रहेछ। त्यति बेला टोलटोलमा नाटक प्रदर्शन गर्ने चलन थियो। उहाँका यही सम्झनालाई मात्र आधार मान्दा 8 दशक भन्दा बढ़ी समय उहाँले साहित्य सृजनामा बिताउनुभयो। आधुनिक नेपाल भाषा साहित्यमा समेत सबैभन्दा लोकप्रिय यिनै कविको आइतबार राति निधन भएको छ। नाटक लेखनबाटै साहित्य क्षेत्रमा लागेका श्रेष्ठको नेपाल सम्बन्ध 1075 धर्मोदयमा एउटा कविता छापिएको थियो। त्यसको शीर्षक थियो सान्त्वना। पछि उहाँको परिचय कविकै रूपमा बढ़ी भयो। भलै गीतकार, नाटककार र अनुवादक सबै हुनुहुन्थ्यो उहाँ। उहाँको साहित्यिक यात्रालाई नजिकबाट हेर्ने मौका पाएका निबन्धकार रमेश काजी स्थापितका अनुसार श्रेष्ठका कविताको सबैभन्दा ठूलो विशेषता भन्नु नै ती गीत जस्तै हुनु हो। उहाँको जति कविता छन् ती सबै लय राखेर गीत गाउन सकिने खालका छन्। त्यस अर्थमा उहाँको कविता गेयात्मक नै रहे। जनकवि श्रेष्ठका 1 दर्जन भन्दा बढ़ी कविता संग्रह निस्केका छन्। उहाँको गीत संग्रहका नामबाट पनि पुस्तक प्रकाशनमा छन्। अधिकांश गीत राष्ट्रियता, देशभक्तिसँगै भाषा र जातिको उत्थानमा केन्द्रित छन्। नेपाली भाषामा पनि उहाँले धेरै गीत लेख्नु भएको छ। त्यसमध्ये फूलको आँखामा, फूलै संसार सबैभन्दा चर्चितमा पर्छ, शब्दमा बाँचिरहेका जनकवि शीर्षकको खबर आज कान्तिपुरमा छ।
5: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा बाधा पुर्याएमा ओमानमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको छ। फक्स न्यूजका पत्रकारसँगको कुराकानीमा ट्रम्पले यदि ओमानले बाधा पुर्यायो भने उनीहरूमाथि व्यापक बमबारी गर्ने बताउनु भएको हो। ओमान र इरानबीच जलमार्गको नियन्त्रणबारे चलिरहेको वार्तालाई उल्लेख गर्दा वाशिङटनले पनि ओमानसँग छिट्टै वार्ता अघि बढ़ाइरहेको उहाँले उल्लेख गर्नुभयो। साथै उहाँले इरानलाई आत्मसमर्पण गर्न समेत आग्रह गर्नुभएको बीबीसी को खबरमा उल्लेख छ। तेहरानको विदेश मन्त्रालयले हिजो दुवै पक्षीय संयुक्त घोषणा पत्रमा काम गरिरहेको बताएपछि ट्रम्पको भनाई बाहिर आएको हो। तेहरानले जलमार्गको प्रभावकारी नियन्त्रणलाई अमेरिकी नेतृत्वको सैन्य शक्ति नष्ट गर्ने र विवादास्पद परमाणु ऊर्जा कार्यक्रम त्याग्न बाध्य पार्ने प्रयास विरूद्धको दवाबका रूपमा प्रयोग गरेको छ। शुक्रबार ट्रम्पले हर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने दावी गर्नुभएको थियो भने इरानले यो महत्वपूर्ण ऊर्जा मार्ग इरानकै नै रहने जवाब दिएको थियो।
6: अब खेल खबर। न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुगेलिनले सुदूरपश्चिम रोयल्सबाट 23 संस्करणको नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। 34 वर्षीय कुगेलिनले लगातार 3रो वर्ष सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न लागेका हुन्। सुदूरपश्चिम रोयल्सले विज्ञप्ति जारी गर्दै कुगेलिनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलिनलाई टोलीमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन्।
5: अब केही खबर संक्षेपमा। गैराती सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशको धेरैजसो पहाड़ी जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कोशीको ओखलढुङ्गा ऐसिलु खर्कमा 59 मिलिमिटर वर्षा मापन भयो। त्यसै गरी बैतडी बझाङ दैलेखमा पनि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कोशीको तराई र मध्य प्रदेशको केही ठाउँमा भने हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
6: सोमबारदेखि विदेशमा श्रमिक पठाउन बन्द गर्ने सहितका कार्यक्रम राखेका वैदेशिक रोजगार व्यवसायीले सरकारसँगको वार्तापछि तत्काललाई आन्दोलन स्थगित गरेका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयमा हिजो बिहानदेखि भएको छलफलमा व्यवसायीले राखेका 15 बुँदे माग मध्ये अधिकांश नीतिगत सुधारका भएकाले संशोधनको प्रक्रियामा रहेको वैदेशिक रोजगार ऐन मार्फत सम्बोधन गर्ने सहमति भएको छ।
5: देखि सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम अन्तर्गत दोस्रो पुरस्कारको नतिजा सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको साउन 16 31 गतेसम्म सामान किन्ने उपभोक्ता यसपटकको पुरस्कार कार्यक्रममा समेटिएका छन्। अर्थ मन्त्रालयमा हिजो आयोजित कार्यक्रम मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार 350 रूपियाँको सामान किनेका उपभोक्ताले 10,00,000 रूपियाँ बराबरको बम्पर पुरस्कार जितेका हुन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान किन्ने उपभोक्ता यसपटकको बम्पर उपहारका विजेता बने। सरकारले सञ्चालनमा ल्याएको प्राइज पोर्टलमा पछिल्लो 16 दिनमा नगद कारोबार भएका 3,57,149 बिल दर्ता भएका थिए। काया कैरनमा अब पालो उखानको।
6: गंगामा नुहाए पनि गधा गाई बन्दैन।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: संसदीय इतिहासमै प्रधानमन्त्रीका नाममा पहिलो रूलिङ, भदौ 10 प्रश्नोत्तर, संसदको अवरोध स्थगित।
5: विद्युत प्राधिकरणको नाफा झण्डै 59% घट्यो। एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो।
6: देशमै अवसर खोज्दा सिप अनुसारको काम र उचित पारिश्रमिक नपाएको युवाको गुनासो, नीति मात्रै होइन रोजगारी र उद्यमको वास्तविक अवसर मिलाउन आग्रह।
5: इरान सम्झौतामा बाधा पुर्याए, ओमानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इरानलाई पनि आत्मसमर्पण गर्न आग्रह।
6: र न्यूजील्याण्डका कुगेलिन एनपीएल टोली सुदूरपश्चिम रोयल्समै रहने।
5: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले बनाउनु भएको सांसदका प्रश्नको जवाब दिन प्रधानमन्त्रीलाई सभामुखले गरेको रूलिङसँग यो कार्टुन सम्बन्धित छ। यसअघि उठेका विभिन्न प्रश्नको जवाब प्रधानमन्त्री बालेन्द्र शाहबाट सामाजिक सञ्जालमा मध्यरातमा आउने गरेको थियो। यहाँ पछिल्लो निर्देशन बारेको खबर हेर्दै गरेका एकजनाको हातमा मोबाइल छ। मोबाइलमा उनी फेसबुक खोल्दैछन् अनि ती व्यक्तिले भन्दैछन्, लौ अब रातभर सुत्न नपाउने भयो के थाहा कतिखेर फ्याट लाएर प्रधानमन्त्रीको जवाफ आउने हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
1: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाहेको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
1: हजुर, काठमाडौँ दोलेगौंडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
0: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
5: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
1: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
5: मोबाइल नम्बर 98261-52067, प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
2: पुन मोबाइल
1: होइन, कति पुन मोबाइल भन्दै कराएको।
2: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
1: कहाँ छ पुन मोबाइल?
2: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191-74888 र 98448-48000।
7: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
7: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
8: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765570904, मोबाइल नम्बर 9847061268,
10: 9856602068।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
14: तर महँगो होला नि?
13: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
15: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
15: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9856229038 र 9800282938।
17: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
19: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
17: पुराना गरगहनासँग नयाँ साथ फेर,
19: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
20: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
21: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
20: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
21: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
20: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला।
3: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, सुक्लागण्डकी चार, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811996902।
14: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्लागंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705625209।
22: टीवीएस साथ छ हाम्रो।
23: कता हिँडेको आइफोन हातमा लिएर?
24: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
23: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
24: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
23: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी चार, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638811।
25: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
26: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
25: हो त नि, अब चाहिँ राम्रो भयो।
27: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ।
25: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
22: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
21: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
23: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी चार, भित्री बजार।
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0635414194, मोबाइल 9855620630।
22: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
28: शुक्ला गण्डकी एफएम 97.6।

0: कार्यदल गठन गरिसकेपछि पूर्व अनुमान गर्दै हिँड्नु त्यति चाहिँ राम्रो मनासी पनि हुँदैन। तपाईँले आफैले भन्नुभयो एउटा विधि प्रक्रियाबाट निर्वाचित भएको नेतृत्वलाई कि त त्यो विधि प्रक्रियामा पुर्याएरै नेतृत्वको एक्जिट हुने बाटो दिनु पर्यो तपाईँले, नभए बाटोबाट हत्याएर तपाईँले कसले कहाँ एउटा वडा अध्यक्षलाई पनि हटाउन सक्नुहुन्न तपाईँले निर्वाचित भएर आएको विधान होइन, लोकतान्त्रिक पार्टी होइन,
1: लोकतान्त्रिक पार्टी हो, तर चाहिँ अब उहाँका माथि धेरै गम्भीर प्रश्नहरू छन् नि त यतिखेर त होइन, पार्टी नेतृत्वको
0: गम्भीर प्रश्न कसले लायो,
1: पार्टीको पदाधिकारीहरूले लाए, सचिवालय बैठकले लायो, सचिवालय बैठकबाट आए गम्भीर प्रश्नहरू पार्टीको
0: सचिवालयको बैठकले राम्रो सरला के रहेछन् हेरौँ भनेर कार्यदल गठन गरिरहेछ। म त तपाईँलाई के भन्छु भने यति बेला कार्यदलको संयोजकलाई उपस्थित गराएर तपाईँको कार्यदलको प्रोसिड्युर कहिले सुरु हुन्छ, यो कहिले कार्यान्वयन हुन्छ, तपाईँ कसरी अगाडि बढ्नुहुन्छ भनेर त भन्नुपर्ने चाहिँ उसलाई पर्छ त त्यहाँ।
1: ए भनेपछि संयोजक नै भागिरहनु भएको छ त्यसो भए क्लियर होइन,
0: कहाँ भएको छ संयोजक, संयोजक कहाँ गयो भन्दैछु त म, भएको कि नभएको मैले किन चाल लानु, मेरो त वरिष्ठ नेता
1: बैठक राख्नु पर्यो नि त त्यसो भए, बैठक राख्नु पर्यो, त्यसका
0: बैठक राख्नु पर्यो, कार्यदलले बैठक राख्नु पर्यो, कार्यदल चाहिँ आफ्नो महाशयले लेखेको प्रतिवेदनमा भाग्नु परेन, ठिक छ भने ठिक भन्नु पर्यो, बेठिक छ भने बेठिक भन्नु पर्यो। कार्यदल भन्ने के काम गरिरहेछ त अहिले कार्यदल, महाशयले लेखेर दियो
1: तर सुन्नमा आए अनुसार चाहिँ यो गुण्डुमा प्रतिवेदन त गुण्डुमा पो थन्किया छ अरे त अध्यक्षसँग,
0: होइन अब बादलजीले दिएको प्रतिवेदन बादलजीले कहाँ कहाँ लगेर छलफल गरिरहनु भएको छ त्यो त बादलजीको जिम्माको कुरा हो नि त, संयोजकको जिम्माको कुरा हो नि त। तपाईँलाई मैले निवेदन गर्न खोजेको के हो भने अहिले एमालेभित्रको यो बहस अनर्थ बहस भइरहेछ क्या, जे विषयमा बहस हुनुपर्ने त्यो विषयमा बहस भएको छैन। अब त्यो कार्यदलको चाहिँ रिपोर्ट कहाँ छ के छ, कार्यालयमा कार्यदलका सदस्यले के मत राख्छन्, सचिवालयका सदस्यले के मत राख्छन् भन्ने कुरालाई एउटा प्रोसिडियरमा लानु छैन, प्रोसिडियरमा लाने योग्यता राख्नु छैन अगुवाई गर्ने नेतृत्व गर्ने साथीहरूले, अनि चाहिँ यसलाई अनावश्यक जस खेलाबाट यो छ र त्यो छ भनेर बहस गराउनुको यस्तो पार्टीमा लोकतान्त्रिक पार्टीमा कुनै अर्थ राख्दैन क्या, त्यसले कुनै सामर्थ्य पनि बोक्दैन, मेरो भनाइ त्यो। त्यसो हुनाले कार्यदलका आदरणीय संयोजकज्यू तपाईँलाई दिएको प्रतिवेदन कुन अवस्थामा कुन रूपमा कहाँ छ तत्काल अविलम्ब कार्यदलको बैठक बोलाउनुहोस्, तपाईँका सहमति असहमति के छन् त्यहाँ बैठकमा राख्नुहोस्, अलग प्रतिवेदन हो भने के हो त्यो पनि भन्नुहोस् र कार्यदललाई औपचारिक रूपमा काम गर्ने एउटा वातावरण बनाउनुहोस्, यो हिसाबले चाहिँ अगाडि बढ्नुहोस् भन्ने चाहिँ आग्रह मेरो, विनम्रतापूर्वक आग्रह होइन भने त तपाईँलाई प्रतिवेदन कुनै प्रोसिडियरमा नजाने, अहिले कार्यदलले पनि प्रतिवेदन चिनेको अवस्था छैन किन हेरेकै छैन, कार्यदलमा छलफल भएकै छैन, कार्यदलले मत बनाएकै छैन, कार्यदलले विमति राखेकै छैन, कार्यदलले प्रस्तुत प्रतिवेदनमाथि कुनै औपचारिकता नै पाएको छैन, अनि त्यसलाई चाहिँ हेरेर हामी पूर्व अनुमानको भरमा चाहिँ यो हुन्छ यसलाई हटाउँछ उसलाई हटाउँछ भन्ने हिसाबले पूर्वमान अनुमान गरेर हिँड्नु, यस्तो लोकतान्त्रिक पार्टीमा कोही नेता यसरी पूर्व अनुमान गरेर हिँड्दैछ भने पनि त्यसले कुनै प्रोसिड्युर नै बुझेको छैन भन्ने बुझो, मैले त यसलाई पहिले प्रोसिड्युरमा ल्याउन भनेर भनेको छ, हामीले त नेताहरूलाई त्यो आग्रह गरेका छौँ,
1: तपाईँले
0: किन भागिरहनु भएको छ भनिरहेछौ हामी, कुरा चाहिँ यो
1: होस्। यहाँको महत्वपूर्ण समय र सम्वादका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ नेकपा एमालेका नेता राजेन्द्र गौतम आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, खुशीको कनेक्शन।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौं।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ। खरो विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
1: यतिखेर शिक्षकहरूले पनि विभिन्न मागहरू राखेर एउटा आन्दोलनको तयारी गरिरहेको, फेरि भदौमा आन्दोलन गर्ने भन्ने खालका विषयहरू सँगसँगै जोडिएर आएका छन्। त्यसका विषयमा कुराकानी गर्न यतिखेर नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। सुवेदीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्कार।
1: होइन, तपाईँहरू फेरि आन्दोलनको तयारी थाल्नु भएको हो, शिक्षकहरूले के हिजोका सरकारहरूसँग भएका सहमतिहरू वर्षौं भयो कार्यान्वयन भएन, होइन, आन्दोलन गर्नु बाहेक अरू केही काम गर्नुभयो यो बीचमा?
2: होइन, अब त्यो त हामी पेसागत संस्थाहरू हौं, हामीले माग राख्ने हो सरकारलाई। सरकारले व्यवस्था गरेपछि, सरकारले तिनलाई सम्बोधन नगरेपछि त यी संस्थाहरूमा आन्दोलनमा जानुभएको के विकल्प रहन्छ र?
1: अब कस्तो खालको आन्दोलन हुन्छ, कस्तो तयारी हुँदैछ, आन्दोलन हुन्छ कि हुँदैन?
2: होइन, आन्दोलन त हुन्छ नै, आउने कुरै भएन, हामी आन्दोलनको तयारीमा लागेका छौँ।
1: कति जति शिक्षकहरू उतार्नुहुन्छ अब यसपाला?
2: होइन, त्यो कस्तो कार्यक्रम कुन मितिमा कसरी भन्ने तय भएर सार्वजनिक भइसकेको छैन, त्यो हामी समयसँगै सार्वजनिक गर्छौँ। अहिले अब सरकार समक्ष हाम्रा मागहरू र ध्यानाकर्षण पत्र बुझाउने तयारी हुँदैछ।
1: अब हरेक वर्ष आन्दोलन, सहमति र फेरि आन्दोलन, यो चक्रको अन्त्य किन हुन सकिरहेको छैन?
2: यो विगतमा भएका सहमतिलाई सम्बोधन हुने गरी ती सहमतिमा टेकेर राज्यको तर्फबाट विद्यालय शिक्षा ऐन जारी हुन नसकेका कारणले आन्दोलन भइरहेका छ, एउटा कुरा। अर्को, पटक पटक नेपाली शिक्षक कर्मचारीमाथि गरिएका अन्याय, जस्तो म ती अन्यायको कुरा पनि परिभाषित गर्छु। अस्ति भर्खरै आर्थिक वर्ष 83-84 बजेट सार्वजनिक गरियो, त्यस बजेटमा विद्यालय कर्मचारी, बाल कक्षाका शिक्षक र सिकाइ अनुदानका शिक्षकलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताको प्रबन्ध गरिएन, त्यो अन्याय गरियो। अर्को, भर्खरै शिक्षा नियमावली 10 संशोधन गरियो, 10 संशोधनले शिक्षक सरुवाको विषयमा नयाँ शिक्षकमाथि धेरै ठूलो मर्का परेको छ। लिने विद्यालय पनि तयार, छोड्ने विद्यालय पनि तयार, घर छेउमा घर पाएक आफूको विद्यालयमा दरबन्दी खाली हुँदै गर्दाखेरि यो नियमावलीका प्रबन्ध कारणले त्यस्ता शिक्षकहरू जान नसक्ने अवस्था रह्यो। नयाँ जोश र उत्साह लिएर शिक्षक पेसामा छिरेका शिक्षकहरूलाई, नयाँ शिक्षकहरूलाई यसरी निरुत्साहित गर्दा शिक्षक पेसाप्रति नै एउटा आकर्षण घटेर जान्छ, निरुत्साहित हुन्छन् मान्छेहरू यो पेसामा प्रवेशका लागि। यी अहिले तत्कालीन कारणहरू हुन्, अनि हाम्रो निरन्तरको कारण भनेको हिजो भएका सहमतिमा टेकेर चाँडोभन्दा चाँडो ऐन हामीलाई चाहिन्छ, तर अहिले ऐनको मस्यौदासम्म तयार भएको छैन, त्यो विषयमा छलफल समेत भएको छैन।
1: अनि यो सरकार आइसकेपछि केही छलफल भयो तपाईँहरूको?
2: छैन।
1: ए, भनेपछि भेट्न खोज्नु भएन कि भेटै भएन?
2: अनि भेट बेला व्यवस्थित माननीय मन्त्रीजीसँग भेट भएकै हो, भेटिया पनि हो, तर ऐनको विषयले लिएर छलफल परामर्श केही पनि भएको छैन।
1: अब अहिलेको अवस्थामा यहाँहरूले स्थायी शिक्षकदेखि राहत करार, बाल कक्षा र विद्यालय कर्मचारीसम्म सबैका माग एउटै आन्दोलनमा राख्नु भएको छ। महासंघको प्राथमिकतामा महत्वपूर्ण प्राथमिकताहरू के हुन् यो सरकारबाट, अर्थात हिजोका र अहिलेका सरकारहरूबाट तपाईँको मागको विषय चाहिँ?
2: होइन, त्यो कुरा हामीले भनिसकेका छौँ बारम्बार। पहिलो कुरा, अहिले जुन तत्कालीन बजेटले गरेको छ विभेद छ, त्यो विभेद हट्नु पर्यो। अनि सरुवा सम्बन्धी जुन अन्याय गरिएको छ, नियमावली निर्माण गरेर त्यो परिमार्जन हुनु पर्यो। अनि हिजो भएका, अनि 9 बुँदे निर्णय भएको छ, 2082 वैशाख 17 गते तत्कालीन सरकारले गरेको छ शिक्षक कर्मचारी सम्बन्धमा 9 बुँदे निर्णय, त्यो निर्णय कार्यान्वयन हुनु पर्यो। र अर्को, विगतमा भएका सहमतिमा टेकेर विद्यालय विद्यार्थी शिक्षक कर्मचारी मैत्री अग्रगामी ऐन चाँडो भन्दा चाँडो जारी गर्नु पर्यो। किन ऐन ढिलो हुँदै गर्दा के हुन्छ भने एक दिन मात्रै ऐन ढिलो हुँदा आठ दसजना शिक्षक साथीहरू कर्मचारी साथीहरू बिना सेवा सुविधा आँखाभर आँसु लिएर बिदा हुने परिस्थिति छ। अनि एक थरी थाई भइसकेका साथीहरू पनि यो सेवा अवधि अस्थायीको तर्फबाट पहिलेको आफ्नो सेवाबाट थाई अवधि नजोडिएका कारणले बिना पेन्सन बिना सेवा सुविधा पेसा छोडेर जानुपर्ने परिस्थिति छ। यो परिस्थितिको अन्त्य हुनुपर्छ, त्यसका लागि चाँडोभन्दा चाँडो ऐन जारी हुनुपर्छ।
1: अब स्थानीय तहलाई विद्यालय शिक्षाको अधिकार दिएको संवैधानिक व्यवस्थामाथि महासंघले प्रश्न उठाउँछ, यदि त्यसको विकल्प चाहिँ के हुन सक्छ? अहिलेको सरकारले त अब वा अर्थात राष्ट्रपाले त निर्दलीय स्थानीय तह भन्दैछ होइन, विद्यालयको अध्यक्ष हुन पनि कुनै दलमा आबद्ध नभएको व्यक्तिलाई चाहिँ खोज्नुपर्छ भन्ने खालका विषय आउँदैछन्। के हो यो सकारात्मक पक्षहरू हुन्?
2: राजनैतिक विषयप्रति हाम्रो कुनै चासो र टिप्पणी छैन। हामी केवल शिक्षकको पेसागत हक अधिकारको कुरा, विद्यार्थीका हक अधिकारका कुरा, विद्यालय शिक्षाको उन्नयनको कुरामा मात्र हामी केन्द्रित छौं। ट्रेड युनियन अधिकारको प्रयोगको विषयमा हामी केन्द्रित छौं। त्यसका राजनीतिक विषय उहाँहरू के गर्नुहुन्छ राजनीतिक तर्फै, तर देशलाई चाहिएको विद्यालय शिक्षा ऐन हिजोका सहमतिमा टेकेर अविलम्ब चाहिन्छ। शिक्षक कर्मचारीमाथि अन्याय गर्न पाइँदैन, विद्यालय शिक्षामाथि अन्याय गर्न पाइँदैन।
1: अब शिक्षकको तलब र सुविधा बढ़ाउन त माग गर्नुहुन्छ, शिक्षकको उपस्थिति, पढ़ाएको गुणस्तर, विद्यार्थीको सिकाइ उपलब्धिमाथि पनि कड़ा मूल्याङ्कन हुँदाखेरि स्वीकार गर्न तयार हुनुहुन्छ तपाईँहरू?
2: त्यो त हामीले नै माग उठाइरहेका छौँ, हामीले उठाइरहेका छौँ। तपाईँ अब मागपत्र पेश हुँदैछ तुरुन्तै, त्यसमा तपाईँ हेर्नु न, हामीले 20% लगानीको कुरा गरेका छौँ, गुणस्तरीय विद्यालय शिक्षाको लागि यसो यसो गर्नुपर्छ, विद्यार्थीलाई छात्रवृत्ति र खाजाको पैसा बढ़ाउनु पर्छ भन्ने कुराहरू
1: तपाईँको आवाजमा डिस्टर्ब आयो,
2: हामी उठाइरहेका छौँ। त्यो त हाम्रो गुणस्तरीय विद्यालय शिक्षा त हाम्रो एजेन्डै हो र यहाँले सबै समाजले के बुझिदियोस् भन्ने हाम्रो चाहना छ भने शिक्षकको सेवा शर्त सुविधा राम्रो भयो भने शिक्षक उत्साहित अभिप्रेरित हुन्छन्, उत्साहित अभिप्रेरित शिक्षकको सक्षमता बढ्छ, त्यसले गुणस्तरीय शिक्षाको प्रबन्धका लागि मदत हुन्छ। त्यसैले सेवा शर्त सुविधाको लडाई, विद्यालयको भौतिक संरचना निर्माणको लडाई पनि गुणस्तरीय शिक्षाकै लडाई हो।
1: अब सबै मागहरू पूरा हुने स्थिति आयो भने शिक्षकहरू राजनीतिक दलको भातृ संगठन जस्तो भएर काम गर्न तयार छैनन्, यो चाहिँ त्याग छन् होइन सबैले?
2: होइन, हामी शिक्षकहरू विद्यालय दलको भातृ संगठन होइनन्, त्यो ढंगले हामीले काम गरेका छैनौं।

0: कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। सरकारले राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग वार्ता गर्न 4 सदस्यीय वार्ता टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सोमबार सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा टोली गठन गरेको हो। प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेपछि सरकारले वार्ता मार्फत समस्या समाधानको पहल अघि बढ़ाएको छ। प्रसाईले गत साउन 29 गते राष्ट्रिय मानवाधिकार आयोगमा समेत आफ्ना मागहरू प्रस्तुत गर्नुभएको थियो। सोही विषयमा वार्ता गरी समाधान खोज्न सरकारका तर्फबाट टोली गठन गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र काफले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था सहकारी मन्त्रालयका सहसचिव दिलाराम पन्ती सदस्य रहनु भएको छ। जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनु भएको छ। बन्दी प्रत्यक्षीकरणका रेटमाथि सुनाई गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। उहाँ गैराती थुनामुक्त हुनुभएको हो। सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। उहाँ विरूद्ध व्यक्ति गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो। श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनु भएको छ। प्रकाशित समाचार गलत भए कानूनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्न सक्ने कानूनी व्यवस्था रहेको उल्लेख गर्नुभयो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्विरका कारण व्यक्ति गोपनीयता हक हनन भएको भन्दै प्रहरी उहाँलाई गएको साउन 27 गते मध्यराति पक्राउ गरेको थियो। मिलिनियम च्यालेन्ज एकाउण्ट नेपाल एमसीए नेपालले अमेरिकी सहयोगमा सञ्चालित मिलिनियम च्यालेन्ज कर्पोरेशन परियोजनाको 1 वर्षम्याद थप गर्न अनुरोध सहित पठाएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमै ठन्किएको छ। एमसीए नेपाल अमेरिकी सहयोगमा सञ्चालित एमसीसी परियोजना कार्यान्वयन निकाय हो। अर्थले आवश्यक निर्णय नलिएका कारण उक्त प्रस्ताव अमेरिकाको वाशिङटन डीसी स्थित एमसीसी मुख्यालयसम्म अझै पुगेको छैन। एमसी नेपालले गत जेठको मध्यतिरै मन्त्रालयमा पत्र पठाउँदै 74.70 करोड़ डलरको आयोजनाको 1 वर्ष म्याद थपका लागि औपचारिक रूपमा एमसीसी मुख्यालयसँग समन्वय गर्दिन आग्रह गरेको थियो। आयोजना अन्तर्गत 315 किलोमिटर लामो प्रसारण लाइन र सड़क स्तर रणनीतिका परियोजना छन्। अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले एमसीए नेपालका तर्फबाट पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसलाई अहिलेसम्म एमसीसी मुख्यालय नपठाइएको बताउनुभयो। यो विषय अझै छलफलकै क्रममा छ ती अधिकारीले भने, तर उहाँले प्रस्ताव किन रोकिएको हो वा कहिले पठाइनेछ भन्नेबारे खुलाउन चाहनु भएन। एमसीए नेपालका एक बोर्ड सदस्यले पनि 3 महिना अघि नै म्याद थपको प्रस्ताव सहितको अनुरोध अर्थ मन्त्रालयमा पठाएको जानकारी दिनुभयो। एमसीए नेपालबाट प्राप्त भएको प्रस्तावलाई अर्थ मन्त्रालयले नै नेपालका तर्फबाट औपचारिक रूपमा एमसीसी मुख्यालय मा पठाउनुपर्छ। एमसीए नेपाल संचालक समिति अर्थ सचिव नै अध्यक्ष हुने व्यवस्था छ। एमसीसी सम्झौता अनुसार यी आयोजनाहरू 30 अगस्त 2028 सम्पन्न भइसक्नुपर्ने छ, तर अमेरिकी सरकारले एमसीसीका गतिविधिहरू अस्थायी रूपमा स्थगन गरेको र प्रसारण लाइनको ठेक्का रद्द भई पुनः ठेक्का आह्वान गर्नुपरे कारण आयोजना कार्यान्वयन करिब 14 महिनाको ढिलाइ भएको एमसीए नेपालको भनाइ छ। केही कारणहरूले गर्दा हामीले यी दुई आयोजनाहरू सम्पन्न गर्नका लागि 1 वर्षको म्याद थप मागेका छौं। संचार माध्यमसँग बोल्ने अधिकार नभएका एमसीए नेपालका एक वरिष्ठ बोर्ड सदस्यले भने, एमसीए नेपालले अर्थ मन्त्रालयमा यस्तो अनुरोध पठाएको 3 महिना भइसक्यो, तर म्याद थपबारे अहिलेसम्म कुनै जानकारी आएको छैन। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्ला गण्डकी जीवनधाममा हिजदेखि शिव महिमा बोलबम धार्मिक महोत्सव शुरू भएको छ। महोत्सवको धर्मगुरू डाक्टर स्वामी केशव नन्दले उद्घाटन गर्नुभयो। मूल संयोजक ठाकुर प्रसाद शास्त्रीको अध्यक्षतामा भएको कार्यक्रममा धर्मगुरू डाक्टर स्वामी केशव नन्द, नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख बहादुर विकराजु लगायतले सम्बोधन गर्नुभएको थियो। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको धामका अध्यक्ष ओमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ।
धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदेशी आँचल बसेरी दैनिक धार्मिक प्रवचन गर्नुहुनेछ। 10 वर्षको उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाउनु भएको उहाँको उपस्थितिले यसपटक थप आकर्षण हुने लम्चाले बताउनुभयो। धार्मिक महोत्सवमा दैनिक हवन, रुद्रीपाठ, परायण सहित संगीतमय कथा प्रवचन, पितृ संकल्प, ग्रह शान्ति, तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र वार्ड 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष लम्साले जानकारी दिनुभयो। धामले प्रत्येक वर्ष शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आइरहेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशका विकास निर्माण र कानून कार्यान्वयनमा देखिएका समस्या सुल्झाउन ध्यानाकर्षण गराउनु भएको छ। प्रधानमन्त्री कार्यालयमा हिजो भएको भेटमा पाण्डेले सड़क पूर्वाधार, औद्योगिक क्षेत्र, जग्गा नापी र स्थानीय अधिकारका विषयमा 9 बुधेमाग प्रस्तुत गर्नुभयो। पाण्डेले नवलप्रासी बदगार सुस्तापूर्वको दुम्कीवासदेखि त्रिवेणीसम्मको हुलाकी मार्ग निर्माणमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो। चितौन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने 8 किलोमिटर सड़क खण्डका कारण सो मार्गको काम रोकिएको छ। उहाँले प्रस्तावित लोकाहा खोला र पुण्डीटार औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। मनाङ, मुस्ताङ र गोर्खाको उत्तरी क्षेत्रको जग्गा नापी तथा दर्ताको व्यवस्था मिलाउन पाण्डेले माग गर्नुभयो। उहाँले अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप र मनास्लु संरक्षण क्षेत्र एमक्याप अन्तर्गतको वन क्षेत्र प्रदेश सरकारको मातहतमा ल्याउन प्रस्ताव गर्नुभयो। संरक्षण क्षेत्रभित्रका ढुङ्गा

गरेका हुन्। कुल 53.5 मेगावाट क्षमताको अप्पर म्याग्दी 1, 37 मेगावाट क्षमताको माथिल्लो म्याग्दी, 65 मेगावाटको म्याग्दी खोला, 14 मेगावाटको मोदी खोला र 6.5 मेगावाट क्षमताको दरखोला जलविद्युत आयोजना निर्माण कार्य प्रभावित भएको छ। यसैगरी अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा निर्माणाधीन 9.14 मेगावाट क्षमताको सुपर घलेम्टी जलविद्युत आयोजना निर्माण स्थल पनि यातायात सम्पर्क विच्छेद भएको छ। नारच्याङको रेली खर्क क्षेत्रबाट आएको बारी बाँधमा थुप्रिँदा 6 मेगावाट क्षमताको रेली खोला जलविद्युत आयोजना गत असार अन्तिम सातादेखि बन्द भएको छ। गत साउन 26 गते सुक्खा पहिरोले विद्युत गृह पुरिएपछि अन्नपूर्ण गाउँपालिका 6 मा रहेको 14 मेगावाट क्षमताको धारखोला जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन ठप्प भएको जनाइएको छ। उक्त पहिरोमा पुरिएर 1 जनाको मृत्यु र 1 जना घाइते भएका छन्। ढोरपाटन नगरपालिका 9 पाखा थरका 74 वर्षीय धनबहादुर हदैले केही वर्ष अघिसम्म 100 मुरीभन्दा बढ़ी आलु उत्पादन गर्नुहुन्थ्यो। अहिले उत्पादन घटेर जम्मा 30 मुरीमा झरेको छ। यसको मुख्य कारण बन्देलको आतंक हो। छेन्टुङका 75 वर्षीय गंगबहादुर भक्तिले पनि केही वर्ष अघि 40 मुनीसम्म आलु फलाउनुहुन्थ्यो। अहिले उहाँको बारी बाँझो पल्टिएको छ। दुःखजिलो गरेर खेती गर्यो। फल लिने बेलामा बन्देलले आलु सखा पारिदिँदा खेती गर्ने मन नै मर्यो। कर्तीले भन्नुभयो, बन्दले दुःख दिन थालेपछि छेन्टुङ क्षेत्रका उर्वर भूमि बाँझो जमीनमा परिणत भएका छन्। गत वर्ष रोपेको आलु चैत महिनामा मुना नटुसाउँदै बन्देलको बथानले सखा पारिदिएपछि छेन्टुङका किसानले आलु खेती गर्ने छोडेको कर्ती बताउनुहुन्छ। ढोरपाटन शिकार आरक्षले बन्देल मार्न दिँदैन। प्रोथा र झिक्राको बारले आलुलाई सुरक्षा दिन्थ्यो, तर प्रोथा र झिक्रा संकलन समेत आरक्षले प्रतिबन्ध लगाएपछि बाली जोगाउन सकेन। उहाँले भन्नुभयो, अधेर घन्टी मात्र होइन, ढोरपाटन 9 भुजीका 44 वर्षीय चिरन घन्टी पनि बन्देलको आतंकबाट आजित हुनुहुन्छ। म्याग्दी जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी ठहर भएका व्यक्तिबाट 3,72,42,489 रूपियाँ जरिवाना र 546 वर्ष 8 महिना 12 दिन कैद सजाय असुल उपर गर्न बाँकी रहेको जनाएको छ। अदालतको फैसला कार्यान्वयन चुनौतीपूर्ण बन्दै जाँदा ठूलो रकमको जरिवाना तथा लामो अवधिको कैद सजाय कार्यान्वयन हुन नसकेको हो। फैसला कार्यान्वयनमा अन्य सरकारी निकाय तथा स्थानीय तहबाट अपेक्षा अनुसार सहयोग नपाएको अदालतको बुझाइ छ। आर्थिक वर्ष 81-82 जिम्मेवारी सरेर आएको 4,09,21,349 रूपियाँ र आर्थिक वर्ष 82-83 थपिएको 40,11,783 रूपियाँ गरी कुल 4,49,33,132 रूपियाँ जरिमाना असुल हुन बाँकी रहेकोमा गत आर्थिक वर्षमा 76,90,633 रूपियाँ मात्र असुल भएको अदालतका श्रेष्ठदार जगत बहादुर भण्डारीले बताउनुभयो। कैद सजायतर्फ आर्थिक वर्ष 81-82 जिम्मेवारी सरेर आएको 676 वर्ष 2 महिना 18 दिन र आर्थिक वर्ष 82-83 थपिएको 257 वर्ष 11 महिना 14 दिन गरी कुल 934 वर्ष 22 दिन कैद सजाय असुल उपर गर्नुपर्ने रहेकोमा 387 वर्ष 5 महिना 20 दिन कैद सजाय कार्यान्वयन भई 546 वर्ष 8 महिना 12 दिन असुल उपर गर्न बाँकी रहेको श्रेष्ठदार भण्डारीले जानकारी दिनुभयो। नवलपुरको कावसोती 16 डण्डामा 3 दशक अघि स्थापना भएको दुना टपरी उद्योग अहिले करोड़ौंको व्यापार गर्ने व्यावसायिक रूपमा स्थापित भएको छ। जंगलमा झरेर खेर जाने प्राकृतिक पातको प्रयोग गरी उत्पादन गरिने दुना टपरीले स्वदेशी बजारमा मात्र नभई विदेशमा समेत बजार विस्तार गरेको छ। उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा 1100 भन्दा बढ़ीलाई रोजगारी दिएको उद्योगको संचालक वासुदेव गिरीले जानकारी दिनुभयो। इन्टरदीप दुना टपरी उद्योगको वासुदेवको बुबा सञ्जय गिरीले 2053 सालमा स्थापना गर्नुभएको थियो। बुबाले शुरू गरेको व्यवसायलाई अहिले छोराले निरन्तरता दिइरहनु भएको छ। शुरूमा भारतबाट ल्याएको मेसिनले नेपाली बजारका लागि आवश्यक गुणस्तर र आकारका दुना टपरी उत्पादन गर्न नसकेपछि उद्योगले आफ्नै प्रविधि विकास गरेको जनाएको छ। शुरूमा खुट्टाले चलाउने मेसिनबाट उत्पादन शुरू गरिएको थियो। समयक्रमसँगै त्यसलाई आधुनिक बनाउँदै लगिएको छ, सञ्चालक गिरीले भन्नुभयो। सरकारी लगानी व्यवस्थापन समितिको उपसमितिको टोलीले गोरखकाली रबर उद्योगको स्थलगत अनुगमन गरेको छ। लामो समयदेखि संचालनमा आउन नसकेको उद्योगको वर्तमान अवस्था, भौतिक संरचना तथा मेसिनेरीको अवस्था र पुनः संचालनको सम्भावनाबारे जानकारी लिन टोलीले उद्योग परिसरको अनुगमन गरेको हो। अनुगमनमा सरकारी लगानी व्यवस्थापन समितिको उपसमितिका अध्यक्ष सांसद सुशील खड्का, गोर्खा क्षेत्र 2 का सांसद कविन्द्र बोर्लाकोटी, अर्थ मन्त्रालयका सहसचिव कविता रेग्मी, कल्पना श्रेष्ठ तथा उद्योग मन्त्रालयका उपसचिव लगायतको सहभागिता थियो। टोलीले उद्योगका विभिन्न संरचना तथा उत्पादनसँग सम्बन्धित पूर्वाधारको निरीक्षण गर्दै उद्योगको अवस्था र संचालनमा देखिएका समस्याबारे जानकारी लिएको थियो।
सरकारले 38 वटा सार्वजनिक संस्थालाई चुस्त दुरूस्त बनाउने उद्देश्यसहित गोरखकाली रबर उद्योग

0: बाट प्रतिफल प्राप्त गर्न उपयुक्त मोडल के हुन सक्छ भन्ने विषयमा विस्तृत अनुगमन गरिएको समितिका अध्यक्ष खड्काले बताउनुभयो। अनुगमनका क्रममा उद्योग व्यवस्थापन तथा सम्बन्धित सरकारहरूलाईसँग उद्योग पुनः सञ्चालनको लागि आवश्यक योजना, लगानी व्यवस्थापन र सम्भावित सञ्चालन मोडेलबारे छलफल समेत गरिएको थियो। उद्योगलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सकिने विकल्पबारे आवश्यक अध्ययन, सुझाव संकलन गर्ने काम भइरहेको अध्यक्ष खड्काले जानकारी दिनुभयो। तनहुँका तीन पालिकामा शक्ति कम्पनीका 1026 थान ग्यास वितरण हुँदैछ। कम्पनीले शुक्ला गण्डकी भीमात र म्याग्देका 45 टेलर मार्फत आज सु ग्यास प्रदान गर्ने जनाइएको छ। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा हिजो आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम अग्रे र अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले पुरस्कार घोषणा गर्नुभयो। यसपटक गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान किन्ने उपभोक्ता 10 लाख रूपियाँको बम्पर उपहार विजेता बनेको खबर छ। साउनको 16 31 गतिसम्म नियम सम्मत कारोबारमा संलग्न उपभोक्ताहरू पुरस्कारमा सहभागी भएका हुन्। 16 दिनका एक एकजना गरी 16 जनाले 1,33,334 रूपियाँका दरले पुरस्कार पाएका छन्। यो 16 दिनमा नगद कारोबारका 3,57,149 बिल दर्ता भएका छन्। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिनुभएको छ। फक्स न्यूजसँगको टेलिफोन अन्तर्वार्ता क्रममा राष्ट्रपति ट्रम्पले वार्तामा अवरोध सिर्जना गरे ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिनुभयो। विश्व अर्थतन्त्रको लागि अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः सञ्चालन गर्न अमेरिका र ओमानले इरानसँग छुट्टा छुट्टै वार्ता गरिरहेका छन्। अमेरिका र इरानबीचको द्वन्द्व कारण यो जलमार्ग विगत 6 महिनादेखि प्रायः ठप्प छ। समाचारका अनुसार ट्रम्पले ओमानतर्फ लक्षित गर्दै भन्नुभएको छ, यदि ओमान हाम्रो बाटोमा बाधक बन्यो भने हामी उनीहरूमाथि भारी बमबारी गर्नेछौं। खेल समाचार। अफगानिस्तानले जापानको आइची नागोयामा हुने सन् 2026 एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताका लागि टोलीको घोषणा गरेको छ। अफगानिस्तानले सोमबार मुख्यतया युवा खेलाड़ीहरू समेटेर टोली घोषणा गरेको हो। 15 सदस्यीय टोलीको नेतृत्व दारविश रसुलीले गर्नुहुने भएको छ। टोलीमा नजीबुल्लाह जद्रान र करीम जन्नत जस्ता अनुभवी खेलाड़ीहरू समेत समावेश भएका छन्। अफगानिस्तान क्रिकेट बोर्डको राष्ट्रिय छनौट समितिले चयन गरेको टोलीमा समावेश धेरैजसो खेलाड़ीहरू भर्खरै सम्पन्न 11 संस्करणको इस्पागिजा क्रिकेट लीग एससीएलबाट आएका हुन्। नियमित कप्तान राशिद खान तथा रहमानुल्लाह गुरबाज र अजमुत्तल्लाह ओमर जाई लगायतका अन्य प्रमुख खेलाड़ीहरू भने यस टोलीमा छैनन्। एसियाली खेलकुद आगामी सेप्टेम्बर 24 अक्टोबर 3 तारीकसम्म आयोजन हुने तय भएको हो। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने हक चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
6: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ अरू टेलर जस्तो हो र भने
5: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
8: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841809 दमौली शाखाको लागि सम्पर्क 9807013425
9: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
10: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
9: हो त नि अब चाहिँ राम्रो भयो
11: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
9: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
13: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
13: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
15: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
16: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
15: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
17: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
13: मोबाइल 9856605577
18: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
19: किन आमा के भएर
18: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
19: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
18: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्ने पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
19: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भ
13: मोबाइल 9856043952 र 9806

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35031।
10: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
10: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
13: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
14: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
13: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्दै त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
15: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33 878, 98461 658
16: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
17: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
18: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट टरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
16: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850623128 र 9462614726।
19: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
20: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहु।
21: सम्पर्क 0564142121, मोबाइल 9850635921।
20: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
22: हजुर दान गरौं।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ।
24: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
22: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
23: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तनहु।

0: शुक्लागन्ध केएफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्ध केएफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
4: तपाईँको गाउँ घर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल भदौ महिनाको 2 गते मंगलबार, ईस्वीसम्म 2026 अगस्त 18 तारीक, सकसम्मत 1947, नेपाल सम्मत 1146। सूर्यदेव बिहान 5:36 भयो भने सूर्यास्त साँझ 6:41 हुनेछ। आज श्रावण शुक्ल पक्षको षष्ठी तिथि। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। बिहान 7:55 तपाईँले राष्ट्रिय दिनसँग विभिन्न मंगल दिनहरू सुन्नुभयो। 5:00-5:25 महिनाभक्तिगीत संगीतहरू, 5:25-5:50 शुक्लागणदेखि समाचार, 6:00-6:30 काया कैरन, 7:30-7:00 नेपाली भयो, 7:00-7:30 शुक्लागणदेखि समाचार, 7:30-7:45 सिकी संगीतहरू, 7:45-8:00 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी आफन्तदेखि 9:00 शुक्लागणदेखि सरोकार, 9:00-9:15 नेपाल खबर, 9:15-10:00 गाम्बेसीको भाका, 10:00-10:15 शुक्लागण्डकी समाचार, 10:00-12:00 हेलो शुक्लागण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1:00 बिना पब्बी संगीतहरू, 1:00-2:00 लोकी संगीत, 2:00-3:00 हिन्दी संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी संगीतहरू, 4:00-5:00 आधुनिक संगीतहरू, 5:00-5:15 शुक्लागण्डकी समाचार, 5:15-6:00 लोकतरी, 6:30 नेपाल राव, 7:30-7:00 विभिन्न मकर भाषा गीत संगीतहरू, 7:30-7:30 शुक्लागण्डकी समाचार, 7:30-8:00 गीत संगीतहरू, 8:00-8:30 शुक्लागण्डकी सरोकारको पुनर्वसन, 8:45-9:00 बिबीसी नेपाली सेवाको साँझ पख, 9:10 श्रुति सम्वेक, 10:10 शुक्लागण्डकी समाचार, राति 10:00 शुक्लागण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी बस्दा दुनिया पालो रहेको तपाईँको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशिमा माघ छ, चुचे चौलाली लुली लुवा, कामको चापबाट फुर्सद पाइने र व्यवसायमा मनज्ञानदानी गर्ने समय रहेको छ। विभिन्न सहयोग र उपहारहरू हात लागि हुने समय रहेको छ। शुभ चिन्तकहरूले काममा सहयोग जुटाउनेछन् भने रमाइलो यात्राको अवसर रहनेछ। प्रियजनसँगको प्रियजन घरमा प्रियजनको अनुगमनले आगमनले दिन रमाइलो रहनेछ भने मन मिल्ने साथीहरू भेट्नुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिने समय रहेको छ। वृष राशि, वृष राशिमा अक्षर युए बाबी बुबेबु प्रतिस्पर्धा विजयी प्राप्त हुनेछ भने दोस्रो ईर्षा गर्नेहरू आर खानेछन्। पराक्रमधन अधिकारी स्थापित गर्दै चुनौतीलाई चिर्दै काम बनाउने समय रहेको छ। आर्थिक लाभ हुने कामहरू प्रारम्भ गर्ने समय छ भने विगत कर्मको उचित प्रतिफलहरू प्राप्त गर्दै मेहनत समय उत्साहजनक बन्नेछ। मिथुन राशिमा मान्छे काकीको गङ्ग छ, केको हो राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने कामहरू सजिलै सम्पादन हुनेछन्। बौद्धिक प्रतिस्पर्धा विजयी भएर प्रतिष्ठित काम गर्दै कामहरू सम्पादन गर्दै अघि बढ्ने समय रहेको छ। स्वास्थ्यमा सबल बन्नुका साथै सेवामूलक कामबाट धन लाभ हुने र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने समय रहेको छ। सन्तान वा अनुयायीले साथ दिनेछन् भने फाइदाको स्वरूप पैलाउन सकिनेछ। कर्कट राशि मेहनतले समस्या सुल्झनेछ भने अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा पछि परिस्थितिहरू बिग्रन सक्छ। कृषि तथा पशुधनबाट लाभ मिल्ने र कमजोरीहरू सुधार गर्दै अगाडि बढ्ने र टाढेका आफन्तजनहरू नजिकिन सक्नेछन्। पुराना सम्झौताहरू भङ्ग हुन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुपर्ने समय रहेको छ भने महत्वाकांक्षी योजना प्रारम्भ हुने समय छ। सिंहराशिमा मान्छे मामी मुमे मोटाटी टुटे परिस्थिति अनुसार चल्दा अनुकूल र लगनशीलताले लक्ष्यमा पुर्याउने समय रहेको छ। छोटो समयमै उपलब्धिहरू
उठाउन सकिनेछ भने सहयोगीहरूले साथ दिने र मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुने समय रहेको छ। तालिमेल काम गर्दै धनार्जन गर्ने र प्रतिशत नतिजाले उत्साह जगाउने छ। थोरै लगानीबाट पनि नाफा उठाउँदै व्यापारमा फाइदा हुनेछ। कन्या राशि, कन्या राशिमा छैटो पपिपु सहर ठपेपु शेयर तथा लगानीबाट लाभ मिलेर बौद्धिक कार्यबाट दिगो फाइदा हुने फाइदाहरू उठाउन सकिनेछ। सुख समाचारले उत्साह जगाउनेछ भने मेहनतले सम्मानित स्थान दिलाउँदै अध्ययनमा प्रगति र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो प्रारम्भ गर्ने समय छ। प्रेम र मित्रताको बन्धनहरू कसिनेछन् भने व्यापार व्यवसायमा पनि मनज्ञ धन लाभ हुनेछ। तुलराशिमा ताती टुटे र महिला भेटघाट तथा खानपानले दिनहरू आनन्दमय रहनेछ भने तारिफेको कामले प्रशंसा एवं ख्याति प्राप्त पनि हुनेछ। सफलताको अनुभवले थप उत्साहित भइनेछ। नयाँ कामको प्रस्ताव आउने र सहयोगीहरूले हौसला जगाउनेछन् भने पहिलेका कमजोरीहरू सुधार गर्दै पछिका लागि योजना बनाउँदै नयाँ पहिरनले व्यक्तित्व निखार्ने समय पनि रहेको छ। वृश्चिक राशि, वृश्चिक राशिमा छैटो नानी नुने नुयाइयो अवसरको खोजीमा दौडधुपहरू भने गर्नुपर्नेछ। घर खर्चहरू बढ्नुका साथै अर्थभावले सताउने हुँदा होसियारका साथ कामहरूमा अगाडि बढ्नुहोला। आफ्नै बाटो टालिनु पर्ने परिस्थिति आउने र बेहोसीले नोक्सानीहरू पनि पुर्याउन सक्छ। नाम दाम र इनामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग भएर कामहरू गर्नुहोला र टाढाको यात्रा गर्दा भने खर्चहरू पनि बढ्न सक्छ र आफ्नो यात्रा भने अघि पनि बढ्न सक्छ। धनुराशि, धनुराशिमा एयो भवेको दफा ढबे प्रतिशत नतिजाले उत्साह जगाउने र मेहनत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका पनि रहेको छ। आमदानीका नयाँ स्रोतहरू फेला पर्दै पहिलेको कामहरूमा पनि प्रशस्त लाभ हुने समय रहेको छ। आयार्जन बढ्ने, रोक्नुपर्ने रकमहरू हात लागि हुने र कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चलकदमको उपयोगबाट मनज्ञ फाइदा उठाउन सकिनेछ। मकर राशि, मकर राशिमा भोजेको मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ भने कर्मका प्रेरक र सहयोगीहरू बढ्नाले कर्म साधना सिद्ध हुने समय रहेको छ। प्रतिशत नतिजाले उत्साह जगाउनेछ भने विभिन्न अवसरले पछ्याउनेछ। दिगो फाइदा हुने कामहरूमा जग बसाउने अवसर प्राप्त हुने समय छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नुका साथै व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ भने नाम दाम र प्रतिष्ठा कमाउने बेला पनि रहेको छ। कुम्भ राशि, कुम्भ राशिमा गुगेको साथी सुशेषोद अप्रतिष्ठित नतिजाले उत्साह जगाउँदै चुनौतीहरूलाई पन्छाउँदै चिताएको कामहरू भने बनाउन सकिनेछ। रोकिएको कामहरू सम्पादन हुने र मेहनतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले पनि धेरैको भलाइहरू गर्न सकिने छ भने महत्वपूर्ण कामको जग बसाउने समय रहेको छ। तारिफ्य कामले समाजमा काम गर्दै अगाडि बढ्न सफल भइनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। अन्तिममा मिन्दासे पहिलेका समस्याहरू दोहोरिनाले उत्साहमा कमी आउने र गोपनीयताहरू पनि बाहिरिने समस्या रहेकाले अलिकति ध्यान पुर्याउनुहोला। स्वास्थ्यमा निकै ध्यान पुर्याउने पर्ने समय रहेको छ। सानातिना कामहरूमा अल्झिनु पर्ने र ठूलो कामहरू रोकिनेछन्। आँख देखाउने व्यक्तिहरूबाट धोका भने पाइएला। खर्च बढ्नाले अर्थभावहरू पनि महसुस हुनेछ। आफ्नो कमजोरीहरूको फाइदा उठाउने चेष्टा गर्ने हुँदा सहयोग रहँदै कामहरूमा अगाडि बढ्नुहोला। राशिफलमा जस्तो भन्या तपाईँ भाग्य भन्दा कर्मविशोध गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बित्नुहोस्। तपाईँको आजको राशिफल पछि पनि पालो रहेको छ। जन्मदिनको शुभकामनाको

0: तपाईँ 2083 साल भदौ महिनाको 2 गते मंगलबार सफा दश जन्मदिन परेको छ। आज तपाईँ दश जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगतबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। तपाईँले आत्मीय साथीका र तपाईँले इच्छाको काम पूरा गर्नुहोस्। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
1: मरभूमिमा पानी पर्यो
0: यताको राम्रै सेवा त दाजुभाइ साथीसँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हामीले कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गएका कार्यक्रमहरूका सूचनालाई टिपाउन सक्नुहुन्छ। 034001 98 34 11 98 028 34 11 34 112 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतमा पनि बिदाउँछु। तपाईँको बिहान तपाईँको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार सबैलाई।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
5: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
6: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9847814057 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
9: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
8: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
9: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
10: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
11: शुद्ध सुन तथा चाँदीका गर गहना,
5: छापावाला सुन चाँदीका गर गहना,
11: राशि अनुसारका पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
11: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
5: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
11: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसपार पछाडिपट्टि।
13: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गोङगुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।

0: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट चलेको छ
1: कटिहाल्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँच पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
5: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM पारिपट्टि मोबाइल नम्बर 9856309982 र 9705620209
6: TVS साथ छ हाम्रो
2: प्रसन्न होमवर्क देखाउ त
7: हस् टिचर
2: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
7: टिचर मेरो मम्मीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स

0: सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
0: प्रोप्राइटर रोशनी श्रेष्ठ।
1: मोबाइल नम्बर 9827103066 र 9840694543।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
5: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: 12 अल्मुनियम अब युपिभीसीको साथमा।
8: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क 12 युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 9562928938 र 9908822938।
10: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र

0: एक्सपिरियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845910950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
2: होइन, कति पुन मोबाइल भन्दै कराएको?
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
2: कहाँ छ पुन मोबाइल?
1: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
0: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
0: प्रोपाइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
6: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
0: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल दिन पाइनेछ र पुरानो फोनसँग नयाँ साफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक।
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
11: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी।
3: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार,
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
12: ओमकार?
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार?
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
3: प्रोप्राइटर ऋतु भुवाई, कल्पना पुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो फेरि।
13: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 98562642।
14: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
15: फेरि अब पालिकाहरूले पनि त्यत्रो रोजगारी प्रवर्धन गर्ने, उद्यमशीलता बढाउने भनेर विभिन्न कार्यक्रमहरू तालिमहरू पनि ल्याइरहेका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम पनि त्यस अन्तर्गत छ। महानगरपालिकाले अब सायद अर्को हप्तादेखि यो सिप मेला सुरु गर्ने होला। हजारौं, 2,000, 3,000 रोजगारी दिन्छौं भनेर 3 वर्ष भयो चलाउनलाएको। हेर्दाखेरि त धमाधम सरकारले त ठूलो उपलब्धि हासिल गर्ने तरिकाले गरेको जस्तो तरिकाले देखिन्छ।
16: यो हाम्रो कस्तो छ भने राज्यको पोलिसी कस्तो छ भने पहिलेदेखि परम्परागत पोलिसी अहिलेको पनि पोलिसी त्यस्तै हो। निरन्तरता पुरानैमा निरन्तरता जस्तो मलाई लाग्छ। हामी डिस्ट्रिब्युटिभमा होइन रिडिस्ट्रिब्युटिभमा जानुपर्ने थियो। हामीले चाहिँ वितरण गर्छौँ तर पुनरुत्थान गर्नतिर लागेनौँ। राज्यको नीतिले चाहिँ सशक्तिकरणतर्फ लागेन क्या। कसैलाई पैसा दिँदैमा त्यसको जीवनस्तर बदलिन सक्छ तर त्यसको चाहिँ समृद्धितर्फको यात्रा नहुन सक्छ। तर मान्छेलाई चाहिँ जीवन स्तर बदल्ने सँगै सिप विकासतर्फ अगाडि गराउनको लागि चाहिँ यो राज्यको स्रोत परिचालन गर्नुपर्छ। प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि आधुनिकरण परियोजना, यिनीहरूमा अब अर्धदक्ष श्रमिकहरू छन्, कामदारहरू छन्। मासिक अथवा त्रैमासिक रूपमा उनीहरूले अलिकति आमदानी त गर्छन् तर उनीहरू सिप सिक्न सकेनन्। फेरि त्यो एउटा चुनौती छ हाम्रो राज्यको लगानी, करोडौं अरबौं रुपियाँ लगानी गर्दाखेरि हामी सिप सिकाउनतिर किन केन्द्रित भएको छैनौ? हाम्रो नीतिको कमजोरी हो, संरचनाको कमजोरी हो, त्यो विषयमा अलिकति चिन्तन गर्नुपर्छ। र कार्यक्रमहरू तय गर्दाखेरि चाहिँ त्यो प्रोडक्टिभ होस्। भोलिको दिनमा राज्यले 3 महिनाको पैसा दिइसकेपछि अर्को 3 महिनाको लागि अथवा अर्को 1 वर्षको लागि चाहिँ उसले काम गरेर खाने बाटो बनाउन सकोस्। त्यो 3 महिना काम दिने अनि 3 महिनामा त्यो पैसा सकिएपछि फेरि 4 महिनाबाट बेरोजगार हुनुपर्ने स्थिति चाहिँ नबनोस्। ती कार्यक्रमहरू चाहिँ अहिले त्यतातर्फ छन्। त्यसलाई अलिकति पुनरावलोकन, रिजर्भेसन गर्न जरुरी छ जस्तो लाग्छ।
15: अन्तिममा सरकारलाई सुझाव दिनुपर्दाखेरि के भन्नुहुन्छ?
16: सरकारलाई सुझाव दिँदाखेरि अब सरकारले पहिलो कुरा भनेको सुशासन, सुशासन, सुशासन भनेको छ। प्रधानमन्त्री सरकारका मन्त्रीले त्यही कुरालाई प्राथमिकतामा राख्नुभएको छ भनेर सुनिन्छ। तर अब यो चाहिँ कस्तो भने हुकुम प्रमाङ्गी सिस्टमबाट अथवा आफ्नो व्यक्तिको आदेशलाई चाहिँ महत्व दिने, कानूनलाई नै मात खुवाउने गरी, व्यक्तिको आदेश कानून सर हुने गरी जसरी जुन प्रकारले विधि नियम पद्धति मिचेर निर्णयहरू गर्न लाग्यो त्यसले चाहिँ हाम्रो शासकीय व्यवस्थामा अलिकति गलत सन्देश दिन्छ जस्तो मलाई लाग्छ। पहिला हामी नीतिगत कमजोरीहरूलाई सुधार गर्नतिर लाग्नु पर्यो। सरकारको धारणा राख्दाखेरि, सरकारले आफ्नो नीति निर्माण गर्दाखेरि सबै पक्षलाई समेट्नु पर्यो, बौद्धिक जगतलाई समेट्नु पर्यो, सरकारवाला आम मान्छेलाई सहभागिता गराउनु पर्यो र अब समय सान्दर्भिक नीति तर्जमा गर्नुपर्छ। अनि सुशासन प्रबन्धन गर्नको लागि चाहिँ आफैबाट सुरु गर्नुपऱ्यो, पारदर्शी, ट्रान्सपेरेन्ट हुनुपऱ्यो, कार्यशैली एकाउन्टेबल हुनुपऱ्यो नागरिकप्रति। अब प्रधानमन्त्री संसद छलेर हिँड्नु भएको छ, त्यति उचित हुँदैन होइन। मन्त्रीहरूले, प्रधानमन्त्रीले संसदप्रति, नागरिकप्रति उत्तरदायित्व बहन गर्नु पर्यो र काम गर्छु भनेर मात्र हुँदैन, काम कुन तरिकाबाट गरियो भन्ने विश्वास पनि दिलाउनु पर्यो। अहिले 4 महिनाको अवधिमा शासकीय सुधारका 100 कामभित्र नियामती ऐनदेखि लिएर अरू आधारभूत कुराहरूमा हामी चाहिँ सुरुवात गर्छौँ भन्नुभएको थियो, तर 100 दिन कटिसक्दा पनि त्यसको आधारभूत प्रक्रिया पनि अगाडि बढेको छैन। सबभन्दा पहिलो कुरा त हाम्रो संहिता कार्यान्वयनका लागि आवश्यक नीतिहरू बनाउनु पर्यो। संहिता कार्यान्वयन, संविधान कार्यान्वयनको 10 वर्षसम्म पनि आधारभूत ऐनहरू भनेर निजामती प्रहरी शिक्षक विधेयकहरू जस्ता कानुनी कुराहरू भएको छैनन्। वित्तीय संहिता कार्यान्वयनमा गएको छैन, प्रशासनिक संहिता कार्यान्वयनमा गएको छैन र राज्यको पुनर्संरचना गर्दाखेरि हामीले जुन कल्पना गरेका छौँ त्यसले सार्थकता पाएको छैन। संहितालाई सफल बनाउनतर्फ र संविधानलाई सफल कार्यान्वयन गराउनतर्फ सरकारले कदम चाल्नुपर्छ। त्यतातर्फ अग्रसर हुनको लागि सुझाव दिन चाहन्छु।
15: धेरै धेरै धन्यवाद।
16: हस् धन्यवाद।
15: उहाँ हुनुहुन्थ्यो सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका प्रवीण बास्तोला। हामी कार्यक्रम देश परदेशमा छौं।
17: आज हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं। अब इटहरी घर भई हाल काठमाडौँको बागबजार बस्दै स्नातक अध्ययन गरिरहेकी सानवी देउजाको अनुभव सुनौ। नमस्ते अनि स्वागत छ।
18: धन्यवाद।
17: काठमाडौँ आउनु भएको छ कति वर्षमा?
18: काठमाडौँ आएको भयो लगभग 3.5 वर्ष जति।
17: भनेपछि विशेष गरी उच्च शिक्षाको लागि तपाईँ काठमाडौँ आउनुभयो, सँगसँगै अवसरहरू पनि त्यसकै लागि भनेर अलिकति बुझाउन होइन?
18: हजुर, अवसर त हाम्रो ठाउँमा विराटनगरमा भन्दा कम्पेरेटिभली काठमाडौँमा नै धेरै हुन्छ। नयाँ ठाउँमा नयाँ कुराहरू सिकिन्छ, नयाँ ठाउँमा भन्ने एक्सपिरियन्स गेन गर्न आएको।
17: त्यो एउटा विद्यार्थी भइसकेपछि एउटा चरण हुँदो रहेछ, अब 12 सम्म त माध्यमिक तह नै भन्छ अहिले सरकारले होइन, त्यो तह पार गरिसकेपछि विद्यार्थीहरूका आकांक्षाहरू पनि बढ्दै जाँदो रहेछन्, जसमा चाहिँ आफूले पढ्दै पनि रोजगारी र सँगसँगै आय आर्जन पनि गरौँ भन्ने सोच हुँदो रहेछ। यसलाई चाहिँ तपाईँले कसरी जोड्नुहुन्छ?
18: त्यो त एकदम राम्रो विषय हो जस्तो लाग्छ। अब पढ्दै गर्दाखेरि आफूले कमाएको पैसाले आफैलाई पुर्याउन सक्यो भने चाहिँ राम्रो हुन्छ भन्ने सोच आउँछ होइन। ठुलो हुँदै गएपछि घरमा माग्नु नपरोस्, आफूले पनि केही सिक्योस्, प्लस प्र्याक्टिकल नलेज पनि गेन होस् भन्ने हुन्छ काम गर्दै गर्दाखेरि। तर त्यो अनुसारको काम चाहिँ आफूले पढे अनुसारको काम चाहिँ अलिक पाइँदैन,
17: तालमेल मिल्दैन रहेछ कि के हुँदो रहेछ?
18: हजुर, तालमेल मिल्दैन। अब आफ्नो कोर्सको पढाइ एकतिर हुन्छ तर आफूले पढेको अनुसारको काम नै पाइँदैन।
17: कतिपयले त तपाईँको यो होइन पढेकै प्रोफेसनमै लाग्नुपर्छ भन्ने पनि होइन, आफूले काम जेमा गरे पनि हुन्छ, पैसै कमाउनु त हो भन्ने कुराहरू पनि गर्छन् नि।
18: आफूले पढेकोमा काम पायो भने चाहिँ त्यो चाहिँ अझै राम्रो हुन्छ नि त। आफूले पढेको कुराहरू प्र्याक्टिकल लाइफमा युज गर्न सकिन्छ। आफूले पढेको कुराहरू प्र्याक्टिकल लाइफमा युज भयो भने त त्यो त अझै बेटर हुन्छ, राम्रोसँग काम गर्न सकिन्छ भन्ने कुरा हो। अरूमा काम गर्दा पनि खासै फरक पर्दैन, एक्सपिरियन्स त हुन्छ, तर आफूले पढेको फिल्डमै काम गर्न सक्यो भने चाहिँ आफूले अझै बेटर गर्न सकिन्छ जस्तो लाग्छ।
17: सजिलो, आफ्नो इच्छाको कुरा पनि भयो अनि त्यही क्षेत्रमा आफू लाग्दाखेरि अझै बढी सजिलो हुन्छ भन्ने कुराहरू पनि जोडियो। तपाईँले जे पढिरहनु भएको छ अहिले होइन, त्यसमै भोलि गएर म यसमै लाग्छु अथवा भविष्य छ भनेर चाहिँ कतिको भनौँ ग्यारेन्टी टाइपको चाहिँ फिल हुन्छ?
18: अब त्यो ग्यारेन्टी चाहिँ लिन सकिँदैन, त्यो ग्यारेन्टी छैन मसँग। आफूले पढेको फिल्डमा नै जागिर पाउँछु, रोजगारी हुन्छु भन्ने ग्यारेन्टी छैन।
17: किन?
18: किनभने अब देशमा त्यस्तो रोजगारी छैन नि त, रोजगार छैन। अब ब्याचलर्स मास्टर्स एमबीएस गर्नुभएकोहरूले पनि कन्सल्टेन्सीमा रिसेप्सनको काम गरिराख्नु भएको हुन्छ 12-13 हजारमा। झन् त्यो के भन्नु, अब अहिलेको देशको अवस्था हेर्दा आफूले पढेको विषयमा त्यही फिल्डमै काम पाउँछु भन्ने चाहिँ ग्यारेन्टी लिन सक्दिनँ।
17: त्यसमा पनि विद्यार्थीहरूले होइन त्यो जागिर दिने मान्छेहरूले पनि अब अनुभव चाहिँ हुँदैन, विद्यार्थीहरू ब्याचलर स्नातक अथवा स्नातकोत्तर पास गरेर आइसकेपछि ठूलो ठूलो स्यालेरीको आशा गर्नुहुन्छ, त्यसरी त पुर्याउन सकिँदैन भनेर भन्नुहुन्छ नि। अनि होइन विद्यार्थीहरूले चाहिँ तल्लो लेभलबाटै स्ट्रगल गर्नुपर्छ भन्ने चाहिँ उहाँहरूको भनाइ छ।
18: त्यो त हाम्रो एजुकेसन सिस्टममै फल्ट छ जस्तो लाग्छ, किनभने हाम्रो प्र्याक्टिकल नलेजै हुँदैन। थ्योरिटिकल मात्र पढाइ भइरहेको हुन्छ अनि हाम्रो स्नातक अथवा स्नातकोत्तर सकुन्जेलसम्म हामीसँग थ्योरी नलेज मात्र हुन्छ, टेक्स्ट बुकको नलेज मात्र हुन्छ। अनि प्र्याक्टिकल नलेज नभइसकेपछि ब्याचलर्स अथवा मास्टर्स सक्ने बित्तिकै त्यो आफूले पढेको फिल्डमा चाहिँ काम पाउनै सकिँदैन, र बेसिकबाटै सुरु गर्नुपर्छ। त्यो चाहिँ एजुकेसन सिस्टमकै फल्ट हो जस्तो लाग्छ।
17: त्यसको विकल्प पनि मान्छेले वैदेशिक रोजगारी हेर्छन्, अब आफूले मेहनत गरेर पढेको छ त्यही अनुसारको काम पाइँदैन। अनि होइन अब यस्तो सरकारलाई पनि दोष थियो, इन्भाइरोमेन्टलाई वातावरणलाई पनि दोष थियो, अब केही सिप्न लगाइसकेपछि विदेश जान्छु भन्छन्। तपाईँको पनि सोचाइ त्यस्तै हो अथवा वैदेशिक रोजगारीले चाहिँ तपाईँले विकल्पमा हेर्नु भएको छ कि छैन?
18: अब विदेश जान इच्छुक मान्छेहरूलाई त विदेश नजाऊ भनेर सरकारले पनि भन्न सक्दैन, हामीले पनि भन्नु हुँदैन होइन। इच्छा आफ्नो इच्छाको कुरा हो, तर सकेसम्म चाहिँ आफ्नै देशमा केही गरौँ भन्ने कुरा हो। म आफू पर्सनली चाहिँ व्यक्तिगत रूपमा चाहिँ नेपालमै केही गर्छु अथवा केही बिजनेस अथवा स्टार्टअपै भए पनि अथवा लोकसेवा नै पास गरेर भए पनि नेपालमै बस्छु भन्ने सोच छ मेरो आफ्नो चाहिँ।
17: भनेपछि होइन जस्तो सुख दुःख जे भए पनि अवसर आफैले खोज्ने हो, आफूले मेहनत नगरेसम्म आफ्नो भविष्य उज्जवल हुँदैन भन्ने चाहिँ तपाईँको भनाइ?
18: हजुर, आफूले गर्नु पर्यो, केही न केही स्टेप चाहिँ लिनु पर्यो। अब त्यो स्टेप फेल भयो भने सरकारले केही राम्रो नीति ल्याउला भन्ने आशा छ, अब त्यो स्टेप फेल भयो भने बाहिर जाने सोच त्यति बेला होला, अहिलेसम्म चाहिँ छैन।
17: धेरैले आशा गरेको सरकार छ, यो सरकारको जुन अथवा वाचा प्रतिबद्धता छ यसले सार्थकता पाउला पाउँदैन?
18: अब 35 वर्षमा केही गरेनन् भन्ने प्रश्न उठिरहेको छ अहिलेको सिनारियोमा होइन, 35 वर्षमा केही गरेनन् तिमीहरूको सरकारले हाम्रोलाई किन दोष लाउँछौ भन्छन्, तर पहिलाको हेरी चाहिँ पहिला भन्दा केही न केही एकैचोटि धेरै स्टेप लिन नसके पनि केही न केही नयाँ पाइला चाहिँ खुड्किला राम्रै पाइला चाल्दैछ जस्तो लाग्छ मलाई चाहिँ। सकारात्मकै छु, भर्खर 4 महिना त भयो अब अनि केही न केही राम्रो गर्दैछ। अब धेरै एकैचोटि ठुलो आशा त राख्नु हुँदैन नि त, निराशा हुन्छ। अब बिस्तारै यत्रो समय बिग्रेको देशलाई अब बनाउन त केही टाइम लागिहाल्छ, 4 महिना 5 महिनामै ठुलो कुरा त एक्सपेक्ट गर्न सकिँदैन नि त। अब बिस्तारो नयाँ खुड्किला लिँदैछ, अभियसली त्यसलाई अब सानो सानो त के अरे स्थानीय तह प्रदेश तहहरू पनि त अब त्यो पनि परिवर्तन हुनु पर्यो, त्यहाँको मान्छेहरू पनि परिवर्तन हुनु पर्यो। अब ब्युरोक्रेसीमा नै हेर्नुहुन्छ भने पनि पुरानै मान्छेहरू हुनुहुन्छ, त्यहाँको पनि मान्छेहरू बिस्तारै परिवर्तन हुन्छन्, सोच परिवर्तन हुन्छ होइन, त्यो त्यही भएर चेन्ज हुन चाहिँ एकैचोटि चेन्ज एक्कासी आउँदैन क्या, बिस्तारै परिवर्तन हुन्छ। अहिले नयाँ सरकारले बिस्तारै खुड्किला चाल्दैछ, उहाँहरूलाई गाह्रो भइरहेको छ किनभने उहाँहरू त अब प्रतिनिधि तहमा मात्र हुनुहुन्छ नि त, त्यही भएर गाह्रो भइरहेको छ। अब बिस्तारै नयाँ खुड्किला चाल्नुहुँदैछ, राम्रै हुन्छ जस्तो लाग्छ।
17: त्यो जति पनि वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या छ, दर छ होइन, अब त्यसलाई रोक्नको लागि सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ?
18: अब सरकारले अब विद्यार्थीलाई लोन लिन सकिन्छ कि स्टार्टअपको लागि होइन, एजुकेसन सिस्टममा नै अलिकति प्र्याक्टिकल नलेज बढाउन सकिन्छ कि, थोरै अब थ्योरिटिकल भन्दा पनि अलिकति प्र्याक्टिकल, ताकि विद्यार्थीहरूलाई प्लेसमेन्ट दिन सकिन्छ कि, पढाइसकिने बित्तिकै प्लेसमेन्ट दिन सकिन्छ कि, त्यो कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ। अनि अहिले हाम्रो के भन्नु अब सार्वजनिक संस्थानहरू कति बन्द छैन, बन्द छन् होइन, त्यहाँ पनि अब यहाँनिर विद्यार्थीहरूलाई त्यहाँनिर प्लेसमेन्ट दियो भने पनि अझै बेटर हुन्थ्यो त्यो सञ्चालनहरू गरेर। अब त्यही हो, सानो सानो कुरादेखि पाइला चाल्नु पर्छ। अब स्टार्टअपहरू भयो, नयाँ आइडियाहरू, अब ट्रेनिङहरू, अब त्यस्तै त्यस्तै सानो सानो कुरादेखि नै चेन्ज ल्याइदिए अझै बेटर हुन्थ्यो भन्ने हो।
17: धेरै धेरै धन्यवाद,
18: थ्याङ्क यू।
17: उहाँ हुनुहुन्थ्यो इटहरी घर भई काठमाडौँको बागबजारमा बस्दै स्नातक अध्ययन गरिरहेकी सान्वी देउजा। कार्यक्रम देश परदेशमा हामी आज युवासँग रोजगारी, उद्यमशीलता, सेप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं। अरू युवाहरूको अनुभव सुन्न बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
19: एनबीएल अटो लोन,
20: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
19: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
20: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
19: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
20: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
19: शर्तहरू लागू हुनेछन्।
21: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी युवाहरूसँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं। अब काठमाडौँको बानेश्वर बस्दै स्नातक पढिरहेकी सल्यानकी वन्दना बिकेको अनुभव सुनौं।
2: नमस्ते, स्वागत छ तपाईँलाई।
3: हजुर, धन्यवाद।
2: अनि विद्यार्थी भएर काठमाडौँमा बसेको मान्छे होइन, बाहिरबाट आउनु भएको, बाहिर जिल्लाबाट, कतिको सहज छ काठमाडौँमा बस्न पढ्न विद्यार्थी भएर?
3: एकदम गाह्रो छ नि, म्यानेज गर्न त। अब पहिलो कुरा त काठमाडौँमा केही मिल्दैन नि त, हाम्रो उतादेखि ठाउँदेखिको ल्याङ्ग्वेजदेखि लगेर यताको एकदम गाह्रो नै छ भनौँ। विद्यार्थी लाइफ, रुम रेन्ट खोज्नुदेखि सब कुरा आफैले नै म्यानेज गर्नुपर्छ होइन, अनि त्यही माथि पढाइलाई नै कन्टिन्यू दिने अनि अरू कुराहरू म्यानेज गर्न एकदम प्रेसर नै भनौँ न, प्रेसर नै छ।
2: पढाइ सँगसँगै अरू पेसा, व्यवसाय, रोजगारी केही जोडिनु भएको
3: छैन? लोकसेवा चाहिँ गर्दैछु,
2: सरकारी कर्मचारी भन्ने भन्ने सोच छ।
3: हजुर, त्यसैको लागि लोकसेवा चाहिँ गर्दैछु।
2: एउटा त उच्च शिक्षा भइहाल्यो काठमाडौँ आइसकेपछि, त्यसलाई निरन्तरता दिनु नै पर्यो, त्यो सँगसँगै रोजगारीलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
3: रोजगारी त हुनै पर्छ अब आफ्नो लाइफमा, मेन त अब हाम्रो लाइफ एउटा जीविकोपार्जन गर्नको लागि होइन, हुनै पर्छ भन्छु म चाहिँ। महत्वपूर्ण नै छ, झन् स्टुडेन्टहरूको लागि त। अब काठमाडौँमा यति धेरै महँगी छ नि त, त्यसको लागि आफ्नो खर्चको लागि यताउताको लागि चाहिँ हुनै पर्छ। यो लेभलसम्म पढ्दाखेरि नै, यो लेभलसम्म आइपुग्दा चाहिँ रोजगारी एकदम आवश्यक छ भन्छु।
2: अलिकति घरभित्रको कुरा गरौँ है, तपाईँ अहिले डिपेन्डेन्ट हुनुहुन्छ परिवारमा?
3: हजुर, परिवारमै डिपेन्डेन्ट छु म, कुनै जब केही गरिरहेको छैन, त्यसैले फुल्ली मेरो जुन खर्चहरू यताउता हुन्छ नि परिवारले नै बिहे हुनु भएको छ।
2: अब कमाईको पाटो चाहिँ कहिलेदेखि सुरु गर्नुहुन्छ अथवा के छ?
3: अब मैले लोकसेवा गर्दैछु नि त, अब त्यही भएर अहिले चाहिँ फुल्ली एमा नै फोकस गरेर, अलिक पछि चाहिँ जब इक्जामहरू यताउता दिइसकेपछि यो क्लियर नै गर्ने सोच छ। अहिले चाहिँ उसमा जबमा भन्दा पनि पढाइले नै फोकस गरौँ भन्ने छ।
2: हुन त तपाईँलाई लोकसेवाको धेरै धेरै शुभकामना, नाम निस्कियोस् नै होइन, त्यो बाहेक अरू भनौँ अब विकल्पका रूपमा अरू के हेरिरहनु भएको छ पेसा, व्यवसाय, रोजगारीमा?
3: अहिले चाहिँ इन्टर्न, अब यही जर्नालिजममा नै इन्टर्नसिप गरौँ भनिसकेको छु मैले। पहिला नि एक दुई हप्ताको लागि चाहिँ इन्टर्न गरेको थिएँ, तर मलाई त्यसमा त्यति धेरै ठिक लागेन त्यो इन्टर्न, आफूले सोचेको जस्तो लागेन होइन, अनि त्यही भएर चाहिँ छोडेको इन्टर्न।
2: धेरै युवाहरूको गुनासो सुनिन्छ, नेपालमा अवसर छैन भन्ने कुराहरू सुनिन्छ। कतिपयले त प्राय अब उच्च शिक्षा अध्ययन सँगसँगै राम्रो भविष्यको खोजी गर्दै वैदेशिक रोजगारीमा जाने, त्यहाँ राम्रो कमाइ हुन्छ भन्ने कुराहरू पनि गरेको सुनिन्छ। त्यो रोजगारीको पाटोमा हेर्दाखेरि नेपालमा तपाईँलाई चाहिँ नेपालमा अवसर छ जस्तो लाग्छ कि कस्तो लाग्छ?
3: अवसर छ पनि छैन पनि कस्तो भनेपछि, अब यहाँ पढेको मान्छेहरूले जति आफ्नो योग्यता हुन्छ नि त्यो अनुसार मान्छेहरूले काम पनि पाएको हुँदैन। अब मास्टर्सहरू गरेको, यताउता गरेको मान्छेहरू पनि कति धेरै बेरोजगार हुन्छ नि त। अब हाम्रै ठाउँमा पनि एकजना दाईले, इन्जिनियरिङ गरेको दाई पनि यत्तिकै बसिरहनु भएको थियो कि घरमा, यत्तिकै केही काम नगरेर नै बसेर, केही काम नै नपाएको भनौँ न, आफूलाई सुहाउँदो टाइपको काम केही नपाएर उहाँ बसिरहनु भएको थियो। त्यसैले अब बिस्तारै मलाई के लाग्छ भने, अब यो कलेज लाइफदेखि नै स्किलहरू सिक्यौँ भने, हामीले यदि स्किलहरू फर्स्ट इयरदेखि नै सिक्दै गयौँ भने चाहिँ, यदि स्किल सिक्यो भने चाहिँ त्यो मान्छेले जब पाउन त्यति धेरै गाह्रो जस्तो लाग्दैन, यदि मान्छेहरू सेल्फ स्किल छ भनेपछि। तर छैन भनेपछि, अब फोर्थ इयरसम्म केही नगरेर नै बस्यो यताउता छ भने चाहिँ जब पाइँदैन। र अर्को कुरा, आफ्नो त्यो जुन क्वालिटी छ नि त्यो अनुसार पनि मान्छेले काम पाइरहेको हुँदैन कि। अब मास्टर्स गरेको मान्छेले 10-15 हजारको जबमा काठमाडौँमा सर्भाइभ गर्नु त एकदम गाह्रो हुन्छ नि त होइन, त्यो कसरी मान्छेले आफ्नो डेली खर्च नै गर्न सक्दैन, महँगाई यति छ होइन काठमाडौँमा। अब दुधको नै पैसा हेरौँ न, लिटरको, प्रति लिटरको हेऱ्यो भने हामीले 80-90 अझ कति धेरै महँगो हुन्छ। एउटा ठाउँदेखि अर्को ठाउँमा नै जाँदाखेरि नै कति फरक फरक छ कि, अलिक गाडी भाडादेखि लगेर हरेक कुराको पेमेन्ट, रेन्टमा बस्यो भने बत्तीदेखि लगेर पानी, बिजुली, वाइफाई हरेक कुराको छ नि त। अब यो मात्र नहेर, रुरल एरियामा पनि हामीले हेऱ्यौँ भने पनि त्यहाँ त एजुकेसन सिस्टम नै फर्स्ट कुरा छ कि, अब कस्तो वर्स टाइपको छ। अब यही स्कुलमा पनि हेरौँ न हामी, अब रत्नराज्यमा पनि मलाई के लाग्छ भने, यहाँको स्ट्यान्डर्ड जुन जर्नालिजम गराउनु भएको छ नि, यसमा पनि हामीले प्र्याक्टिकल भन्दा पनि थ्योरिटिकल नलेज मात्रै भयो क्या. प्र्याक्टिकली पनि कमसेकम हामीलाई सिकाइरहेको बेला ल इन्टर्न अलिअलि प्र्याक्टिकली वे पनि गरिदिएको भयो. इन्टर्नसिप थियो फर्स्ट इयरदेखि नै यही कलेजमा पनि थोरै केही सरहरूले होइन यो सिर्जना अलिकति त्यो टाइपको इन्भाइरोमेन्ट क्रिएट गरिदिएको भयो सायद मान्छेहरूले पाउँथे जस्तो लाग्छ. अनि अर्को चाहिँ मान्छेहरू अलिक महत्त्वकांक्षी भएर पनि बाहिरको देशमा के अलिकति अट्र्याक्सन भए. अब फेरि हामी त्यो सबैलाई महत्त्वकांक्षी भन्न पनि सक्दैनौँ. अब हामी उसको कुरा गऱ्यौँ भने खाडी मुलुकमा त अब के महत्त्वकांक्षी भएर जान्छन् भनौँ न. बेसिक निड आफ्नो जस्तै आफ्नो लाइफ मात्रै सर्भाइभ गर्नुको लागि त जान्छ होइन खाडी मुलुकमा. तर युरोपतिर जानेहरूको चाहिँ अलिकति बढी महत्त्वकांक्षी भएर अलिकति राम्रो लाइफ हामीले बेटर लाइफ स्टाइलको लागि नै जान्छौँ जस्तो लाग्छ मलाई यो के उसमा युरोपतिर कन्ट्रीमा चाहिँ.
2: भनेपछि जर्नलिजम गर्दाखेरि सरहरूले फोर थ्योरी अफ प्रेस चाहिँ पढाउनु भयो, तर न्युज कसरी लेख्ने, त्यसलाई डिटेलिङ कसरी गर्ने, फिचर स्टोरी कसरी लेख्ने भन्ने कुराहरूको व्यावहारिक ज्ञान चाहिँ फिल्डमा गएर कसरी काम गर्ने त्यो कम आयो भन्नु खोज्नु भयो.
3: मैले के भनेको भने पढ्नु त पढ्यो हामीले यसरी न्युज लेख्ने यस्तो गर्ने भनेर पढ्यो होइन. तर टिचरहरूले पनि फिल्ड वर्क चाहिँ हाम्रो केही पनि भएन जस्तो लाग्यो है. मलाई चाहिँ लाग्यो होइन भएन नै भनौँ न हुनुपर्ने. अनि सरहरूले पनि अब हाम्रो फोर्थ इयरमा त तिमीहरूलाई यदि कुनैलाई काम गर्नु इच्छा छ भनेपछि हुन्छ नि त तिमीहरूले मलाई भन अनि यस्तो भन्नुहुन्छ. तथ्य पनि मलाई के लाग्छ भने फर्स्ट इयरदेखि अलिकति प्र्याक्टिकल्ली पनि अलिकति पुस गरिदिएको भए टिचरहरूले होइन यसरी पुस गरिदिएको भए जुन इन्टर्नसिप बाहिर गएर गर्नुपर्छ नि त्यो कलेजमा पनि त्यस्तो टाइपको इन्भाइरोमेन्ट भएको भए अलिकति स्टुडेन्टहरूलाई हुन्छ नि त. अब आफूले त खोज्नु पर्यो त्यो त छँदैछ होइन. आफूले त सेल्फ त खोज्नै पर्यो त्यो अब अरूले नै गरिदियोस् भन्ने त सोच राख्नु हुँदैन. तर त्यही पनि कलेजमा नै फर्स्ट इयरदेखि नै अलिकति सरले पुस फ्याक्टरको वेमा एउटा इन्भाइरोमेन्ट क्रिएट गरिदिएको भए चाहिँ अलिकति हुन्थ्यो जस्तो लाग्छ.
2: एउटा स्नातक गरिरहेको विद्यार्थी भनौँ अथवा स्नातक अथवा स्नातकोत्तर ग्रेजुएट भइसकेपछि त्यो विद्यार्थीले चाहिँ कति आवश्यकता राख्छ होइन रोजगारी के अरे रोजगारी बजारमा आफ्नो पारिश्रमिकको कति अनुसारको ज्याला हुनुपर्छ अथवा इन्कम हुनुपर्छ उसले.
3: अब हेर्नु यो अपेक्षाको कुरा राख्यो भने अब हाम्रो यस्तो ब्याचलर मास्टर्स यस्तो गरेको यतिसम्म पढाएपछि होइन हाम्रो फेमिलीलाई पनि एक्सपेक्टेसन हुन्छ कि छोराछोरीले केही गरिदियोस् राम्रै कमाओस् उनीहरूको बेटर लाइफ स्टाइल होस् भन्ने हुन्छ होइन. तर यस्तो ब्याचलर गरेकोलाई त हुनु पर्यो कि अलिकति आफ्नो जे होस् सेभिङ प्लस उनीहरूले जे कुरामा पनि आफ्नो सेल्फ डिपेन्डेन्ट भन्ने टाइपको चाहिँ हुनु पर्यो. अब काठमाडौँमा हेऱ्यो भने त ब्याचलर गरेको यताउता जे गरेको पनि त्यही 10,000, 8,000, 12,000 यस्तै यस्तै दिइरहेको हुन्छ क्या. त्यो इयरको 8 घन्टा काम गरे पनि अब लेबर एक्टले चाहिँ भनेछ नि त ठ्याक्क पुगेछ नि त यति पैसा हुनु पर्यो भनेर त्यही पनि कम नै दिइरहेको हुन्छ कि. अब हामीसँग अप्सन नै हुँदैन होइन आफ्नो सर्भाइभ गर्नुको लागि पनि त्यो एक्सेप्ट नै गर्नुपर्छ कि. काम गरेर पनि हामी अब बिहान 8 बजेदेखि पुरैमा त बिहान 8 बजेदेखि 8 बजेसम्म बेलुका 8 बजेसम्म काम गरे पनि त्यति पैसामा हामी जे होस् म्यानेज गर्नै पर्ने हुन्छ कि. न त त्योभन्दा त हाम्रोसँग विकल्पै छैन हामीलाई रोजगार नै दिन. त्यसैले म चाहिँ के भन्छ त्यो ब्याचलर यताउता अलिकति गरिसकेको स्टुडेन्टहरूले चाहिँ जे पनि उनीहरूको क्वालिफिकेसन अनुसार यतिसम्म पढेको मान्छेलाई त हुनु पर्यो स्यालरी. त्यही भएर 25+ अझ त्योभन्दा त्यतिकै हुनै पर्छ जस्तो लाग्छ.
2: एउटा समस्या रहेछ क्या तपाईँले भन्नुभयो हामीले प्र्याक्टिकल्ली एक्सपिरियन्स गर्नु पाएको हुँदैनौँ भन्नुभयो होइन. तर अफिसहरूमा चाहिँ एक्सपिरियन्स मान्छे खोज्छ. अब फेरि होइन काम गर्ने अपर्च्युनिटी नदिसकेपछि त कसरी एक्सपिरियन्स आउँछ भन्ने बाटो पनि हुनसक्छ. अब त्यो सबैतिर चाहिँ अलिकति समस्या हुँदो रहेछ किनकि कलेजमा चाहिँ प्र्याक्टिकल नलेज छैन होइन. तपाईँको माथि अर्गनाइजेसनमा तपाईँहरू त्यो मिडिया हाउसहरूमा जानुभयो भने स्किल खोज्दो रहेछ अनि त्यो कम स्किल भएको मान्छेहरूलाई थोरै थोरै तलब दिँदो रहेछ, बढी स्किल भएको मान्छेहरूलाई अलिक धेरै धेरै तलब दिँदो रहेछ. अब कसरी मिलाउने यो तालमेललाई?
3: फर्स्टमा त सुन्नु न, फर्स्टमा चाहिँ इन्टर्नसिप गर्दाखेरि अझ कुनै कुनैमा चाहिँ भेट दिन्छ कुनैमा त दिँदैन होइन. तर त्यही भने नि मैले फर्स्ट इयरदेखि नै अलिकति प्र्याक्टिकल्ली पनि दिनु पर्यो कि. त्यो थ्योरिटिकली भन्दा पनि प्र्याक्टिकल्ली पनि लिनु पर्यो. फर्स्ट इयर होइन सुरुमा एजुकेसन सिस्टममा नै हेर्दाखेरि हामीले अलिकति यो पढाइ चाहिँ हाम्रो त्यो घोकन्ते मात्रै भएर पनि स्किल बेस्ड चाहिँ हुनु पर्यो कि. अब हामीले साइन्सहरू यताउता पढ्दाखेरि पनि एक्सप्लेन गर्दाखेरि जस्तै व्हाइट बोर्ड मात्रै लेखाएर त्यो पिक्चर गराएर भन्दा पनि ल्याबमै गएर टेस्ट गर्नु पर्यो टाइपको हुनु पर्यो कि. अनि त्यसको कारणले गर्दाखेरि अलिकति मान्छेसँग पहिल्यैदेखि नै एक्सपिरियन्स भयो भने एक्सपिरियन्स खोज्ने मान्छेले पनि लयसँग रहेछ भनेर हुन्छ नि त. अब काम गर्ने मान्छेले पनि जब तपाईँसँग कुनै स्किल नै हुँदैन भने उसले पनि त राख्दैन, उसलाई पनि अलिक राम्रो मान्छे नै चाहिन्छ होइन. अनि खोज्छ काम खोज्छ फेरि 5-6 वर्षको एक्सपिरियन्स खोज्छ. हामी फर्स्टको अब न्यू कमरहरू गइरहेको हुन्छ होइन, उहाँ त हामीलाई थाहा नै हुँदैन त्यसको, केही आइडिया नै हुँदैन भन्दाखेरि फर्स्टमा नै, त्यही भएर फर्स्टमा नै स्किल चाहिँ त्यो हाम्रो जुन लर्निङ फेजमै हुन्छ नि त्यहीदेखि नै डेभलप गराउनु पर्यो जस्तो लाग्छ मलाई.
2: थ्याङ्क यू सो मच.
1: उहाँ हुनुहुन्थ्यो सल्यानकी वन्दना विके. कार्यक्रम देश परदेशमा आज हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं. अब सुदूरपश्चिमको बाजुरा घर भएका र अहिले भक्तपुर बस्दै स्नातक पढ़िरहेका उमेश पाण्डेसँगको कुराकानी सुनौ.
2: स्वागत छ यहाँलाई.
4: हस् धन्यवाद.
2: अनि कति समय भयो काठमाडौँ आउनु भएको चाहिँ?
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: तपाईँको जीवनसँग जोडेर हेर्दाखेरि कसरी हेर्नुहुन्छ यो आय आर्जन सँगसँगै पढाइ?
4: यो पाटोलाई चाहिँ हेर्नुपर्दा हो यस यस यही नै एउटा मुख्य समस्या भएर चाहिँ अहिले अब धेरै युवाहरू चाहिँ विदेश पनि पलायन भयो है. अनि अब यसमा चाहिँ केही कमजोरी सरकारको पनि छ, केही कमजोरी अब स्वयं हाम्रो यो व्यवस्थाको पनि छ क्या. अब यसमा अनि केही कसो चाहिँ कस्तो भन्दाखेरि धेरैको अब चाहना पनि हुन्छ, कसैको चाहिँ म बाहिरै गएर पढौँ, बाहिरको जीवन पनि यापन गर्न पाऊँ भन्ने पनि हुन्छ. अब यो चिज सबैलाई जोडेर हेर्नुपर्दाखेरि चाहिँ अब अहिलेको केसमा खासमा सबैले पाउनुपर्ने त त्यही नै हो, किनकि एउटा अब ब्याचलर लेभल पढ्ने भइसकेपछि उसले चाहिँ आफ्नो खर्च चाहिँ आफै उठाउन सकोस् भन्ने चिज हो. अब त्यसको लागि चाहिँ के गर्न सकिन्छ भन्दाखेरि चाहिँ पहिलो कुरा त व्यावहारिक ज्ञान नै चाहियो फर्स्टमा चाहिँ. अनि त्यसपछि दोस्रो कुरा भनेको चाहिँ सरकारले पनि केही कदम लिनु पर्यो, जस्तो कि अब विभिन्न सेक्टरमा विभिन्न विषयहरू पढ्ने मान्छेहरू पनि छन्, त्यसको लागि चाहिँ इन्टर्नसिपको व्यवस्था गरिदिनु पर्यो होइन. अनि त्यसपछि गएर कलेजमै गएर प्रोग्रामहरू गरिदिनु पर्यो, कार्यक्रम गरेर यसरी यसरी आय आर्जन हुन सक्छ, यसरी चाहिँ आत्मनिर्भर हुन सकिन्छ होइन. यो यो पेसा गर्दाखेरि तपाईँहरूले पढे अनुसार यो यो अवसरहरू चाहिँ छ, मन्त्रालयमा यस्तो छ, बाहिरी सेक्टरमा यस्तो छ भनेर सबै चाहिँ सरकारले पनि केही कदम गरिदियो भने, अनि केही चाहिँ अनि आफूले पनि इनिसिएटिभ चाहिँ लिनुपर्छ, त्यो सबै गर्यो भने यो समस्याको समाधान चाहिँ हुन्छ जस्तो लाग्छ मलाई. रोजगारी पाउनेले जोसँग चाहिँ स्किल छ उसले चाहिँ आफ्नो सही मूल्याङ्कन पाउँदैन त्यो स्किलको, अनि सही पारिश्रमिक पनि पाउँदैन, त्यही भएर उसले चाहिँ काम गर्न चाहँदैन, किनकि उसले अब दिनको 6-8 घन्टा दिएर जम्मा जम्मी उसलाई चाहिँ आउने जाने भाडा मात्रै हुन्छ भने त्यो मान्छेले काम गर्ने कुरो भएन, उसले अब उसको चाहिँ बेकारमा त्यो टाइम मात्रै खेर जाने भयो, एउटा चाहिँ त्यो भयो. अनि अर्को पाटो भनेको चाहिँ अब रोजगारदाताले चाहिँ होइन रोजगार चाहिँ सबै छ, अब स्किल चाहिँ छैन भन्ने कुरा, त्यो त कस्तो भन्दाखेरि धेरैले चाहिँ के खोज्छन् भन्दाखेरि एक्सपिरियन्स खोज्छन् क्या, अनुभव खोज्छन्, जस्तै कोही मान्छेले चाहिँ कुनै चिज सिक्यो भने उसले काम गर्ने अवसर पाए पो अनुभव बटुल्छ, अब सिक्दा सिक्दै अनुभव आउने कुरो त हुँदैन, अब त्यसमा पनि इफेक्ट गर्छ. अनि अर्को भनेको अब सिपको कुरा त त्यही हो, अब जस्तै हाम्रो यो एजुकेसन सिस्टम छ जति पनि त्यसमा चाहिँ सिपयुक्त एजुकेसन सिस्टम चाहिँ छैन, टोटल्ली के छ भन्दाखेरि थ्योरी बेस्ड छ, थ्योरीमा चाहिँ आधारित हुने, थ्योरीमा यसो उसो भनेर थ्योरीमा सबै चिज जानेको छ हामीले, तर व्यावहारिक उसमा चाहिँ गर्नु पर्यो भने त्यो चिज हामीलाई आउँदैन, किनकि हामीले सुनेको भरमा गर्न सकिँदैन, सुन्नु र अनि गर्नुमा धेरै डिफरेन्स हुन्छ. अब त्यही चिजले गर्दाखेरि चाहिँ धेरै डोमिनेटिङ पाटो चाहिँ मलाई लाग्छ अहिलेको उसमा चाहिँ यो सिप भएर पनि उचित मूल्याङ्कन नपाउनु चाहिँ एकदमै ठुलो डोमिनेटिङ पाटो जस्तो लाग्छ, किनकि कसैसँग कुनै सिप छ भने त्यसको सही मूल्याङ्कन पाउनुपर्छ, सही पारिश्रमिक पाउनुपर्छ, अनि त्यो राइट पर्सन अन राइट प्लेस भन्छ नि, हो त्यो चिज चाहिँ हाम्रोमा धेरै डोमिनेटिङ छ जस्तो लाग्छ मलाई.
2: तपाईँ स्नातक गरिरहँदाखेरि तपाईँले जुन विषयमा पढिरहनु भएको छ र आफू ग्रेजुएट भइसकेपछि उत्तीर्ण भइसकेपछि त्यही क्षेत्रमा आफूले रोजगारी पाउने र तपाईँले सोचे अनुसारको पारिश्रमिक पाउने चाहिँ कतिको सम्भावना देख्नुहुन्छ?
4: अब यसमा सम्भावना अहिले अब सरसर्ती हेर्नु पर्दाखेरि अहिलेको यो जति पनि परिस्थिति छ यसमा त पाउने सम्भावना एकदमै लो छ। अब एउटा मात्रै अलिअलि राज्यले तोके अनुसारको चाहिँ पारिश्रमिक पाउने भनेको सरकारी सेवामा गएर हो। अब त्यसको लागि पनि एकदम हाई कम्पिटिसन छ एउटा कुरा त, अनि अर्को कुरा भनेको प्रोसेस एकदमै लामो छ क्या। अब त्यत्रो बेरसम्म जस्तै कोही मान्छे चाहिँ एकदम दूर दराजबाट आउने मान्छेले अब त्यत्रो समय त खालि यतिकै बस्नु पनि चाहँदैन होइन, उसलाई पनि आफू पनि बाँच्नु पर्यो, घर परिवार होला होइन, उसको अब दैनिक जीवनमा पनि के भन्छ अरे त्यो एक्सपेन्सेसहरू सबै चाहियो, त्यो सबै चिज धान्न पनि गाह्रो हुन्छ। अनि अर्को कुरा भनेको चाहिँ अब अहिले त्यस्तो अहिलेसम्म चाहिँ त्यस्तो छैन, अब अहिले अब नयाँ सरकार आएको छ होइन, नयाँ सरकारसँग धेरै आशाहरू पनि जोडिएको छ। अब त्यो आशाहरू चाहिँ कतिको पूर्ण हुन्छन्, अब कतिको चाहिँ सफल असफल हुन्छ, अब त्यो समयले देखाउला, अब समय अनुसार जाम के हुन्छ। अहिलेसम्म चाहिँ त्यस्तो उचित पारिश्रमिक नै पाउँछु अनि मैले काम गरेको के अरे यो पढेको सेक्टरमा चाहिँ काम पाउँछु भन्ने त्यस्तो पूर्ण रूपमा विश्वस्त चाहिँ म छैन।
2: सरकारको पाटो पनि जोड्नुभयो, ठ्याक्कै के भइयो भने जति पनि युवाहरू अब हुन त टियुकै तथ्याङ्क हेर्ने हो भने अघिल्लो दीक्षान्त समारोहमा सायद 17,000 विद्यार्थीहरूले दीक्षित हुनुभयो हाम्रो त्यो रङ्गशालामा होइन। मैले विज्ञहरूलाई सोधेको थिएँ सबैजनाले रोजगारी पाउनुहुन्छ त नेपालमा भनेर सोधेको थिएँ, पाउनुहुन्न, 50% बिलो 50%ले पनि रोजगारी पाउनुहुन्न भन्ने कुराहरू गर्नुभएको थियो उहाँहरूले। अब त्यो अवस्था हुन नदिनुको लागि के हुनुपर्छ होला जस्तो लाग्छ तपाईँलाई चाहिँ?
4: हो त्यो अवस्था नहुन दिनको लागि चाहिँ त्यसमा चाहिँ अब म मुख्य 2-3 पोइन्ट चाहिँ भन्छु। यसमा सबभन्दा पहिला के भन्दाखेरि जति पनि सरकारी निकायहरू छन् त्यसमा कति धेरै रिक्त पदहरू छन् क्या, जो चाहिँ सरकारी निकायले नै लुकाएर राख्छ किनकि उसको आफ्नो मान्छे भर्ती गराउनलाई होइन, आफ्नो स्वार्थपूर्ति गराउनलाई, आफ्नो काम निकाल्नलाई चाहिँ त्यो चिजहरू राखिहाल्छ। त्यसमा चाहिँ विशेष ध्यान दिनु पर्यो फर्स्ट भनेको। अनि सेकेन्ड भनेको चाहिँ जति पनि प्राइभेट सेक्टरहरू छन् प्राइभेट सेक्टरहरूमा पनि ल यस्तो यस्तो पोस्टको लागि चाहिँ यति यति पारिश्रमिक हुनुपर्छ भनेर रेगुलेट गर्ने एउटा बरु संस्था नै खडा गरिदिएर भयो नि, त्यो रेगुलेट चाहिँ गर्नुपर्छ। अनि अर्को चिज भनेको चाहिँ जस्तै कुनै मान्छेले केही चिज पढ्यो भने चाहिँ यो चिजमा यस्तो यस्तो सम्भावना छ होइन, अनि कुनै व्यवसाय गर्ने भए पनि व्यवसाय गर्नेलाई चाहिँ हामी यति यतिसम्म चाहिँ इन्ट्रेस्ट रेट चाहिँ लो गरिदिन सक्छौँ अथवा इन्ट्रेस्ट रेटै नलिन सक्छौँ। अनि सुरुको जस्तै कुनै मान्छेले कुनै विद्यार्थीले भर्खरै ग्रेजुएट भएको विद्यार्थीले चाहिँ व्यवसाय गर्छ भने त्यो व्यवसायलाई चाहिँ हामी 5 ट्याक्स फ्री गरिदिन्छौँ होइन, ट्याक्स चाहिँ हामी लिँदैनौँ भनेर त्यसरी चाहिँ सरकारले चाहिँ कदमहरू चालेर प्रोत्साहन गर्यो भने अब अहिलेको जुन यो जति पनि बाहिर पलायन हुनेछ त्यसमा पनि केही रोक लाग्छ होला। अब रोकिनलाई टाइम त एभ्रिथिङले टाइम लिन्छ, अब समय त सबैले मागिनै हाल्छ, समय त चाहिन्छ नै, तर बिस्तारै यो चिज चाहिँ प्रभावकारी हुँदै गयो भने चाहिँ यो सबै चिज चाहिँ रोकिन्छ भन्ने चाहिँ मलाई लाग्छ।
2: थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो सुदूरपश्चिमको बाजुरा घर भई अहिले भक्तपुर बस्दै स्नातक पढिरहेका उमेश पाण्डे। कार्यक्रम देश परदेशमा आज हामी युवासँग रोजगारी, उद्यमशीलता, सेप, सरकारी नीति र भविष्यका सम्भावना बारेको कुराकानी सुनिरहेका छौं। अब सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका घर भई अहिले काठमाडौँको ठमेलमा बस्दै स्नातक पढिरहेकी सुमिना राईको अनुभव सुनौ। तपाईँलाई पनि नमस्ते अनि स्वागत छ।
8: धन्यवाद।
2: युवा हुनुहुन्छ होइन, डिपेन्डेन्ट हुनुहुन्छ कि आफै इन्डिपेन्डेन्ट हुनुहुन्छ?
8: डिपेन्डेन्ट नै छु अहिलेलाई।
2: कतिको खर्च हुन्छ महिनाभरि, हिसाब किताब गर्नुहुन्छ राख्नुहुन्छ?
8: खर्च त हुन्छ, त्यत्रो धेरै होइन, त्यही हो आफूलाई चाहिने ठाउँमा खर्च हुन्छ, त्यत्रो धेरै हुँदैन, त्यत्रो धेरै गर्ने एज के भन्छ त्यो इन्कम पनि हुँदैन, त्यही भएर सीमित।
2: कलेजमा इक्जाम फी भर्दाखेरि 7-8,000 रुपियाँ लाग्छ होला होइन, अनि खाजा साजा खानु पर्यो साथीहरूसँग, 150 रुपियाँ त दिनकै खर्च हुन्छ होला।
8: हामी रियरली मात्रै जान्छौँ, त्यत्रो धेरै हामी जानेमा परेन कहिलेकाहीँ।
2: काठमाडौँमा महँगीको कुरा गर्दाखेरि महँगी पनि धेरै नै छ होइन, कतिको सजिलो अप्ठ्यारो छ
8: के भनौँ? अब अलिकति इन्कम सोर्स भएको, अलिकति राम्रो ब्याकग्राउन्ड भएकोहरूलाई त ठिकै छ होला, तर नभएकोहरूलाई त गाह्रो नै छ नि होइन। अब होइन अहिले नै छ नि ग्यासमा बस्नुपर्ने होइन, अब तरकारी हरेक कुरामा गाह्रो नै छ, अलिकति ब्याकग्राउन्ड अलिकति कमजोर भएको मान्छेहरूलाई त गाह्रै छ नि, अलिकति स्ट्रङ भएकोहरूलाई पो सजिलो हुने।
2: अनि युवा हुनुहुन्छ होइन, धेरै युवाहरू त वैदेशिक रोजगारीमा पनि जाने गर्नुभएको छ, तपाईँले अब कि त इङ्ग्लिसतिर कि त जर्नलिज्मतिर पछि हुनसक्छ भन्ने सम्भावना देख्नु भएको छ, त्यो बाहेक विदेश जाने सम्भावना देख्नु भएको छ कि छैन?
8: अब यतिको यो प्र्याक्टिकल सब्जेक्ट होइन, यतिको लिएपछि चाहिँ खासमा त्यही नजाउँ भनेर नै खासमा यतातिर आएको हो होइन. अब हेर्दै जाऊँ, अब गर्दै जाऊँ, अब के हुन्छ होइन, अब हाम्रो माथिको नीतिहरू कस्तो बन्छ. अब आफू मात्रै एकदमै महत्वाकांक्षी हाई लेभलको लिएर मात्रै भएन होइन, माथिबाट नै हुनु पर्यो, अनुकूल हुनु पर्यो. अब गर्दै जाऊँ भएन भने अब
2: जस्तै अब्जेक्टिभ जान्छु म, के भयो भने चाहिँ नजाने, के भएन भने चाहिँ जाने.
8: अफकोर्स अब यहीँ राम्रो भयो, अब जस्तै मेरो जर्नालिजमै चाहिँ राम्रो भयो होइन, मेरो मैले मेरो क्यापेसिटी अनुसारको मेरो इन्कम भयो भने त म किन जाने हो र होइन. अब यहाँ चाहिँ अब आफ्नो आफूले काम मात्रै बढी गर्नुपर्ने, अब भने जस्तो इन्कम भएन अथवा आफ्नो हुन्छ नि जुन क्यापेसिटी अनुसारको भएन भने त अफकोर्स जानु नै पर्यो नि होइन. त्यो त सबै नेपालीहरूको त्यो उहाँहरू यतिकै जानुभयो होइन नि त, यहाँ उहाँले भने जस्तो यतिकै डिग्रीहरूको होइन पिएचडीहरूको त्यो सर्टिफिकेट राखेर जानु बाध्य त हुनु भएको छैन होइन. आफूले त्यो आफ्नो जुन उहाँले फोर्स गर्नुभएको छ त्यो अनुसारको यता इन्कम नपाउनु भएर त जानु जान बाध्य हुनुभयो नि. अब राम्रो भयो भने त यहाँ यहीँ बस्ने हो, अब भएन अब भयो भने त अप्सन रोज्नै पर्ने हुन्छ होला. यसलाई फर्स्टमा त हाम्रो नीति थ्योरी बेस्ड भयो कि, हाम्रो प्र्याक्टिकल बेस्ड भएन, किनभने हामीलाई पढाइयोमा चाहिँ इभन यो हाम्रो कलेजमा पनि अब हामीलाई फर्स्ट इयरदेखि यहाँ थर्ड इयर आइसक्यौँ हामी होइन, 3 वर्ष लस्ट भइसक्यो हामीलाई. जर्नालिजम पढेपछि यहाँ कुनै प्र्याक्टिकल छैन कि, हामीलाई थ्योरी मात्रै, जस्ट बुक इज नलेज मात्रै, हामीलाई त्यो बुकमा जे छ त्यो मात्रै पढाउनु भयो हामीलाई. इभन त्यो अब कुनै रेडियोमा गएर एउटा सामान्य होइन सामान्य न्युज रिडिङ त्यो अहिले त हामी थर्ड इयरमा पुगिसकेलाई आउँदैन कि, किनभने हामीलाई प्र्याक्टिकल गराउनु भएन नि त होइन. त्यसरी ल्यायो हामीलाई बुक इज नलेज मात्रै ल्यायो, अनि त्यो बुकहरूमा पनि के भन्छ त्यो लाइक अलिकति नराम्रो त्यो किसानहरू चाहिँ यस्तो त्यो बुकमा पनि त्यसले स्तरको अनि त्यस्तै गेटअप बनाएर हामीलाई त्यसरी बिल्डअप गरायो कि हाम्रो माइन्ड नै अब किसान अथवा त्यो अलिकति लेबर भनौँ न लेबरहरूको चाहिँ गेटअप यस्तो हुँदो रहेछ, अनि अलिकति लयर होइन डक्टर इन्जिनियरहरूको चाहिँ एकदमै राम्रो होइन एकदमै एट्र्याक्टिभ त्यो गर्दै ल्यायो. अनि हामीलाई अब बच्चामै त्यसै गरी जसरी जे जे दियो त्यही अनुसार त हुर्किनु नि. अनि हामीलाई अब नेपालमा भन्नुभयो नि तपाईँले भन्नु के अरे भाँडा धुन अथवा त्यो झाडु पोछा लाउन हामीलाई लाज लाग्छ. अब बाहिर आउट कन्ट्री गएपछि त्यहीँ चाहिँ त्यो एकदमै के भनौँ ठुलो होइन हो त्यसरी ल्यायो कि हामीलाई माथि हाम्रो त्यो शिक्षा प्रणालीमै हामीलाई त्यसो गराइयो कि लेबर अथवा त्यो उहाँहरूलाई एकदमै हजुर नराम्रो गेटअप एकदमै नराम्रो. अब त्यस्तो भएपछि त बच्चाहरूको त हामीले त यो यस्तो रहेछ हामी चाहिँ डक्टर इन्जिनियरै भन्नु पर्दो रहेछ भन्ने त्यसरी ल्यायो कि हजुर.
2: सरकारले त होइन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छु भन्छ होइन, काठमाडौँ महानगरपालिकाले पनि अब शीत मेला अर्को सायद अर्को विकदेखि सुरु गर्छ होला, 2,000-3,000 रोजगारी दिए भन्छ होइन, अनि यतिका रोजगारी दिएको छु भन्छ, यतिका अवसरहरू दिएको छु भन्छ, अनि खोइ त अनि युवाहरूले त अवसरै छैन भन्छन् फेरि.
8: अब त्यो चाहिँ हाम्रो नेपालमा चाहिँ के छ भन्दाखेरि माथि नीतिहरू बन्छ तर इम्प्लिमेन्टेसन छैन कि, त्यहाँ फियर इम्प्लिमेन्टेसन छैन. हामीले कति धेरै त्यहाँ हाम्रो धाराहरू संविधानहरूमा कति धेरै छ नि त्यो प्रपर इम्प्लिमेन्टेसन भएको छैन नि, त्यही भएर हाम्रो चाहिँ छैन इम्प्लिमेन्टेसन नै छैन कि. अब उहाँले त्यो प्रोग्राम ल्याउनुहुन्छ, अब त्यहाँ पनि जानुहोला, सर्टन मान्छेहरू जानुहोला, अब त्यहाँ पनि आफ्नो हुन्छ नि हाम्रो नेपालमा त नेपोटिजम होइन, आफ्नो नातेदार भाइ बहिनी होइन आफ्नो साइडको जो हुनुहुन्छ क्यापेबल होस् नहोस् होइन तान्या छ होइन. अब त्यहाँ त्यो हुँदा चाहिँ हामी त्यो क्यापेबल जो चाहिँ सक्षम हुनुहुन्छ त्यो त्यो लाइनमा जो चाहिँ सक्षम हुनुहुन्छ उहाँलाई चाहिँ त्यहाँ हायर गरिँदैन कि, जो चाहिँ त्यहाँ आफ्नो दाई भाइ हुनुहुन्छ होइन रिश्तेदार उहाँहरूलाई चाहिँ लगेर राखिन्छ कि, त्यो छ हाम्रो नेपालमा चाहिँ.
2: अनि अहिलेको सरकारले त धेरैलाई आशा पनि दिलायो त्यो इलेक्सन अगाडि चुनाव अगाडि, र युथहरूको सरकार भनेर पनि चिनिन्छ होइन, कतिको चित्त बुझ्दो तरिकाले काम गरेको छ जस्तो लाग्छ, ब्यालेन्स तरिकाले भन्दाखेरि बायस नभइकन भन्दाखेरि है त
8: काम त अब नयाँ के भन्छ जेएनजीहरूको प्रतिनिधित्व गर्दै आउनु भएको छ नयाँ सरकार होइन, त्यसमा त्यो वेबाट हामी एकदमै होइन आउनु भएको छ गर्नुहुन्छ, हामी एकदमै आशावादी छौँ. अब गर्दै पनि हुनुहुन्छ होला, अब हेर्दै जाऊँ, किनभने उहाँहरू अब प्रपर के भन्छ एकदमै उहाँहरू किनभने एक्सपिरियन्स्ड हुनुहुन्न होइन, सिक्दै गर्दै जानुहुन्छ, जे होस् राम्रो गर्नुहुन्छ होला भन्ने लाग्छ.
2: सायद 5 वर्षमा 15 लाख रोजगारीको अवसर दिनु भन्नुभयो,
8: अब त्यो त गर्नुहुन्छ गर्नुहुन्न, अब त्यो चाहिँ म
2: अहिले अहिले 4 महिनाको कुरा गर्दाखेरि
8: अहिले
2: पाथवे चाहिँ सेटिस्फ्याक्सन सेटिस्फाई गर्ने खालको छ कि
8: उहाँहरूको अहिले के भनौँ यो फेरि विरोध गरे जस्तो लाग्छ होला. तर उहाँहरूले अब एक अर्को पार्ट एक पाटोबाट हेर्दा उहाँहरू एक्सपिरियन्स हुनुहुन्न होइन, किनभने नयाँ आउनु भएको छ, नयाँ नयाँ जेन्जीहरूको प्रतिनिधित्व गर्दा आउनु भएको छ. अनि अब उहाँहरूको काम हेर्दा चाहिँ खासै के भनौँ त्यो प्र्याक्टिकल हो जस्तो लाग्दैन, किनभने अब जताततै जहाँ पनि होइन, अब कोही चाहिँ सुसाइड गर्न बाध्य भयो त्यो फेरि सरकारले गएर त्यो धक्काले होइन, किनभने त्यो बाध्य हुनु भएर हुनुभयो. अनि अर्को त्यो जस्तो ग्यासहरूकै अहिले भइरहेछ होइन, जताततै अब भनौँ न अहिले भइरहेछ नि, अहिले यो के भन्छ हाम्रो रिलिजनको बारेमा चाहिँ होइन, त हिन्दूमा चाहिँ त्यहीलाई विभेद भइरहेछ, त्यसलाई नै व्यवस्थापन सानो सानो कुराहरूलाई नै भइरहेछ होइन. त्यो भएर खासै अहिले यो तपाईँले भन्नुभएको छ 7 months भित्रको यो उहाँहरूको रिजल्ट चाहिँ खासै त्यो चाहिँ खासै के भनौँ चित्त बुझ्दो छैन, तर अब गर्नुहुन्छ होला आशावादी छ.
2: अन्तिममा सुझाव चाहिँ के दिनुहुन्छ
8: कसलाई? सुझाव त त्यही हो, अब नीतिमा बनाउने मात्रै होइन कि, अथवा बोल्ने मात्रै होइन कि, हामी नेपालीहरूको बोल्ने मान्ने हुन्छ कि, बोल्ने मात्रै होइन अथवा नीति बनाउने मात्रै होइन कि, त्यसलाई इम्प्लिमेन्टेसन पार्टमा ध्यान जाओस् होइन. जे जे बनाएछ एकदमै आफ्नो देश सुहाउँदो होइन कि, हामी स्विजरल्यान्ड बनाउँछौँ हामी भन्दै आउनुहुन्छ नि, स्विजरल्यान्ड बनाउनु छैन कि हाम्रो नेपाललाई. हामीलाई कतिपय यो पश्चिम भेगमा त त्यो हाम्रो छ नि सरकारी हाम्रो त्यो सिटामल निशुल्क त्यो पनि खान पाउनु भएको छैन कि, सिटामल दिएर त्यो नपाउने जो जसले जुन जुन सिटिजनसिप अथवा जुन जुन एरियामा उहाँहरूले पाउनु भएको छैन उहाँले लगेर दिनुहोस् क्या त्यो, अथवा कुनै सुत्केरी डेलिभरी गर्ने ठुलो हस्पिटल काठमाडौँमा त्यहीँ छ त्यहाँ लगेर एउटा राखिदिनुहोस् क्या, त्यो नेपाली स्विजरल्यान्ड अथवा ट्रेन रेल केही ल्याउनु छैन कि, बस हाम्रो नेपालीको के भन्छ हाम्रो नेपालको त्यो परिवेश अनुसार लग्नुहोस्, हामीलाई स्विजरल्यान्ड चाहियो होइन होइन यहाँको.
0: शुक्ला गण्डकी एफएम 97.6.
9: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ.
10: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
9: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
10: हाँसो होइन कि भाइ, साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोजे त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने.
9: ल दाजु त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
11: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ.
12: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98067 13 425.
13: ए नानीको बुवा आज त नयाँ सन्धि सन्धिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है.
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि.
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि.
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
13: होम डेलिभरीको पनि व्यवस्था छ.
15: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178 98560078.

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 9 बज्यो।

0: विश्लेषण गरी सरलीकरणका उपाय सिफारिश गर्नेछ। साथै अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा आउने उतार चढ़ावलाई कम गर्न र ढुवानी व्यवस्थापनलाई थप चुस्त बनाउन अल्पकालीन तथा दीर्घकालीन रणनीतिको सुझाव पेश गर्नेछ। कार्यदेश अनुसार कार्यदलले स्वदेशमा प्रांगारिक मल उत्पादनको सम्भाव्यता र प्रयोगलाई बढ़ावा दिन आवश्यक पर्ने नीतिगत सुधारका सुझाव पेश गर्नुका साथै रासायनिक तथा प्रांगारिक मलमा दिने अनुदानबीच सन्तुलन कायम गर्ने सम्भावना बारे पनि अध्ययन गर्नेछ। त्यसै गरी प्रांगारिक मलतर्फको अनुदान रकमको प्रभावकारी उपयोगका लागि विद्यमान कार्यविधि पुनरावलोकन गरी आवश्यक सुझाव दिनेछ। कार्यदलले स्वदेशमै हरित रासायनिक मल कारखाना स्थापना वा उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक पूर्वाधारको अवस्थाबारे अध्ययन गर्नुका साथै अहिले उपलब्ध गराउँदै आएको अनुदानको वितरण प्रणाली र यसको प्रभावकारिताको पुनरावलोकन गरी सुधारका उपाय सुझाउने प्रवक्ता अर्यालले बताउनुभयो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव उपाध्याय संयोजक तथा कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ, वरिष्ठ माटो वैज्ञानिक श्री प्रसाद विष्ट, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भीम भट्टराई, नेपाल विद्युत प्राधिकरणका निर्देशक मुनिन्द्र ठाकुर, डिभिजन वन कार्यालय ललितपुरका वन अधिकृत संयोग बस्नेत लगायत सदस्य हुनुहुन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा 11 जना व्यक्ति र 5 वटा सप्लायर्स कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2079-80 नगरपालिकाले ह्याण्डपम्प तथा ट्यूबवेल अर्थात चापाकल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको पाइएको आयोगले जनाएको छ। एउटै वस्तुको खरिदलाई पटक पटक विभाजन गरी आपूर्तिकर्तासँग मिलेमतो गरी भुक्तानी दिएको आयोगको अनुसन्धानबाट खुलेको छ। आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथली, तत्कालीन लेखापाल विजय कुमार यादव, तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव, तत्कालीन सब इन्जिनियर विपिन कुमार मण्डल, तत्कालीन जिन्सी शाखा प्रमुख शिवशंकर यादव, तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादव लगायत विरूद्ध आरोप पत्र दायर गरेको हो। आयोगले आपूर्तिकर्ता विभिन्न कम्पनीलाई पनि कानून बमोजिम सजायको माग दावी गरिएको जनाएको छ। आज मधेस प्रदेश बाहेक सबै प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै आज राति कोशी र बागमती प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही ठाउँमा भने हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। गैराती, सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशको धेरैजसो पहाड़ी जिल्लामा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै खोटाङको एसिलुखर्कमा 59 मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँठ धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। उहाँ गैराती थुनामुक्त हुनुभएको हो। सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो। श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनु भएको छ। प्रकाशित समाचार गलत भए कानूनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्न सक्ने व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभयो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्वीरको कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले श्रेष्ठलाई गएको साउन 27 गते मध्यराति पक्राउ गरेको थियो। निर्वाचन आयोगले मृत्यु भइसकेका मतदाताको विवरण अध्यावधिक गर्न अनुरोध गरेको छ। मतदाता नामावलीलाई अध्यावधिक विश्वसनीय र वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ। कुनै मतदाताको मृत्यु भएको भए परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन आयोगले

रूसले युक्रेनमाथि गरेको आक्रमण र युद्धको लेव स्लोसबर्गले सार्वजनिक रूपमा विरोध गर्दै आएको समाचार संस्था अल जजिराले जनाएको छ। सन् 2022 को फेब्रुअरीमा युक्रेनमाथि रूसी आक्रमण भए यता क्रेमलिनले युद्धको आलोचना गर्ने नेता तथा कार्यकर्ता विरूद्ध लगातार कार्यवाही अभियान गर्दै आएको छ। याब्लोको पार्टीका वरिष्ठ नेता स्लोसबर्गले रूस युक्रेन युद्धको विरोध गर्दै आउनुभएको थियो। स्लोसबर्ग विरूद्ध पछिल्लो दुई वर्षमा दायर गरिएको यो दोस्रो मुद्दा हो। हिजो अदालतले स्लोसबर्गलाई दोषी ठहर गर्दै 11 वर्ष 1 महिनाको जेल सजाय सुनाएको हो। साथै स्लोसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध लागेको छ। रूसको सर्वोच्च अदालतले आफ्नो पुरानो फैसलालाई नै कायम राख्दै पछिल्लो फैसला गरेको हो। रूसमा सेप्टेम्बर 18-20 संसदीय चुनाव हुँदैछ। अब खेल खबर। स्पेनका मिडफिल्डर रोड्री हर्नान्डेज म्यान्चेस्टर सिटी छाडेर बार्सिलोना पुगेका छन्। बार्सिलोनाले रोड्रीलाई अनुबन्ध गर्न सिटीलाई झण्डै 65 मिलियन पाउण्ड अर्थात 13 अर्ब 45 करोड़ रूपियाँ बराबर तिर्ने सहमति गरेको छ। रोड्रीले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्नेछन्। रोड्रीले आफ्नो नयाँ टोली बार्सिलोनाका धेरै खेलाड़ीलाई स्पेनको राष्ट्रिय टोलीबाट पहिल्यै चिनेको पनि बताएका बीबीसीले जनाएको छ। यसअघि रोड्री सन् 2019 एथलेटिको म्याड्रिडबाट म्यान्चेस्टर सिटीमा आबद्ध भएका थिए। सिटीमा रहँदा उनले 298 खेल खेल्दै 7 सिजनमा 12 प्रमुख उपाधि जितेका छन्। रोड्रीको सम्झौता सिटीमा अन्तिम वर्षतर्फ अघि बढ़िरहेका बेला बार्सिलोनाले अनुबन्धका लागि प्रयास तीव्र बनाएको थियो। यसअघि रोड्री रियल माड्रिड जाने सम्भावनाबारे चर्चा भएको थियो, तर बार्सिलोनाले उनलाई आफ्नो टोलीमा भित्र्याउन सफल भएको छ। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मल नीति सम्बन्धी अध्ययन गर्न कार्यदल गठन। मलको अनुदानमा सन्तुलन सहित विभिन्न सम्भावनाबारे अध्ययन र सुझाव पेश गर्ने जिम्मेवारी। महोत्तरीको औरहीमा चापाकल खरिदमा अनियमितताको आशंका। 11 जना व्यक्ति र 5 कम्पनी विरूद्ध मुद्दा दायर। आज मधेश बाहेक सबै प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। कोशीको तराई र मधेश प्रदेशको केही ठाउँमा हावाहुरी चल्न सक्ने। युक्रेन युद्धको विरोध गरेको भन्दै रूसका नेता स्लोसबर्गलाई 11 वर्ष जेल। स्लोसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध। र स्पेनका मिडफिल्डर रोड्रीले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्ने।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
2: दिदी? पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565391।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
7: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
8: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
10: समय जति परिवर्तन भए पनि यी तामा पित्त

0: ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुप्लागण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
3: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
4: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
5: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
7: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार।
10: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9850602630।
9: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
11: ए मेरी तित करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बनकेवा चोक।
14: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
15: हजुर दान गरौ। शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
16: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
15: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
18: टीवीएस साथ छ हाम्रो।
19: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
20: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
19: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
21: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
20: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
22: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
21: ओम एम आभूषण सुन चाँदी दोकान।
19: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0658705537, मोबाइल नम्बर 98460-69246, 98-58-00-8।
23: शुक्ला गण्डकी FM 97.6।
24: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
25: वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका।
24: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक साङ्गीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.9 मेगाहर्जमा कार्यक्रम गम्भीरको भाका लिएर उपस्थित भइसकेको छु म दिना हामीले यस कार्यक्रम आउने गर्दा सप्ताहको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। आज पनि हामी रहेका छौं सोमबारको बसाईमा तपाईँहरूको मंगलबारको बसाईमा छ है सोमबार भन्नाको मंगलबारको बसाईमा छ मंगलबारको बसाईमा तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने दिन रहेको छ। फोन गर्न सक्नुहुन्छ 4279711 0663336611 माध्यमबाट चाहिँ तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको एउटा अवसर सञ्चारी उद्योग गेदुलीगढ़मा रहेको छ। गरगहना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक सुनचारीका गरगहनाहरू छापावाला संस्था गरगहना आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुनचारी उद्योगमा गएर ढुकाका तार गरगहनाहरूको कारोबार गर्न सक्नुहुनेछ। भीमसेन मन्दिर भएको गल्ली होइन पोखरा दमनी बस रोक्ने ठाउँ भत्रभित्र गल्लीमा छिन्नु भयो भने तपाईँले बायाँपट्टि उमेर आभूषण सुनचाँदी उद्योग ठ्याक्कै भेटाउन सक्नुहुन्छ। त्यहाँ गएर तपाईँहरूले गरगहना सम्बन्धी सम्पूर्ण जानकारी लिनुका साथै खरिद पनि गर्न सक्नुहुन्छ। मन पर्यो भने हाम्रो इष्टमित्र दाजुभाइ साथीसँग एउटा पनि उमेर आभूषण सुनचाँदी उद्योगको बारेमा चाहिँ बताउन पनि सक्नुहुनेछ। के गर्दै हुनुहुन्छ? पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला। बाहिरको माहौल चाहिँ ठिकै नै छ आज चाहिँ होइन, घाम पनि लागेन, पानी पनि परे छैन होइन, घाम लाग्ला जस्तो पनि छ, हेरौँ के हुन्छ। दिनभरिमा मौसमको कुरै छैन होइन, विश्वासै छैन, अहिले चाहिँ पानी पनि हुन सक्छ, घाम लाग्न पनि सक्छ। त्यही भएर र तपाईँहरू पनि एकदमै सबैजना स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जहाँ सब असम हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राखेर आफ्नो कामहरूमा अगाडि बढ्नु होला पनि भन्न चाहन्छु। सबैभन्दा ठुलो कुरो स्वास्थ्य हो, स्वास्थ्य राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ। त्यही भएर बढी प्राथमिकता चाहिँ स्वास्थ्यलाई नै दिनुहोला भन्न चाहन्छु। र तपाईँहरू पनि फोन गर्दै गर्नुहोला। आज तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने दिन रहेको छ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनटिसी एनसेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत तपाईँले फोन गर्न सक्नुहुनेछ र आफूलाई मनपर्ने लुकभाका आफ्नै आवाजमा चाहिँ विशेष रूपमा आज गुनगुनाउन सक्नुहुनेछ। यति बेलाको क्रममा कार्यक्रममा पहिलो लोक सांगीतिकको सिलेश्वर सुखी माया बसन्त थापा देवी घरती अनि जुना श्रीको आवाजमा रहेको छ भने लय शब्द यसमा राजन गुरुङको पनि आवाज रहेको छ भने लय शब्द बसन्त थापाको रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर, सुभद्रा कमलतपा समाजमा राखिसके सुखी माया भन्ने रहेको थियो, बसन्त थापा देवी घरती जुना श्रेष्ठ र राजन गुरुङको आवाजमा रहेको थियो भने लय सद बसन्त थापाको रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसकेको छु। यति बेलाको क्रममा भने अर्को सुमधुर रूपकालाई स्थान दिन्छु। गोर्खे खुकुरी भने निश्चल दवाडी र शान्ति श्रीपणीको आवाजमा रहेको छ भनेलाई शब्द निश्चल दवाडीको रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर गोर्खे खुकुरी भन्ने समधुर गीतलाई मैले तपाईँको माझमा स्थान दिइसके। निशब्दवाडी र सन्तरी परिवारको आवाजमा रहेको थियो भने मैले शब्द अनि शब्दवाडी के रहेको थियो तपाईँको माझमा स्थान दिए पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू पनि फोन गर्न सक्नुहुन्छ 9024 9 0 9 0 6611 माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुन्छ र आफूलाई मनपर्ने लोकभाका हो आफ्नै आवाजमा आज चाहिँ गुनगुनाउन सक्नुहुन्छ। विशेष आज तपाईँको आवाजमा सुमधुर सुमधुर लोकभाकाहरू सुन्ने दिन भएको छ। फोन गर्नुहोला, दुवै नम्बरहरू खुल्ला रहेका छन्। एन्टिसियन्सेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला। यति बेलाको क्रममा भने फेरि पनि अर्को सुमधुर गीत गाई कार्यक्रममा स्थान दिन्छु सुमधुर लोकभाकालाई। त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु। तपाईँ पनि फोन गर्दै गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्, आउनुहोला पनि भन्न चाहन्छु। फोन पनि गर्नुहोला है साथीहरू। यति बेलाको क्रम भने शिरमा शिरबन्दी भन्ने भाका रहेको छ, समीक्षा अधिकारी र सुभाष खत्रीको आवाजमा रहेको छ भन्नलाई सदा सुजित खत्री र सुभाष खत्रीको रहेको छ। यति बेलाको बसिकानुहोस् यो सुमधुर भाका।

हजुर सुमधुर भाकामा तपाईँकोमा आशा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू आउँदै गर्नुहोला, तपाईँको प्रतीक्षामा छु। आउनुभयो भने लिन्छु, होइन भने ठिकै छ। मिठा मिठा सुमधुर गीतहरूलाई कार्यक्रममा होइन सुन्दर लुगबाकाका कार्यक्रममा स्थान दिनेछु र सुनेर पनि आनन्द लिनुहोला भन्न चाहन्छु। त्यति बेला कर्मन जम्बो माइली भनिरहेको छ, यसमा आवाज रहेको छ प्रकाश दूतराज र शान्ति त्रिपुरियाको लय छ, प्रकाश दूतराजको रहेको छ। त्यति बेला क्रममा श्री कानु सुमधुर भाका।

हजुर, सुमधुर वाकामा तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला आज भने नै सुमधुर लोकवाकाहरूलाई कार्यक्रममै स्थान दिँदा दिने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यदि जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेनाभूषण सुनसादी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। सुरेशका विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मलपात्र हाम्रो नेपाली पात्रो एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा हामी तपाईँको माझमा कश्मीरे पछ्यौरी भन्ने रहेको छ, यसमा आवाज रहेको छ बाबुकृष्ण परियार र दिपिका बोइम्बुको आवाजमा रहेको छ भनेर यसो भने स्थल नबढेको रहेको छ। यस्तो मधुर भागलाई जोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिताउँछु। तपाईँको बाँकी बल्छु भने सुगत बितोस् तपाईँ भने सुन्दै गर्नुहोला सुगला गण्डकी एफएम 97.10 मेगाहर्ज। नमस्कार, जय गीत, जय संगीत, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656575537, मोबाइल नम्बर 9460269 4648 9005 0028।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864975056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सभी भन्दा पुरानो विशाल फर्नीचर पसल
5: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0656570225, मोबाइल 9956033878, 9841656558।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भव,
12: मोबाइल 9856043952 र 9806।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना, दुर्घटना,
6: कला, संस्कृति,
5: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुद,
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। मकनपुरको जुराखेतमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्णडाँगी सवार स्कार्पियो दुर्घटना भएको छ। मंगलबार बिहान भएको दुर्घटनामा परि मुख्य न्यायाधीश सहित 6 जना घाइते भएका हुन्। एकजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी अधिकारीले मकनपुरले जनाएको छ। घाइतेहरूलाई बचाउनका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले बताएको छ। काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश 3002/53 नम्बरको स्कार्पियो भीमफेदी गाउँपालिका 6 स्थित जुराखेत मा दुर्घटना भएको हो। गाड़ीमा मुख्य न्यायाधीश र उहाँका परिवारका सदस्यहरू रहेको प्रहरीले बताएको छ। निर्वाचन आयोगले मृत्यु भइसकेका मतदाताहरूको विवरण अद्यावधि गर्न अनुरोध गरेको छ। मतदाता नियमावलीलाई अद्यावधिक विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अद्यावधि गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ। कुनै मतदाताको मृत्यु भएको तर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन आयोगमा सूचना दिन आयोगले अनुरोध गरेको हो। विद्यमान मतदाता नामावलीलाई निरन्तर अद्यावधि गर्नु निर्वाचनको स्वच्छ निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकाले यो कार्यमा सबै नागरिकको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिएको आयोगले जनाएको छ। सरकारले मल सम्बन्धी देखिएका समस्याहरूको आपतकालीन र दीर्घकालीन समाधान सहितको विकल्प सिफारिश गर्न कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको नीति विश्लेषण तथा समन्वय शाखाले विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधि सम्मिलित मल नीति सम्बन्धी अध्ययन कार्यदल गठन गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव प्रधुन उपाध्यायको संयोजकत्वमा गठित 12 सदस्यीय कार्यदलले कार्य प्रारम्भ गरेको 60 दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश आएको छ। प्रवक्ता अर्यालका अनुसार कार्यदलले हालको सार्वजनिक खरिद ऐन तथा नामावली अनुसार मल खरिदमा देखिएका प्रक्रियागत अवरोधको विश्लेषण गरी सरलीकरणका उपायहरू सिफारिश गर्नुपर्ने साथै अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा आउने उतार चढ़ावलाई कम गर्न र ढुवानी व्यवस्थापनलाई थप सुस्त बनाउन आपतकालीन र दीर्घकालीन सुझाव पेश गर्नेछ। कार्यादेश अनुसार कार्यदलले स्वदेशमै प्रांगणिक मल उत्पादनको सम्भाव्यता र प्रयोगलाई बढ़ावा दिन आवश्यक पर्ने नीतिगत सुधारका सुझावहरू पेश गर्नुका साथै रासायनिक तथा प्रांगणिक मलमा दिइने अनुदान बीच सन्तुलन कायम गर्ने सम्भावनाबारे पनि अध्ययन गर्नेछ। त्यसै गरी प्रारम्भिक मलतर्फको अनुदान रकमको प्रभावकारी उपयोगका लागि विद्यमान कार्यविधि पुनरावलोकन गरी आवश्यक सुझाव दिनेछ। कार्यदलले स्वदेशमै हरित रासायनिक मल कारखाना स्थापना वा उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक पूर्वाधारको बारे अध्ययन गर्नुका साथै हाल उपलब्ध गराइँदै आएका अनुदानको वितरण प्रणाली र यसको प्रभावकारिताको पुनरावलोकन गरी सुधारका उपायहरू सुझाउने प्रवक्ता अर्यालले बताउनुभयो। प्रतिनिधि सभामा यही भदौ 10 गते बुधबार प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग संसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ। सभामुख डोर प्रसाद अर्यालले प्रतिनिधि सभाको हिजोको सोमबारको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधि सभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिनुभएको छ। प्रमुख सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई प्रतिनिधि सभामा बैठकमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन रूलिङ गर्नुभएको थियो। गएको जेठ 17 प्रतिनिधि सभामा प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति दिएपछि नै सांसदहरूले संसद आएर स्पष्टीकरण दिनुपर्ने माग गर्दै आएका थिए। सभामुख अर्यालले विपक्षी दलहरूले माग गरे बमोजिम नै प्रधानमन्त्रीका नाममा आफूले रूलिङ गरेको उल्लेख गर्नुभयो। प्रश्नकर्ता सदस्यले यही शुक्रबार 1 बजेदेखि प्रतिनिधि सभाका सचिव समक्ष आफ्नो प्रश्नहरू लिखित रूपमा दिन सक्नेछन्।
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लाकण्ड किचौवन्धामा सोमबारदेखि शिव महिमा बोलबम धार्मिक महोत्सव शुरू भएको छ। महोत्सवको धर्मगुरू डाक्टर स्वामी केशव नन्दले उद्घाटन गर्नुभयो। मूल संयोजक ठाकुर प्रसाद शास्त्रीको समय अध्यक्षतामा भएको उत्घाटनको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित उप प्रमुख माधव विकराजु लगायतले सम्बोधन गर्नुभएको थियो। अघिल्लो वर्षमा साउन महिनामै महोत्सव गरिँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको धामका अध्यक्ष होमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचल बस्नेतले दैनिक धार्मिक प्रवचन गर्नुहुनेछ। 10 वर्षकै उमेरमा संस्कृत श्लोक र पुराण वाचन र गायनमा चर्चा कमाउनु भएको उहाँको वक्तृत्वले यसपटक थप आकर्षण हुने लम्सालले बताउनुभयो। धार्मिक महोत्सव दैनिक हवन रुद्री पाठ परायण सहित संगीतमय कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तुलादान लगायतका विभिन्न कार्यहरू समावेश गरिएको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र वडा नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष लम्सालले जानकारी दिनुभयो। धामले प्रत्येक वर्ष शिव महिमा तथा बोलबाम धार्मिक महोत्सव गर्दै आएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुनिलराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशका विकास निर्माण र कानून कार्यान्वयनमा देखिएका समस्याहरू सुझाउन ध्यानकर्षण गराउनु भएको छ। प्रधानमन्त्री कार्यालयमा हिजो भएको भेटमा पाण्डेले सड़क पूर्वाधार औद्योगिक क्षेत्र जग्गा नापी र स्थानीय अधिकारका विषयमा 9 बुधे माग प्रस्तुत गरेका छन्। पाण्डेले नवलपरासी बर्दगा स्वस्थ पूर्वको दुम्कीवासदेखि त्रिवेणीसम्मको हुलाकी मार्ग निर्माणमा सहजीकरण गरिन आग्रह गर्नुभयो। चितवन्डा श्रेणीकुञ्ज क्षेत्रमा पर्ने 8 किलोमिटर सड़क खण्डका कारण सो मार्गको काम रोकिएको छ। उहाँले प्रस्तावित लोकाहा खोला र पुरेटार औद्योगिक क्षेत्रका लागि आवश्यक उपलब्ध गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको हो। मनाङ मुस्ताङ र गोर्खाको उत्तर क्षेत्रको जग्गा नापी तथा दर्ताको व्यवस्था मिलाउन पाण्डेले माग गर्नुभयो। उहाँले अन्नपूर्ण संरक्षण क्षेत्र एक्याम र मनासुरु संरक्षण क्षेत्र एक्याम अन्तर्गतको वन क्षेत्र प्रदेश सरकारको मातहतमा ल्याउन प्रस्ताव गर्नुभयो। संरक्षण क्षेत्रबाट ढुङ्गा गिटी र बारूवाको संकलन व्यवस्थापन र उपयोग गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्छ। पाण्डेले भन्नुभयो यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 र संरक्षण क्षेत्र व्यवस्थापन नियमावली 2053मा आवश्यक संशोधन गर्न उहाँले सुझाव दिनुभयो। भारी पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। यसै बीच मेगावट क्षमताका 2 आयोजनाहरू बन्द भएका छन्। सड़क मार्गको अस्वस्थताका कारण निर्माण सामग्री उपकरण र इन्धन डुवानी नहुँदा धौलागिरी गाउँपालिकामा निर्माणधीन 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। कुल 53.5 मेगावट क्षमताको उपर म्याग्दी 1 37 मेगावट क्षमताको माथिल्लो म्याग्दी 65 मेगावटको म्याग्दी खोला 14 मेगावटको मुदी खोला र 6.5 मेगावट क्षमताको दर खोला जलविद्युत आयोजना निर्माण कार्य प्रभावित भएको छ। यसै गरी अन्नपूर्ण गाउँपालिका 4 नर्थाङमा निर्माणधीन 9.14 मेगावट क्षमताको सुपर घलेटी जलविद्युत आयोजना निर्माण स्थलमा पनि यातायात सम्पर्क विच्छेद भएको छ। नर्थाङको रेली खर्क क्षेत्रबाट आएको बाढ़ी बाँधमा पुरिँदा 6 मेगावट क्षमताको रेली खोला जलविद्युत आयोजना दशार अन्तिम सातादेखि बन्द भएको छ। तनहुँको 3 पालिकामा शक्ति

0: पार्टी गरेको आक्रमण र युद्धको लेबर स्लोस वर्गले सार्वजनिक रूपमा विरोध गर्दै आउनुभएको अल जजिराले जनाएको छ। सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि रूसी आक्रमण भएता क्रेमलिनले युद्धको आलोचना गर्ने नेता तथा कार्यकर्ताहरू विरूद्ध लगातार कार्यवाही गर्दै आएको छ। यागोको पार्टीका वरिष्ठ नेता स्लोस वर्गले रूस युक्रेन युद्धको विरोध गर्दै आउनु भएको छ। स्लोस वर्ग विरूद्ध पछिल्लो दुई वर्षमा दायर गरिएको यो दोस्रो मुद्दा हो। हिजो अदालतले स्लोस वर्गलाई दोषी ठहर गर्दै 11 वर्ष 1 महिनाको जेल सजाय सुनाएको हो। साथै स्लोस वर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध लगाएको छ। रूसको सर्वोच्च अदालतले आफ्नो पुरानै फैसलालाई नै कायम राख्दै यो फैसला गरेको हो। रूसमा सेप्टेम्बर 18 देखि 20 संसदीय चुनाव हुँदैछ। खेल समाचार। न्यूजील्याण्डका बलर स्कट कुगेलेइनलाई सुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनमा पनि निरन्तरता दिने भएको छ। सुरपश्चिमले यसअघि इंल्याण्डका सेफ जैफलाई अनुमोदन गरिसकेको छ भने कुगेलेइनलाई दोस्रो विदेशी खेलाड़ीका रूपमा भित्राएको हो। कुगेलेइनले एनपीएलको अघिल्लो दुई सिजनमा पनि सुदूरपश्चिमबाट खेलेका थिए। उनले पहिलो सिजनमा 17 र दोस्रो सिजनमा 10 विकेट लिएका थिए। कुगेलेइनले सुदूरपश्चिममा फर्क पाउँदा उत्साहित भएको बताउनु भएको छ। सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेइनबाट यस अघि नै जस्तो प्रदर्शनको अपेक्षा गरेको बताउनुभयो। तेस्रो संस्करणका लागि सुदूरपश्चिमको कप्तान दिपेन्द्र सिंहेरी सहित विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अविनाश बोहरा, हेमन्त धामी, हिक्मत महरालाई कायम राखेको छ। यसै गरी टोलीले अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुब चन्दलाई अनुबन्धन गरेको छ। हवस्त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्लागण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि विदा हुन आएको चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्लागण्डकी, शुक्लागण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल news@sukl lagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98560338, 98461656।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही एल्मुनियम, अब युपिभीसीको साथमा।
8: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क।

0: गर्नुहोला।
1: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
2: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
3: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
2: टिम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
3: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
2: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
3: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
2: पार्वती रिमाल दुलेगौडा रु 10,100,
3: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
2: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
3: ठाकुर प्रसाद भट्टराई डोर फिर्दी उत्तम टोल रु 55,555,
2: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120,
3: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005,
2: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000,
3: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111,
2: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
4: फोन नम्बर 0614510000,
5: 0614510002, मोबाइल नम्बर 9856084466।
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
6: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840694530।
7: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
8: कक्षा 12 मा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
7: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जितिएको आधारमा विशेष छुटको व्यवस्था छ।
8: छुटको दायराहरू: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
8: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
7: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
9: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल
0: डीजी क्याफे को भवन में आईपुगेका छौं। भेटेरिनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशुपंछी का औषधि पाइन का साथ ही कुकुर तथा कुखुरा को भैक्सिन उपलब्ध छ। उच्च नस्ल का बोइलर लेयर्स गिरिराज का चल्ला तरकारी तथा अन्न बाली का बिउ बीजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशुपंछी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 98660 86 925 98560 34 881 र 98460 47 580।
7: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
9: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
7: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
9: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
7: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
9: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
7: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
9: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
7: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385 मोबाइल 98560-80385। कता हिँडेको आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
10: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 065-414-050 मोबाइल 98463-23811।
9: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
11: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: धार्मिक महोत्सवका आकर्षणहरू
11: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
12: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
9: कथा सहितको झाँकी, गीती नाटक,
11: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
9: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
11: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
9: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
0: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560-30982 र 97065-20209।
13: साथ हाम्रो साथ टिभीएसको। TVS साथ छ हाम्रो।
14: यस तल सेवा हस्पिटल दुलेगौड़ा बिपी चोकमा यही भदौ 6 गते शनिबार
15: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 065414377 मोबाइल 98564433।
16: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
17: रामबहादुर परियार घारी शीतल बस्ती रु 15,055
16: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
17: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
16: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
17: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल रु 25,000
16: ऋषिराम पौडेल सेराबेसी रु 10,000
17: रसमाया गुरुङ दुलेगौडा रु 55,555
16: दलबहादुर छेत्री मिनाम खामी रु 11,115
17: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
16: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000
17: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
16: कोलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
17: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 101,111
16: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
17: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
16: कृष्णराज घिमिरे दुलेगौडा रु 55,555
13: शुक्ला गण्डकी एफएम 97.6 A complete console. Hello, Shukla Gandaki. Hello, hello.
18: Come on, everybody. Hello, Shukla Gandaki.
13: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी. फोन गर्नुहोस्, कुरा गर्नुहोस्. Only on 97.6. A complete console.
19: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई नमस्ते गुड मर्निङ एभ्रीवान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु। घरिमा तपाईँको माझमा रहने गर्दछु। लगभग लगभग 12 बजेसम्म तपाईँको माझमा हुनेछु। तपाईँहरू भने सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। के गर्दै हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ होला, खाना पनि खाइसक्नु भयो होला भन्ने विश्वास पनि रहेको छ, किनभने 10:30 बजिसकेको छ। त्यही भएर अनि बाहिर मौसमको कुराकानी गर्नुपर्दा चाहिँ अब हल्का हल्का घाम लाग्दैछ। बिस्तारै बिस्तारै हाम्रोतिर चाहिँ तपाईँहरूकोतिर के कस्तो हुँदैछ र पक्कै पनि अब हाम्रो काममा व्यस्त हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। सबैको काम नै हो होइन, बर्खामा छ, अलिक बर्खाले सकेको छैन भदौको महिनाभरि, अनि त्यसपछि अब हिउँद लाग्यो होइन, बर्खा लाग्यो हिउँद लाग्यो, यस्तो यस्तै नै छ दिनहरू चाहिँ। कामहरू गर्दैछन्, काम सकेकै छैन। अब कोदो रोपेर सक्ने बित्तिकै धानतिर लाग्नुपर्ने होइन, खेततिर बस्नुपर्ने हुन्छ कामको लागि, धान गर्नको लागि। तिनै कामहरू व्यस्त हुनुहुन्छ होला, कोदो रोप्दै हुनुहुन्छ भने एकदम राम्रोसँग गर्नुहोला, अन्य अन्य कामहरूमा व्यस्त हुनुहुन्छ भने पनि ती कामहरू राम्रोसँग गर्नुहोला भन्न चाहन्छु। तपाईँले फोन गर्ने साथीहरू मध्येबाट एकजनालाई चाहिँ रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरी मोबाइल पसलले यही हेल्प पोस्टमा रहेको छ। तपाईँहरू मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन्, नयाँ खरिद गर्नु परेको छ भने र मोबाइलको समस्याहरू समाधान गर्नु परेको छ भने पोखरी मोबाइल पसलमा जान सक्नुहुनेछ, एकचोटि भिजिट गर्न सक्नुहुनेछ र इलेक्ट्रोनिक सम्बन्धी सामानहरू पनि खरिदहरू गर्न सक्नुहुनेछ है। एकदमै अब अहिलेको समयमा चाहिँ मोबाइलहरू एकदमै धेरै अपडेट भएर आइसकेका छन् होइन, नामहरू सँगसँगै होइन त्यसको क्वालिटीहरू होइन सम्पूर्ण फिचरहरू नै परिवर्तन भएर आइसकेका छन्। त्यही भएर एकचोटि बुझेर चाहिँ मोबाइलहरू खरिद गर्दै हुनुहुन्छ भने बुझेर चाहिँ खरिद गर्नुहोला पनि भन्न चाहन्छु। मोबाइल भनेको जिन्दगीमा एकचोटि नै किनिन्छ, किनभने त्यो नबिग्रेछ भने त्यहीलाई युज गरिराखिन्छ, अनि फेरि बिग्रिएपछि बल्ल अरू नयाँ किन्ने अथवा त्यसलाई बनाउने भन्ने सोचिन्छ नि त। त्यही भएर किन्दा किन्दा राम्रो खालको चाहिँ मोबाइलहरू होइन, राम्रो फिचर भएको अनि अलिक राम्रो राम्रोहरू त्यसको क्वालिटीहरू एकदम राम्रो भएकोहरू चाहिँ किन्न सक्नुहुनेछ। आउनुहोला, यसरी भिजिट गर्नुहोला, यहीँ पुस्तकमा रहेको छ। जसको सञ्चालक प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल दाजु, उहाँ गएर चाहिँ तपाईँहरूले सोधेर दाजुसँग पनि जानकारी चाहिँ लिन सक्नुहुनेछ। आउनुहोला, एकचोटि जानुहोला। तपाईँहरू कहाँनिर रहेछ हेल्प पुस्तकमा भन्ने अलिकति कन्फ्युज हुनुहुन्छ भने पनि डिपार्टमेन्ट त तपाईँहरूले देख्नु भएकै छ, मेन रोडबाट डिपार्टमेन्ट देखिन्छ। त्यही डिपार्टमेन्टको गल्लीबाट भित्र छिर्नु भयो भने चाहिँ ठ्याक्क दायाँपट्टि चाहिँ रहेको छ पोखरेल मोबाइल पसल, र तपाईँहरू गएर मोबाइलहरू सम्बन्धी सम्पूर्ण समस्याहरूको समाधान गर्न सक्नुहुन्छ, नयाँ मोबाइल पनि खरिद गर्न सक्नुहुन्छ र इलेक्ट्रोनिक सामानहरू पनि खरिदहरू गर्न चाहिँ सक्नुहुनेछ है। तपाईँले चाहिँ हप्ताभरि फोन गर्नुपर्ने हुन्छ, आइतबारदेखि शुक्रबारसम्म ती एक हप्ताभरि होइन 6 दिनभरि तपाईँले फोन गर्नुभयो भने तपाईँ मध्येबाट एकजनालाई छानेर चाहिँ मैले विजेता घोषित गर्नेछु र तपाईँले चाहिँ रुसाईको रिचार्ज पाउनुहुनेछ पोखरेल मोबाइलको तर्फबाट। र अरू त खासै केही छैन, आज भने हामी रहेका छौँ ट्युजडेको एपिसोडमा होइन, मंगलबारको बसाइमा छौ र मंगलबारको बसाइमा भने तपाईँहरूसँग के गर्छौ त भन्दाखेरि गाउँ खाने कथा अनि एकजना स्पेशल वनलाई सम्झेर सक्नुहुनेछ अनि गीत पनि रोज्न सक्नुहुन्छ। आज विशेष गीत रोजेर तपाईँहरूले एकजना स्पेशल वनलाई चाहिँ सम्झिन सक्नुहुनेछ। आजको बसाइमा 98422 9911 9066 3611 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ र गाउँ खाने कथा पनि खेल्न सक्नुहुनेछ। सिम रमाइलो पनि गराउला होइन, सोच्ने त हो, रमाइलो गर्ने त हो, अनि गीत पनि रोज्न सक्नुहुनेछ र एकजना स्पेशल वनलाई पनि आजको दिनमा चाहिँ सम्झिन सक्नुहुनेछ। यति बेलाको क्रममा पनि कार्यक्रममा एउटा मिठो गीतलाई राख्छु अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु। जेठा कान्छा मुईबाट रहेको छ राणाज्यू, यो गीत सुनौ, यो गीतपछि फेरि म तपाईँको माझमा आउनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

0: हजुर, राणाज्यू राणाज्यू मौका मिले घुमाउ बालाज्यू भन्ने एनजेटो कान्छुमीबाट रहेको थियो। मैले तपाईँको म्याचमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँ पनि आउनुहोला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसी एनसीएफ जुन नम्बर सजन छ त्यही नम्बर मार्फत तपाईँहरू चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। विशेष तपाईँहरूसँग अन्ताक्षरी खेल्ने अन्ताक्षरी भन्दाको फेरि गाउँखरी कथा खेल्ने र साथसाथै एउटा गीत रोज्न सक्नुहुन्छ र स्पेसल वानलाई पनि सम्झिन सक्नुहुन्छ। आजको बसाइमा है आउनुहोला, हाम्रा दुवै नम्बर खुल्ला रहेका छन्। जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहे तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आउनुहोस्, फोन गर्नुहोस्, कार्यक्रममा सहभागिता जनाउनुहोस्। होइन, व्यस्त हुनुहुन्छ भने त ठिकै छ, व्यस्त हुनुहुन्न भने चाहिँ फोन गर्नुहोला है भन्न चाहन्छु। कुराकानी गरौं, म मात्रै धेरै बोलिराख्दा पनि मलाई पनि अल्छी अल्छी लाग्छ, फेरि सुन्ने हजुरहरूलाई झन् अल्छी लाग्ला। अब बोल्न त मलाई केही फरकै पर्दैन, म बुझ्नु बोल्न चाहिँ जति भयो नि बोलेरै बसिराखौँला होइन, दिनैभरि भयो नि बोलाउँला। तर हजुरहरू सुनिराख्नुहुन्छ नि त, अलिकति झ्याउ लाग्छ, अब कति बोलेको बोले गरे होला जस्तो नि हुन्छ नि त। बोलिराख्दाखेरि अब एक फोरो बोलिराख्दा चाहिँ झ्याउ हुन्छ होइन, तपाईँहरूलाई सुनिराख्न पनि। त्यही भएर तपाईँहरू फोन गर्दै गर्नुहोस्। यति बेलाको क्रममा भने कोही साथी हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर। नमस्ते छ्याजलु, खाना खानुभयो? मेरो नि ठिकठाक छ, आरामै छ। अरू एकदमै ठिकठाक छ, खानपिन भइसक्यो मेरो पनि आज चाहिँ भइसक्यो। त्यही त नि होइन, कहिले काहीँ चाहिँ अब ढिलो हुन्छ, कहिले काहीँ चाहिँ छिटै हुन्छ।
1: त्यस्तै हो, कहिले काहीँ अब मिल्छ, कहिले मिल्दैन।
0: त्यही त नि। ल, अलि बिसेक हुनुपर्छ।
1: धेरै नै बिसेक भए।
0: ल, छिटो छिटो अझै राम्रोसँग बिसेक हुनुहोस्। ल, हुन्छ। आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि?
1: गीत त कुन रोजाउँ भाइ? त्यो रोल नम्बर एक के अरे व्यक्ति रुमाले हो नि।
0: ल, यो गीत चाहिँ बच्छ ल गाउँ खाने घातीहरू लाग है त। हजुर सोध्नुहुन्छ कि म सोधौँ? ल, म सोध्छु, सुन्नु है त। आमाको नि मामा, मामाको नि मामा, मेरो नि मामा के हो? बुझ्नु
1: भयो?
0: मामा, मामाको नि मामा, मेरो पनि मामा। ठ्याके मार्नु भयो त। ल, भ गर्छ भमर होइन, जनै लाउँछ बाहुन होइन, के हो त त्यसो?
1: जाने
0: दिनेस के नदिने नजाने दिनेस तपाईँको गाउँ। ल, निर्जीव, यो चाहिँ निर्जीव वस्तु हो
1: कि सजीव वस्तु हो? निर्जीव हो, निर्जीव हो ल। तपाईँलाई
0: ऊ पनि दिए, ल ऊ पनि दिएदेछ। मोटरसाइकल हो त?
1: होइन,
0: भमा
1: मोटरसाइकल जनै लाउँछ र
0: कि त रेडियो हो त?
1: होइन।
0: ल, त्यसो भए जानिनँ, हाम्रो अब म दुलेगोडातिरै छु कि, अब हाम्रो दुलेगोडाको क्षेत्रको सेरो फेरो सबै हजुरको भयो। ल,
1: गर्छ भनेको कराउँछ।
0: हजुर
1: हजुर, अनि जनै लाउँछ पाउन होइन भनेको चर्खा।
0: ठिक छ ठिक छ, चर्खाको मैले अलि अर्कै सुनेको थिएँ, अनि त्यही भएर यतातिर सोध्दै भ्याइनँ मैले। त्यही त नि, विभिन्न भएको मैले चाहिँ त्यसलाई चाहिँ सोध्दै भ्याइनँ। तर्खाको अलि अर्कै थियो, मैले चाहिँ अर्कै सोचिरहेको थिएँ, त्यही भएर। हजुरलाई एकजनालाई सम्झिनुहोस् ल, फट्टा लाएर।
1: हाम्रो त्यो ऋषिराम हुनुहुन्छ नि, यता के अरे अब कसैतिर?
0: हजुर हजुर,
1: ऋषिरामजीलाई मैले धेरै धेरै हिजो सम्झिन बिर्सेछु मैले है।
0: हजुर,
1: आज उहाँलाई धेरै धेरै, तर ऋषिराम भनेको पछाडिपट्टि के हो मलाई थाहा भएन के।
0: ऋषिराम गाहा
1: ए गा मगर हुनुहुन्छ?
0: हजुर।
1: ल, झोरले पनि भने है त।
0: हजुर, ल हस्, छुटाउ, नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजी हुनुहुन्थ्यो च्याङ्जाबिरुवादेखि, भमरा घर छ, बाबा घर त भमरा होइन जनेराउँछ, बाउ नै भन्नुभएको थियो। म त चर्खा भन्ने सोध्दै नसोचेको कि अर्कैतिर ध्यान गइरहेको, चर्खाको चाहिँ मैले अर्कै सुनेको थिएँ नि त, त्यही भएर ठिक छ ठिक छ। हुन्छ, कहिले काहीँ यस्तै यस्तै यति बेला क्रम भने साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर। हजुर एकदम सच्यारोमै छु। खाना खानुभयो? गाँस हाल्दै हुनुहुन्छ क्या हो? लो नानी, त्यो छिटो छिटो गाँस निल फेरि असल दिनु होला नि, फेरि गाँस हालेर त केही भएन। हजुर एकदमै सन्चार छु, फेरि असल दिनु भयो भने त फेरि बर्बाद हुन्छ। हो त नि, अब यता पकाउन मिल्दा चाहिँ छिटै हुन्छ, हिजो चाहिँ सोमबार थियो नि त व्रत, अनि त्यही भएर खाना यता बनाएर खान मिलेन, अनि त्यही भएर चाहिँ अब घरै गएर बनाएर खानुपर्ने अवस्था आएर चाहिँ हिजो खाना ढिलो भयो, आज त अब यतै खाना बनाएर खाइसक्यो। मेरो नयाँ नौलो खबर केही छैन, यतिकै बसिराख्ने दिनहरू यतिकै बितिराखेको छ, 12 बजीसम्म यतै हुन्छ, गएपछि यसो अलिअलि घरको थोरै थोरै कामहरू गरिँदाखेरि यताउति गर्दाखेरि दिनभरकै थाहा पाउँदिन नि। एकछिनमै रात परिहाल्छ, अनि रात परिसकेपछि फेरि त्यही त हो नि। ल ठिक छ,
1: के अरे मलाई गीत के यो तिजाको गीत बज्छ र बज्दैन होला है अहिले त?
0: अह तिजको गीत अलिक बज्दैन, अलिक पछि भएर राख्छु है म।
1: ए यहाँ नयाँ नै भएर हुन्छ, त्यसको लागि म सरी भन्छु है, मैले भनिहालेँ। के अरे मलाई चाहिँ नि के अरे यो के अरे काउली भन्ने गीत राखिदिनु।
0: के भन्ने रे?
1: काउली
0: काउली
1: होइन, मलाई के अरे काले केटाले भन्ने गीत राखिदिनु भयो।
0: ल काले केटाले, त्यसो भए काले केटालाई नै राखौँ।
1: अनि एकजनाको लागि एकदम नयाँ मन पाएन पनि एकदम आफ्नो स्वास्थ्य नामको काम एकदम प्योर राख्नु होला, अनि एकदम धेरै मिठो माया मिठो सम्झना मुटुभरिको माया भन्छु है नयाँ मन पाएलाई।
0: हजुर
1: आमा चाहिँ
0: हरायो कि
1: आउँदै
0: आउँदैन हो किन हो भन्ने
1: के भयो? आएको छैन आवाज अहिले
0: नि? अहिले बोला आयो। ल अब गाउँखाने कतातिर लागौँ कि हजुर सोध्नुहुन्छ कि म सोधौँ?
1: मेरी आमै गाउँखाने कता त आउँदैन त मलाई, अब मैले के सोधौँ खै हजुरलाई?
0: सोध्नु न सोध्नु।
1: ए मेरी आमै गाउँखाने कता त आउँदै आउँदैन त गाउँमारी, अब के सोधौँ है? अब ल है त म सोध्छु है,
0: सुन्छ
1: वारीदेखि पारीसम्म लस्करे दाँत श्रीमती नाच्ने के हो त्यसको जात?
0: वारीदेखि पारीसम्म लस्करे दाँत
1: श्रीमती नाच्ने के हो त्यसको जात भन्ने दिनु पर्यो हजुर, यसको दाउ नजाने देखि दिनुहोस् हजुरको त प्यारो गाउँ है, फेरि अरूको गाउँतिर पाइएन है, म त अरूको गाउँतिर लिन्न फेरि।
0: ल हुन्छ धेरै जानुहोस् मेरो गाउँ लस्करे दाँत
1: एकदम मजाले देख्नु भएको छ है, फेरि हिस्ट पनि दिएछ मैले, एकदम मजाले देखिरहनु भएको छ, हजुरले पनि युज गर्नुहुन्छ, सब पनि युज गरिन्छ है, फेरि त खाने सम्बन्धी पर्दैन है, फेरि मैले यति मजाले हिँड्दैछु।
0: लाउने लाउने कुरा हो,
1: लगाउनु चाहिँ लगाइन, युज गरिन्छ भनौँ न त्यसलाई, तपाईँले पनि युज गरेर आइसक्नु भएको ल
0: ब्रस गरेको ब्रस गरेको हो र
1: बुझेन,
0: त्यो दाँत माझेको के
1: तपाईँको जवाफ मिलेन
0: लौ नि, के रहेछ त त्यस्तो, के हो त नि त्यस्तो, अब काहीँ हो त कपाल परेको?
1: हजुरले देखिरहनु भएको छ ल,
0: ल ठिकै छ म जान्न मेरै गाउँ धेरै जानुहोस्, अब धेरै अर्को बस्नु पनि भएन,
1: त्यति सजिलो पनि जानिन अरे के भनौँ र खै कति त्यहाँ भन्दा कति खै, तपाईँले पनि देख्नु भएको छ सबैले त लगाउने मात्रै होइन, मैले यति नजिक दिन हिँड्दिनँ पनि अब जानिन भन्नुहुन्छ,
0: नजाने पछि नजाने भनिहाल्नु हो नि
1: हजुर,
0: अलमारीमा बस्ने होइन कि नजानेको, फ्याट फिट फ्याट फिट
1: के भन्नु बुझ्दैन,
0: नजानेको चिज माहौल बनेर बस्नुहुन्न क्या, समय खेर जान्छ नि त त्यही भएर काइयो अघि नै मैले हजुरलाई कपाल कोरेको काइयो कपाल कोर्ने काइयो भन्दाखेरि होइन भन्नुभयो फेरि अनि त्यसपछि कपाल कोर्ने काइयो हो र ल सुन्छ भाउ ढाला फोन गर्नुभएको थियो रोसिकाजी, मैले सोध्ने पाइनँ भने सोध्नुभयो होइन, मैले चाहिँ कपाल कोर्ने काइयो भनेको थिएँ होइन भन्नुभयो, त्यसपछि लागेको थियो नि त अनि माथि शिरमा भन्दाखेरि पहिला दाँत भन्ने ब्रस जस्तो लाएर पहिला त्यो भने त्यसपछि कपाल कोर्ने काइयो भनेर सोध्ने ठिक छ अब भने म त जान्छु। हाम्रो नरेन्द्रजीको रोजाइमा रहेको गीत राख्छु म्यागदी रुमाले भनी, अनि त्यसपछि सोध्नु व्यवसायिक विश्राम विश्राम पछि 11 बजेको टाइम चेकमा जाने बेला भइसकेको रहेछ, म चाहिँ हेर्दै हेर्दिनँ कि टाइम बोल्न लागिसकेपछि, मलाई चाहिँ बोल्दा बोल्दा कति गयो समय भनेर हेर्ने ध्याउनै हुन्न, त्यसपछि बोलेको बोलेको गर्छु हजुरसँग बोल्न पाइसकेपछि मकै यो गीत सुनाउ, यो गीत पछि फेरि म छोटो व्यवसायी विश्राम विश्राम पछि 11 बजेको टाइम चेक पछि तपाईँको माझमा आउनेछु, तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली।
1: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी चार, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 9846607645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रसन, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर। मेरो मानेले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0635414484, मोबाइल 9856703384 र 9856607988।
8: ओइ वर्षा, यी त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ते त।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0635707044।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856707987।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहाले,
13: चिया त पिएर जाउँ।
12: अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेज स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0765709704, मोबाइल नम्बर 9846607268।
12: 9856607268।
16: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि समझनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 11 बज्यो।

0: हजुर मिठो गीत सँगसँगै छोटो व्यवसायिक विश्राम विश्राम बस्दै 11 बजेको टाइम चेक पछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज पनि हामी रहेका छौँ मंगलबारको एपिसोडमा तपाईँको रोज्नुभएका सुन्दर मिठा मिठा गीतहरूलाई कार्यक्रममा स्थान दिनेछु। स्पेसल वानलाई सम्झिन सक्नुहुनेछ एकजनालाई र गाउँखाने कथा पनि खेल्न सक्नुहुन्छ। फोन गर्नुहोला, हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्। 9300 जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँको कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेलाको क्रममा भनेको साथी आइसक्नु भएको छ, कहाँदेखि हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: नमस्ते नमस्कार हजुर।
0: नमस्ते नमस्कार हजुर। सन्चै आरामै हुनुहुन्छ दिदी? मेरो पनि एकदमै ठिकठाक छ, सन्चै आरामै छु। के कस्तो हुँदैछ बिरुङतिर करु नयाँ नौलो हाल खबरहरू सुनाउनुहोस्।
1: हजुर,
0: पानी परेको थियो, आज गरिब भइसक्यो घाम लाग्न सुरु गरेपछि। ल आज कुन चाहिँ गीत रोज्नुहुन्छ दिदी? तिमीलाई मेरो भन्ने अधिकार हो। ल यो गीत राख्नेछु, एकजना स्पेसल मनलाई सम्झिन सक्नुहुनेछ। धन्यवाद। र गाउँखाने कथातिर लागौ न तपाईँले। ल जसले जसले सोध्नुहुन्छ हजुरले सोध्नुहोस्। हस् हुन्छ। रातो पारमा सेतो भेडा? भेडा के हो त नि त्यस्तो? अब फेरि के होला के होला? अब अब जीव जन्तु हो कि वस्तु वस्तु भाव हो कि के हो त्यस्तो? ल दाँत होला नि त्यसो भए।
1: दाँतै हो। अब के भन्छ अरे, तपाईँले मेरो गाउँ मेरो तपाईँको गाउँ मैले ल्याउन पाइनँ कि, अब मेरो गाउँ तपाईँ
0: लाने। ल मेरो नि एकदम सजिलो छ, सुन्नु है त। आमा भन्दा छोरी कुब्री के हो? निउरो। ल एकदमै सही उत्तर भन्नुभयो। त्यही त नि। ल हाल सुन्छ दिदी, नमस्कार बाई। उहाँ हुनुहुन्थ्यो, उसलाई फोन गर्नुभएको थियो। हाम्रो खगीमा दिदी हुनुहुन्छ पिरुङदेखि, होइन एकदमै रमाइलो कुराकानी भइसकेको छ नि, गाउँखाने कथा पनि खेलिसक्यो। अब नि पालो तपाईँको छ, आउन सक्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेलाको क्रममा भने फेरि पनि एकजना साथी आइसक्नु भएको छ, कहाँदेखि हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर। नमस्कार दिदी, सञ्चारमा हुनुहुन्छ? अनि खाना खाइसक्नु भयो? ल हुन्छ, एकछिन पछि राम्रोसँग खानु होला।

चाहन्छु। अनि आज कुन चाहिँ गीत रोज्नु हुन्छ दिदी? कुन चाहिँ? ल म यो गीत राख्छु। एकजना साथीले चाहिँ सम्झिन सक्नुहुन्छ? ल हुन्छ, धन्यवाद। र गाउँ खाने कतातिर लगाउ हुन्छ? ल हजुर सोध्नु नि त पहिला। ल त्यसो भए म सोच्छु, एकदम सजिलो छ हजुर हजुरलाई है। आमा भन्दा छोरी चर्की के हो? आमा भन्दा छोरी चर्की के एकदमै चरक्क परेको हो नि खाँदाखेरि ट्वाक्क। अलि मिलेन है। अब हामी खाना खाने बेलामा बिहानै बेलुकै त्यसलाई चाहिँ हामी खाइराख्छौ। ल ठ्याक्कै पार्नुभयो। ल एकदमै धेरै धेरै धन्यवाद छ दिदी। अहिले भने छुटौँ है त। नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, हाम्रो दलमाया दिदी हुनुहुन्थ्यो पुलचोकदेखि। यति बेलाको क्रममा भने हाम्रो रोसिकाजीको रोजाइमा रहेको काले केटाले भने यो मिठो मिठो मिठो गीतलाई स्थान दिन्छु, अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू पनि फोन गर्दै

हजुर काले केटाले चपैचमैबाट रहेको थियो मान्दाबारको माझमा राखिसके हाम्रो रुसिकाजीको रोजाइमा रहेको थियो यो मिठो गीतलाई मैले स्थान दिइसके पालो भने तपाईँको रहेको छ आउन सक्नुहुन्छ कार्यक्रममा सहभागी र जनाउन सक्नुहुनेछ फोन गर्दै गर्नुहोस् त्यति बेलाको क्रममा भने हाम्रो खगिमा दिदीको रोजाइमा तिमीलाई आफ्नो भन्ने मेरो अधिकार घुमे पनि भनेर रहेको छ यति बेलाको सिकार्नुहोस् त्यो सुमधुर गीत

0: हजुर मिठो गीत म तपाईँको माझमा राखिसके तिमीलाई आफ्नो भन्ने मेरो अधिकार गुमेपछि हाम्रो खगीमा दिदीको रोजाइमा रहेको थियो यो मिठो गीतलाई मैले चाहिँ स्थान दिइसकेको छु। पालो पनि तपाईँको रहेको छ, फोन गर्न सक्नुहुनेछ 98 4 22 72 96 96 64 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुन्छ। त्यो बेला क्रममा साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर। नमस्कार हजुर, के छ हाल खबर? सञ्चारमा हुनुहुन्छ, खाना खानुभयो? मेरो पनि खाना भइसक्यो, एकदमै सन्चारमै छु। आज चाहिँ के कस्तो छ हाम्रो आफू कसरीतिरको माहौल? ठिकै पनि हुन पर्यो नि है फेरि। त्यही त अब हिजोसम्म पानी परिरहेको थियो, आज अलिअलि घाम पनि लाग्नु पर्यो फेरि। हजुर हजुर, एकदमै सजिलो हुन्छ। ल आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि हजुर? होइन रोज्नु त रोज्नु, रोज्ने दिन त रोज्नु पर्यो नि एउटा। हेलो, हुन्छ त्यसो भए अब गाउँ खाने कथातिर लागौ, एकजनालाई सम्झिनुहोस् अनि गाउँ खाने कथातिर लागौ। ल हुन्छ, एकदम धेरै धेरै धन्यवाद छ। अब गाउँ खाने कथातिर लागौ, हजुर सोध्नुहुन्छ कि म सोधौँ? ल त्यसो भए म सोध्छु, सुन्नु है त। आमा भित्र बच्चा छ, बच्चा भित्र अन्डा छ, के हो? बच्चा भित्र चाहिँ अन्डा छ। एकदमै सजिलो, त्यो चाहिँ खानेकुरा है, फलफुल भित्र पर्दछ। बच्चा भित्र अन्डा छ होइन चाहिँ, विशेष गरेर बर्खायामको समय, अहिले बर्खा नै हो, बर्खायामको समयमै पाइन्छ विशेष गरी चाहिँ यो खाना चाहिँ। यो चाहिँ बोटलाई अझै अझै हिँड्थे हजुरलाई, यो चाहिँ बोटमा फल्छ।
1: बोटमा फल्छ
0: हजुर, बोटमा फल्छ, यो बर्खायामा मात्रै फल्छ क्या विशेष रूपमा। अझै काँक्रो चाहिँ अहिले होइन, रुखै भएर बोटमै रुखमै फल्छ। काँक्रो त लहरामा फल्ने भयो नि त, बोट रुखमा रुखमा फल्ने, रुखमा फल्ने फलहरू सबैको नाम सोध्नु त एकचोटि। रुखमा फल्ने फलहरूको बोटहरूको नाम सम्झिनु त एकचोटि, त्यो फल्ने फलहरूको अलि मिलेन। होइन अमिलो नि पर्दैन, ए त्यो के हो त, एकदम ठुलो फलभित्र पक्का ठुलो ठुलो फल्छ। हजुर
1: कटर,
0: ल ठ्याक्कै पार्नु हो।
1: जम्मै भन्दै गयो, जम्मै भन्दै गयो।
0: मैले यो क्वेसन हेर्दा एकदम अचम्म लाग्थ्यो, अनि त्यही भएर नि फेरि आमा भित्र बच्चा रे, बच्चा भित्र अन्डा भन्दाखेरि ठिकै नै हुन नि हो, फेरि
1: एकदम सही हो, त्यहाँ भेटेर राख्यो भन्छ नि त।
0: हजुर, कटहर कल्टीभित्र खाने, खोया भयो खोयाभित्र फेरि अर्को, फेरि त्यसको फल हुन्छ फेरि।
1: कतिको हुन्छ हजुरतिर कटहर?
0: हाम्रोतिर हुन्छ,
1: हुन्छ हजुरतिरै हुन्छ।
0: हजुर, ल अब हजुर सोध्नुहोस् न त।
1: मैले सोध्नु पऱ्यो, सोद्धाखेरि के सोध्ने?
0: ल जाने भने अब ठ्याक्कै दिउँला क्या, नजाने अब त्यस्तै हो।
1: होइन जान्नु त हजुर, त अब चाहिँ कलाएर बसेको, अब चाहिँ गाउँ खाने कथा सबै कुरामा चाहिँ
0: त्यस्तो त नभन्नु, कुनै कुनै त आउँदै आउँदैन। दिनभरि सुत्ने, रातभरि उठ्ने, के हो त नि, जुन जुन तारा, दिनभरि सुत्ने रातभरि उठ्ने भन्नुभयो नि त है, के रहेछ त्यस्तो?
1: हामी
0: हजुर,
1: हामी किसानीकामा गाउँ घरमा सबैसँग हुन्छ
0: कुकुरहरूलाई त त्यसो भए
1: होइन कुकुर नि होइन
0: दिनभरि सुत्ने रातभरि उठ्ने ल है आउन लागेन जस्तो छ फेरि मलाई त ल मेरो गाउँ लिएर जानुभयो भयो म आउँदिन अब यसमा धेरै भुलेर बस्दिनँ है नजानेपछि
1: दाम्लो
0: दाम्लो
1: हजुर अब गाई गोरु फुकाइन्छ अरे
0: हजुर हजुर
1: अब बस्छ रातभरि मानिन्छ उठिरहन्छ
0: ठिक ठिक ल एकदम धेरै धेरै धन्यवाद आज नयाँ सुन्न पाएँ फेरि होइन यो क्वेसनहरू नयाँ नयाँ सुन्न पाएन अघि नै हाम्रो के भन्छ अरे नरेन्द्रजीको पनि नयाँ थियो क्वेसन उस चाहिँ उत्तर चाहिँ एउटै आउने तर त्यो भन्ने तरिका क्वेसनहरूलाई फरक थियो नि त त्यही भएर ल एकदमै धेरै धेरै धन्यवाद छ अहिले पनि छुट्टौ क्यारे
1: हस्
0: हुन्छ नमस्कार शुभ दिन हस् उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो अब कसैदेखि ऋषिरामका हाजी हुनुहुन्थ्यो उहाँले चाहिँ एकदमै क्वेसन सोध्नुभएको थियो मलाई त्यतिर ध्यानै गएन ठिकै छ एकदम धेरै धेरै धन्यवाद छ यति मिठो क्वेसन सोधिदिनु भयो होइन नयाँ नयाँ क्वेसनहरू उत्तर एउटै आउने भयो भने नयाँ नयाँ क्वेसनहरू हुन्छ नि त एकदमै अल्मलाउने दिया ख्याउने यस्तै यस्तै हो शनिबार र यो भी मंगलबारको दिन चाहिँ एकदम रमाइलो हुन्छ जानिने नजानिने उत्तरहरू भन्नलाई गेस गरेर होइन उत्तर दिनलाई चाहिँ मजा लाग्छ मलाई चाहिँ तपाईँहरू पनि फोन गर्नु होला फोन गर्न सक्नुहुन्छ 9242974960361 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ आफूलाई मनपर्ने एउटा गीत रोज्न सक्नुहुनेछ र सम्मान स्पेशललाई चाहिँ सम्झिन सक्नुहुनेछ र गाउँ खाने कथा चाहिँ खेल्न सक्नुहुनेछ अब जानु भएन भने हजुरको गाउँ म लिएर आउँला मैले जानु भने मेरो गाउँ चाहिँ हजुर लिएर जानुहोला होइन एकदमै रमाइलो गरौँला आउनुहोला फोन गर्न सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ होइन आजको दिनमा त धेरै कुराकानी हुन किनभने गाउँ खाने कथा खेलिन्छ गीत रोजिन्छ अनि साथीलाई सम्झिन्छ भने गइहालिन्छ नि त छिटो छिटो भइहाल्छ त्यही भएर आउनु होला पनि भन्न चाहन्छु यति बेलाको क्रममा भने म हाम्रो दलमाया दिदीको रोजाइमा रहेको तिर्खा लाग्यो निर्माया भने तिरमुरलीको धुन भनिरहेको छ हामी तीन भाइ मुहीबाट यति बेलाको क्रममा पनि मिठो गीत सुन्नुहोस् अनि त्यसपछि चाहिँ म जान्छु छोटो व्यावसायिक विश्राममा किनभने 11:25 होइन 11:25 भइसकेको रहेछ छोटो छोटो विश्राममा जान्छु अनि त्यसमा कतै आउनेछु तपाईँहरू पनि फोन गर्दै गर्नुहोला हामीलाई छोडेर कतै नजानुहोला अनि सुन्दै पनि गर्नुहोला

0: शुक्ला गण्डकी एफएम 97.6
1: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
3: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगंगा हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोमगोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461 16878, 98235 5763।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
14: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
14: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
15: चिकन ससेज, बब ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 98560285587।
16: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
17: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
16: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
18: नया तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
16: पुराना गरगहना सँग नया साथ फेर,
18: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
16: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
19: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
20: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
19: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0565706676, मोबाइल 9855602676।
22: कता हिँडेको हो आइफोन हातमा लिएर?
23: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
22: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
23: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0465414050, मोबाइल 9843823811।
18: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9855633398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

हजुर मिठगी सँगसँगै छोटो व्यावसायिक विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। यदि तपाईँ भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म तपाईँहरूको माझमा रहिरहेको छु होइन लगभग 12 बजेसम्म रहन्छु र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनिराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ र दिउँसोको समय भइसकेको छ होइन घाम लागेको छैन आज चाहिँ अलिकति घाम लाग्दो जस्तो भएको छ फेरि मलिन भएको छ हेरौँ दिनभरि पानी पर्छ कि के हुन्छ दिनहरू यस्तै यस्तै बितिराखेको छ होइन तपाईँ पनि हजुर कामहरूमा व्यस्त हुनुहुन्छ होला होइन विदेशमा हुनुहुन्छ स्वदेशमा हुनुहुन्छ घर गाउँमा हुनुहुन्छ जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ कार्यालयमा हुनुहुन्छ अफिसमा हुनुहुन्छ होइन जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग आफ्नो कामहरू गर्नु होला भन्न चाहन्छु। पहिलो प्राथमिकता स्वास्थ्यमा ख्याल राख्नु होला भन्न चाहन्छु। यतिखेरको समय भनेको होइन अब बिस्तारै फेरि चिसो मौसम लाग्ने बेला भइसकेको छ। असोजको महिनाबाट बिस्तारै चिसो लाग्छ। यो मौसम भनेको गर्मी बढ्ने क्रममा र चिसो बढ्ने क्रममा चाहिँ एकदमै छिटो छिटो परिवर्तन हुन्छ नि त त्यही भएर स्वास्थ्यमा चाहिँ अलिकति विचार पुर्याउने पर्ने हुन्छ र ख्याल राख्दा राख्दै पनि बिरामी चाहिँ भइहालिन्छ जे भने पनि होइन स्वास्थ्यको ख्याल नराख्दा अथवा राख्दा पनि होइन बिरामी चाहिँ भइहालिन्छ। यो मौसम नै यस्तो बेला नै यस्तो समय नै यस्तो रहेको छ होइन जति ख्याल राख्दा पनि हुँदै हुन्न कि बिरामी हुँदिन भन्दा पनि भइहालिन्छ त्यही भएर अझै स्वास्थ्यको बढी ख्याल राख्नु होला पनि भन्न चाहन्छु। र यति बेलाको क्रममा भने म अर्को मिठो गीतलाई स्थान दिन्छु। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9842972960 3636 11 को माध्यमबाट सहभागिता चाहिँ जनाउन सक्नेछ र आफूलाई मनपर्ने गीत रोज्न सक्नेछ एकजना साथीलाई चाहिँ सम्झिन सक्नेछ र गाउँ खाने कथा पनि खेल्न सक्नेछ। आज मंगलबारको बसाइमा छौं हामी हप्ताको सातै दिन तपाईँहरूको माझमा फरक फरक ढंगले चाहिँ उपस्थित हुने गर्दछौ र हप्ताभरि फोन गर्ने साथीहरू मध्येबाट एकजनालाई चाहिँ रुसएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले यही हेल्प पोस्टमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् बनाउनु परेको छ भने पनि पोखरेल मोबाइल पसल जान सक्नुहुन्छ र नयाँ नयाँ होइन फिचरिङहरू भएको होइन मोबाइलहरू किन्नु परेको छ भने तपाईँहरू चाहिँ पोखरेल मलपसलमा पनि जान सक्नुहुनेछ र इलेक्ट्रोनिक सम्बन्धी सामानहरू पनि खरिद गर्नु परेको छ भने पोखरेल मलपसलमा जानुहोला जसको प्रोप्राइटर हुनुहुन्छ विनोद पोखरेल र तपाईँहरू त्यहाँ गएर मजाले मोबाइलहरू सम्बन्धित जानकारी चाहिँ लिन सक्नुहुनेछ बुझेर खरिदहरू पनि गर्न सक्नुहुनेछ भन्न चाहन्छु। हाम्रो ऋषिरामजीले चाहिँ हजुरको रोजेमा जुन भए पनि एउटा गीत राखिदिनु होला भन्नुभएको थियो मैले रुकुमै कोटा भन्ने खुसमा मुहीबाट रहेको मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु तपाईँहरू पनि फोन गर्दै गर्नुहोला।

हजुर मिठो गीत रुकुमैको ठाउँमा तपाईँको माझमा राखिसके पक्कै पनि सुनेर आनन्द लिनुभयो होला भन्ने विश्वास पनि रहेको छ। र आज भने तपाईँको माझमा गाउँ खाने कथा र तपाईँले रोज्नुभएका मिठा मिठा सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिँदै अब भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने, फोन गरेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र इन्टरनेट अनलाइन मार्फत हाम्रो वालपात्रो हाम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष विशेष धेरै धेरै धन्यवाद छ। र हप्ताभरि फोन गरेर साथ दिनुहुने साथीहरू मध्येबाट एकजना साथीलाई ₹100 रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मोबाइल पसललाई पनि एकदमै धेरै धेरै आभार प्रकट गर्दछु। आज हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजी हुनुहुन्थ्यो स्याङ्जा बिरुवादेखि, रुसिका लम्साल हुनुहुन्थ्यो वानट्याङ खोलादेखि, खगीमाया थापा दिदी हुनुहुन्थ्यो पिरुङदेखि, दलमा दिदी हुनुहुन्थ्यो पुल्चोकदेखि, ऋषिराम गाजी हुनुहुन्थ्यो पुकसेरीदेखि, उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। आगामी दिन भोलिको दिनमा पनि फोन गरेर चाहिँ तपाईँहरू कार्यक्रममा सहभागिता जनाइदिनु होला पनि भन्न चाहन्छु। र यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण सम्पूर्णलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै तपाईँहरूको माझमा मायाले भनिरहेको छ मिठो गीतलाई कार्यक्रममा स्थान दिँदै आजको एपिसोडबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँहरूको अब बाँकी रहेको समयहरू दिनहरू चाहिँ शुभ भने सुखद बितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। बाइ बाइ, ह्याभ अ गुड डे।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेज स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुन,
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0965709604, मोबाइल नम्बर 9840601268,
7: 9850602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9850604343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बिपी चोक।
13: ए हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
13: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
17: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 9857065119 र 9869577056।
16: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
18: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
19: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
18: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
19: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
18: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9847078022।
19: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
20: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
19: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
19: मोबाइल 9560055770।
21: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
22: TVS को साथ छ हाम्रो।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला मध्याहको ठिक 12 बज्यो।
3: भावना भएको देशमा खाना पकाउने ग्यासको अभाव हुनु र परनिर्भर रहनु विडम्बनापूर्ण रहेको बताउनु भएको छ। उहाँले ऊर्जा विकासलाई राष्ट्रिय अभियानको रूपमा अघि बढ़ाउन माग गर्दै ऊर्जा विकास दशक र संकट ऐन ल्याउन सरकारको ध्यान आकर्षण समेत गराउनुभयो। सांसद न्यौपानेले स्वदेशी बिजुली उत्पादन र खपत बढ़ाउनु पर्नेमा जोड़ समेत दिनुभएको छ। बीपी राजमार्गको प्रवेश बिन्दु काभ्रेको धुलीखेलबाट नमोबुद्धको दाप्सा पुलसम्मको सड़क चौड़ा पारिने भएको छ। योजना अनुसार यो सड़क खण्डमा 10 मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सड़ककारले भक्तपुरले जनाएको छ। अहिले मुख्य कालोपत्र भएको सड़कको चौड़ाई औसतमा 5.5 मिटर छ। चौड़ाई पारिने सड़कको लम्बाई झण्डै 20 किलोमिटर रहेको कार्यालयले जनाएको छ। सड़क चौड़ा पार्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ। डीपीआर अनुसार सड़क विस्तारमा 3,69,78,00,000 रूपियाँ खर्च हुने अनुमान छ। सड़क कालोपत्र गर्न प्रति किलोमिटर 18,05,00,000 रूपियाँ खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ। सड़कको दायाँ बायाँ 15 मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआवजा वितरण भइसकेको योगेशले बताउनुभयो। विस्तार गरिने सड़क खण्ड धुलीखेल पाँचखाल पनौती र नमोबुद्ध नगरपालिकामा पर्छ। 2081 साल असोजमा आएको बाढ़ी पहिरोले बीपी राजमार्ग अन्तर्गत भकुण्डे बेसीबाट नेपालथोकसम्म झण्डै 30 किलोमिटर सड़कमा क्षति पुर्याएको थियो। रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकोमा अहिले क्षतिग्रस्त क्षेत्रमा स्थायी पुननिर्माणको काम भइरहेको कार्यालयले जनाएको छ। क्षतिग्रस्त राजमार्गको पुननिर्माणका लागि काभ्रेतर्फ 3 र सिन्धुलीतर्फ 1 गरी 4 प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढ़ेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका 8 बिरेठाँटी घान्द्रुक सड़क खण्डको पुनर्निर्माण सेनाको सहयोगमा हुने भएको छ। मोदी खोलामा आएको बाढ़ी र पहिरोले सड़क बगाउँदा अन्नपूर्ण गाउँपालिकाका 4 वडा सड़क सम्पर्कबाट विच्छेद भएका छन्। विशेष गरी बिरेठाँटी क्षेत्र बढ़ी प्रभावित भएको छ भने चिमरूङ आईजुङ लगायत आसपासका क्षेत्रमा पनि बाढ़ी पहिरोले क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ। मुख्य सड़कमा क्षति पुगेपछि दैनिक आवत जावतसँगै पर्यटकीय गतिविधि प्रभावित बनेका छन्। सड़क पुननिर्माणका लागि नेपाली सेनाले 100 जनाको जनशक्ति परिचालन गर्ने भएको छ। गाउँपालिका र प्रदेश सरकारको सहयोगमा अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउने तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो। उहाँका अनुसार नेपाली सेनाले जनशक्ति उपलब्ध गराउनेछ भने गण्डकी प्रदेश सरकारले आवश्यक तारजाली उपलब्ध गराउनेछ। बिरेठाटी घान्द्रोक छुमरूङ र अन्नपूर्ण आधार शिविर एबीसी जाने प्रमुख प्रवेश मार्ग हो। त्यस्तै बिरेठाँटी हुँदै तिखेडुङ्गा उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी र पुनहिल जाने महत्वपूर्ण पर्यटकीय मार्ग समेत यो क्षेत्रबाट सञ्चालन हुँदै आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मकवानपुरमा भएको दुर्घटनामा उच्च अदालत पर्साका मुख्य न्यायाधीश सहित 6 जना घाइते, लगातार 2 दिन बढ़ेको सुनको भाव आज गडबड़ भएन, चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सबै सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब भत्ता निकासा गर्न महालेखाको परिपत्र, बीपी राजमार्ग चौडा पार्न डीपीआर तयार लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मकवानपुरको भीमफेदी गाउँपालिका 6 जुरीखेतमा आज बिहान भएको जीप दुर्घटनामा उच्च अदालत पर्साका मुख्य न्यायाधीश सहित 6 जना घाइते भएका छन्। काठमाडौँबाट वीरगंजका लागि छुटेको प्रदेश 301-002-6183 नम्बरको जीप सड़कबाट कोलसामा खसेको हो। दुर्घटनामा घाइते हुनेहरूमा पर्साका मुख्य न्यायाधीश, ताङ तुलसीपुर घर भएका गोकर्ण डाँगी र रजिस्ट्रार बैतडीको दशरथन, नगरपालिका 7 सुरकाल घर भएका तारा दत्त बडो, उहाँकी श्रीमती लक्ष्मी बडो, छोरा रितेन्द्र बडो, दिदी रीता बडो र गाड़ीका चालक दाङको राप्ती नगरपालिका घर भएका छुनीलाल चौधरी रहेको जिल्ला प्रहरीकारले मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्रेले जानकारी दिनुभयो। घाइते मध्ये न्यायाधीश डाँगी, रजिस्ट्रार बडुकी श्रीमती लक्ष्मी, छोरा रितेन्द्र र दिदी रितालाई भीमफेदी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँको छाउनी अस्पताल पठाएको प्रहरीले जनाएको छ। लगातार 2 दिन बढ़ेको सुनको भाव आज घटबढ़ भएको छैन। आज सुनको भाव हिजो जस्तै तोलाको 3,06,800 रूपियाँ रहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि अस्ति आइतबार र हिजो सोमबार सुनको भाव बढ़ेको थियो। आइतबार सुन तोलाको 3,05,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदी तोलामा 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,770 रूपियाँ रहेको चाँदी आज घटेर तोलाको 4,755 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। युक्रेनलाई उपलब्ध गराएका बेलायतमा निर्मित ड्रोन रूसभित्र सैन्य तथा औद्योगिक लक्ष्यमा आक्रमण गर्न प्रयोग भएको समाचारपछि रूसले

कसा रूसी दूतावासको पछिल्लो चेतावनीले बेलायत र रूसबीचको तनाव थप बढ़न सक्ने संकेत गरेको छ। अब खेल खबर। टप एण्ड टी20 श्रृंखला खेल्न नेपाल ए क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ। टोली गैराति त्यसतर्फ प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। अस्ट्रेलिया जाने 15 सदस्यीय टोलीलाई क्यानले अस्ति आइतबार विदाई गरेको थियो। यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्नेछन्। यही शुक्रबारदेखि शुरू हुने टप एण्ड टी20 श्रृंखलामा नेपाल एले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग खेल्नेछ। क्यानका अनुसार अस्ट्रेलियामा रहँदा नेपाल ए टोलीले न्यूजील्याण्ड ए, तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल समेत खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सबै सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब भत्ता निकासा गर्न महालेखाको परिपत्र, अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको नयाँ व्यवस्था कार्यान्वयन। प्रतिनिधि सभाको बैठक चल्दै स्वदेशी बिजुली उत्पादन र खपत बढ़ाउनु पर्नेमा सांसद न्यौपानेको जोड़। बीपी राजमार्ग चौडा पार्न डीपीआर तयार। बाढ़ी पहिरोले बगाएको कास्कीको बिरेठाटी घान्द्रुक सड़क पुननिर्माण गरिँदै। युक्रेनको आक्रमणमा बेलायतले सहयोगीको भूमिका निर्वाह गरेको रूसको आरोप। दुई देशबीच तनाव थप बढ़न सक्ने संकेत। र टप एण्ड टी20 श्रृंखला खेल्न नेपाल ए टोली अस्ट्रेलिया प्रस्थान। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्लागन्ध केएफएम 97.6
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, भन न किचनको सामान किन्नु कहाँ जाने?
2: दुलिङगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
4: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98563338, 98461568।
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
9: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
8: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
9: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459।

0: 7011120 र 9816056187।
1: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
4: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
5: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
4: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
5: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
4: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111996902।
6: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
7: साथ हाम्रो।
8: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
9: भावना म्यूजिक सोल्युशन प्रस्तुत गर्दछ।
10: नमस्कार, यति बेला तपाईँहरू सुन्दै हुनुहुन्छ भावना म्युजिक FM। अब सुन्नुहोस् प्रशान्त पौडेलको शब्द संगीतमा, विमल अधिकारी र जुनु रिजालको आवाजमा माया।

0: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739849।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगुबु बसपार पछाडि पट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक गोमगुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825527763।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
8: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
9: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
8: हजुर, हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
9: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9846094340।
10: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
11: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
10: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
10: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562652।
12: चलिरहेको देखेन भन्यो।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
15: यहाँ पढे लेखेर झन् भविष्य छाडा पार्दै सपना सात समुद्र टाढा साँच्दै कसरी हुन्छ देश विकास जब नेपालको इन्जिनियर छ विदेश विदेशमा भाँडा मार्दै युरोप जानेलाई फुलमाला खाडी जानेलाई कसले के सोध्छ 10 वर्ष दुःख गरी आयो विदेशबाट यहाँ कसैको सामान त कसैको बुढी हराएर बेजोग छ अरूको मान्छे उडाउने खालको हुन्छ हाम्रो त सामानै उडाउने खालको
16: भर्खर मात्र पक्राउ गरेको
17: तपाईँहरूले
16: जहिले मुख छाडेर गीत गाउनु।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0564142121, मोबाइल 98565391।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला? मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
14: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
15: TVS साथ छ हाम्रो।
16: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
2: दिदी, पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा संचालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
2: फोन नम्बर 0614510002,
3: मोबाइल नम्बर 9856084466।
2: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
4: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
8: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
9: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृतुष्प हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
10: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
8: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
10: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
9: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847939839।
11: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी देखि डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ, खैरेनी चार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6 शुक्ला गंडकी FM 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0655706676, मोबाइल 98560262676।
5: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा BBS प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट BBS प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
5: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था छ।
6: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 GPA वा सोभन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 GPA वा सोभन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 GPA वा सो माथि 60% छुटको व्यवस्था।
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
5: थप जानकारीको लागि 0665714479, मोबाइल 98560262665, 98468164145।
0: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स,
7: गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9860745780।
8: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
10: शुक्ला गण्डकी एफएम 97.6
11: मेलोडी फिल्म प्राली प्रस्तुत गर्दछ।
12: चालिस सालतिरको वास्तविक कथा हो यो। सडकको पहुँच नभएकाले पहाड़का मान्छेहरू नुन तेल लिन मधेसतिर जाथे। हप्तासम्म भारी बोकेर हिँड्दा जंगलमा ओडारमा बास बस्थे। आवश्यकताका खातिर सिर्जित उक्त पेसा उनीहरूको सभ्यता थियो अनि त्यसैमा नाच्दै गाउँदै रमाउनु उनीहरूको

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घरमाथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
5: अब त यहाँ एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनसादी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0865-75-974, मोबाइल नम्बर 9840-61-268।
10: 9850-60-268।
12: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
13: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
12: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
13: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
12: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
13: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
12: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
13: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
12: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164-33-385, मोबाइल 9850-60-80-385।
14: चिसापानी, चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
15: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
14: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
15: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोमु बस्तार पछाडिपट्टि।
15: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
16: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
14: होटल टाइटेनिक, गोमगोमु बस्तार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841-16-878।
12: 98235 5773। कता हिँडेको आइफोन हातमा लिएर?
17: आइफोन हो कि आइफोन के बनाउ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तनै थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463-23811।
18: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
18: होम डेलिभरीको पनि व्यवस्था छ।
20: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077178।
21: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गंडकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309625020209।
22: TVS साथ छ हाम्रो।

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
3: शुक्ल गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
5: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
6: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
5: धार्मिक महोत्सवका आकर्षणहरू
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो
5: कथा सहितको झाँकी गीति नाटक
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन

0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यतै मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
4: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार।
7: प्रोपराइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560230।
4: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
8: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
9: सम्पर्क 0564142121, मोबाइल 98560935।
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
11: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
12: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
13: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
14: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौँ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
15: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
4: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
15: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
16: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
17: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
16: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
17: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
16: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी चार दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461694378, 98171996902।
18: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो।
19: द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
20: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
22: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309082।

0: टीवीएस साथ छ हाम्रो।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज।

0: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घरमाथि,
3: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौँ रातनहु, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहु,
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0625709704, मोबाइल नम्बर 9847061268,
10: 9857062068।
12: एक तलाउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
13: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बिपी चोक तनहु, फोन 0654143777, मोबाइल 9856044343।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन,
14: के बनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463231।
16: ए नानीको बुवा, आज त नयाँ सन्धी सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
16: होम डेलिभरीको पनि व्यवस्था छ।
18: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: बुढा माजा किङ, ओ माजे किङ।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनौ न त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124120160 र 9846078022।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
6: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 3 बज्यो।
7: बाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल
8: बजारमा खाना पकाउने ग्यासको अभाव कायमै अनावश्यक सञ्चय नगर्न निगमको आग्रह, तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग। निजी लगानी संरक्षण रणनीति कार्यान्वयनमा अनलाइन व्यापार अनिवार्य दर्ता गरी सञ्चालन गर्न सरकारको ताकेता। 33 किलोमिटर दमक चिसो पानी सड़क खण्ड 34 वर्षदेखि अधुरै, बर्खामा हिलो र हिउँदमा धूलो हुँदा यात्रुलाई शास्ति। पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री खानलाई जेलबाट अस्पताल सार्न आदेश, अर्को सुनवाई नभएसम्म अस्पतालमै रहने। र इन्फान्टिनोको योजनाको आलोचना गरेपछि फिफाका अधिकारी बर्खास्त। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरूले ग्यास नपाउँदा सर्वसाधारण घण्टौंसम्म लाइनमा बस्न बाध्य भएको र दैनिकी समेत प्रभावित भएको बताएका छन्। सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले ग्यासको अभाव नरहेको दावी गरे पनि व्यवहारमा आफ्नै जिल्लासहित विभिन्न क्षेत्रमा अभाव कायमै रहेको बताउनुभयो। उहाँले बजार अनुगमन प्रभावकारी बनाउन ग्यास लुकाएर कृत्रिम अभाव सृजना गरिएको भए तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभयो। साथै खाना पकाउने ग्यासको विकल्पका रूपमा विद्युतीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्न, विद्युतमा लगाएको 5% भ्याटबारे पुनर्विचार गर्न र वैकल्पिक ऊर्जाका कार्यक्रमलाई प्राथमिकता दिन समेत उहाँले आग्रह गर्नुभएको छ। यस्तै सांसद यज्ञबहादुर बोगटीले सरकारले पर्याप्त ग्यास रहेको दावी गरिरहे पनि नागरिकहरू रित्तो सिलिण्डर बोकेर घण्टौं लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। आयात भइरहेको भनिएको ग्यास बजारसम्म किन पुग्न सकेको छैन भन्दै उहाँले प्रश्न गर्नु भएको छ। सांसदहरूले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चूलो प्रवर्धनमा जोड़ दिन सरकारको समेत ध्यान आकर्षण गराएका छन्। यता नेपाल आयल निगमले भने बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको जनाएको छ। निगमले उपत्यकाको औसत माग भन्दा बढ़ी सिलिण्डर आपूर्ति भइरहेको भन्दै अनावश्यक रूपमा ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ। निगमका अनुसार आज उपत्यका 22 ग्यास उद्योगले 47,388 थान सिलिण्डर बिक्री गर्दैछन्। यस्तै हिजो काठमाडौँ उपत्यकामा 52,500 76 थान सिलिण्डर बिक्री गरिएको थियो, जुन दैनिक औसत भन्दा झण्डै 15,000 थान बढ़ी हो। तर निगमले आपूर्ति बढ़ेको दावी गरे पनि काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा ग्यास सहज रूपमा नपाउँदा उपभोक्ताको लाइन र समस्या अझै हटिसकेको छैन। सरकारले आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउँदै बजारमा ग्यासको वास्तविक उपलब्धता सुनिश्चित गर्नुपर्ने देखिएको छ। सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा ल्याएको छ। तीव्र आर्थिक विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रलाई सुरक्षित र लगानी मैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्याइएको रणनीतिक औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानूनी तथा नियामकीय सरलीकरण र युवा उद्यमशीलता विकासलाई प्राथमिकतामा राखिएको छ। सरकारले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सुरक्षा सुनिश्चित गर्न क्रमशः औद्योगिक सुरक्षा बल स्थापना गर्ने योजना अघि सारेको छ। साथै औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्रामलाई शान्ति क्षेत्र घोषणा गरी अवांछित गतिविधि रोक्ने व्यवस्था गर्ने समेत सरकारको तयारी छ। यसरी सरकारले अनलाइन माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। विद्युतीय व्यापार ऐन 2081 तथा विद्युतीय व्यापार निर्देशिका 2082 अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कार्यवाही गर्ने विभागले चेतावनी समेत दिएको छ। झापा जिल्लाको जमक दमकदेखि इलामको माङ सेबुङ हुँदै पाँच थरको चिसोपानी पञ्चमी जोड्ने दमक चिसोपानी सड़क निर्माण शुरू भएको 34 वर्ष बितिसक्दा पनि अझै पूर्ण रूपमा कालो पत्र हुन सकेको छैन। 33 किलोमिटर लामो सड़कमा झण्डै 5.5 किलोमिटर मात्रै कालो पत्र भएको छ भने झण्डै 26 किलोमिटर सड़क अझै कच्ची अवस्थामा छ। बर्खामा हिलो र हिउँदमा धूलोका कारण स्थानीय तथा यात्रुले वर्षौंदेखि शास्ति खेप्दै आएका छन्। लगातारको वर्षाका कारण अहिले सड़कका विभिन्न ठाउँमा खाल्डाखुल्डी परेका छन् भने पानी जमेर यात्रा जोखिमपूर्ण बनेको छ। दैनिक सयौं गाड़ीहरू सञ्चालन हुने सड़कमा यात्रु तथा यातायात व्यवसायी दुवै समस्यामा परेका छन्। सड़कको पहिलो खण्ड अन्तर्गत 6.29 किलोमिटर कालोपत्र गर्न 2075 सालमा ठेक्का सम्झौता भएको थियो, तर 8 वर्ष बितिसक्दा पनि झण्डै 1 किलोमिटर मात्र काम बाँकी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भञ्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
10: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
11: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
14: फोन 056-494-333-493-555।
7: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू मकवानपुरमा भएको गाड़ी दुर्घटनामा घाइते एकजनाको ज्यान गएको छ। आज बिहान भीमफेदी गाउँपालिका 6 झुरीखेतमा गाड़ी दुर्घटना भएको थियो। दुर्घटनामा परेर घाइते एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्रेले जानकारी दिनुभयो। 49 वर्षीय लक्ष्मी बडुको ज्यान गएको छ। उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो। प्रदेश 301-002-6-5183 नम्बरको गाड़ी काठमाडौँबाट बीरगंजतर्फ जाँदै थियो। दुर्घटनामा घाइते 5 जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। कालीकोटमा निर्माण हुने 420 MW क्षमताको तिला द्विजल विद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता भएको छ। आयोजनाको कुल लागत 70 अर्ब 7 करोड़ रूपियाँ मध्ये 75% अर्थात 52 अर्ब 55 करोड़ रूपियाँ ऋण लगानी मार्फत जुटाइनेछ भने बाँकी 25% सोबुजीबाट व्यवस्थापन गर्ने भएको छ। तिलागुफा नगरपालिकामा बाँध र खाडाचक्र नगरपालिकामा विद्युत क्रिय रहने यो आयोजना दैनिक 6 घण्टासम्म सञ्चालन गर्न सकिने अर्धजलाशयुक्त आयोजना हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि विद्युत आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न मन्त्रालयले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यका तथा प्रमुख शहरहरूमा स्मार्ट मिटरिङ र सबस्टेशन अटोमेशन प्रणाली विस्तार गर्ने कार्य अघि बढ़ेको समेत जानकारी दिनुभयो। अब विदेशको खबर। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट सिफा इन्टरनेशनल अस्पताल सार्न आदेश दिएको छ। सर्वोच्च अदालतको 3 सदस्यीय इजलासले आज पूर्व प्रधानमन्त्री खानको अस्पताल भर्ना सम्बन्धी निवेदनमा सुनवाई गरेको हो। उहाँलाई आउँदो सेप्टेम्बर 16 हुने अर्को सुनवाई नभएसम्मै अस्पतालमै राखिने बीबीसीले जनाएको छ। अदालतले अडियाला जेलका सुपरिन्टेण्डेन्टलाई अदालतको अवहेलना सम्बन्धी सूचना पनि जारी गरेको छ। अदालतले इमरान खानको स्वास्थ्य अवस्था सम्बन्धी सम्पूर्ण मेडिकल रेकर्डहरू पेश गर्न निर्देशन दिएको छ। अदालतले अधिकारीहरूलाई इमरान खानले हरेक हप्ता आफ्ना परिवारका सदस्यसँग भेटघाट गर्ने सुनिश्चित गर्न पनि आदेश दिएको खबरमा उल्लेख छ। साथै सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री खानसँग भएका सबै बैठकको विस्तृत अभिलेख र उहाँ विरूद्ध विचाराधीन सबै मुद्दाबारे पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको खबरमा उल्लेख छ। अब खेल खबर। विश्व फुटबलको नियामक निकाय फिफाका प्रमुख संचालन अधिकृत सीईओ केभिन लामोरलाई संस्थाले बर्खास्त गरेको छ। फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बिक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिनोको योजनाको कड़ा आलोचना गरेको 3 हप्ताभन्दा कम समयमै उनलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ। इन्फान्टिनोको यो योजना पछि रद्द भएको थियो। फिफा र प्रमुख संचालन अधिकृतका रूपमा केभिन लामो समयबीच सहकार्य गर्दै आएका थिए भने अहिले समाप्त भएको संस्थाका प्रवक्ताले विज्ञप्ति मार्फत जानकारी दिएका छन्। गैराति फिफाका कर्मचारीहरूलाई महासचिव म्याथियास ग्राफस्ट्रोमले इमेल मार्फत यस सम्बन्धी जानकारी गराएका हुन्। उनले फिफा र लामुर अलग हुन सहमत भएको बताएका थिए। गएको महिना केभिन लामुरले विवादास्पद फिफा फरवार्ड इन्टरप्राइजेज योजनाहरूलाई एक व्यक्तिको परियोजना भनेर आलोचना गरेका थिए। उनले अब फुटबलका राजनैतिक नेतृत्वहरूका लागि आफूहरूले सही प्रश्नहरू सोध्ने र सही निर्णयहरू लिने समय आएको बताएका हुन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बजारमा खाना पकाउने ग्यासको अभाव कायमै अनावश्यक सञ्चय नगर्न निगमको आग्रह तत्काल आपूर्ति सहज गराउन सांसदहरूको माग निजी लगानी संरक्षण रणनीति कार्यान्वयनमा अनलाइन व्यापार अनिवार्य दर्ता गरी सञ्चालन गर्न सरकारको ताकेता 33 किलोमिटर दमक चिसो पानी सड़क खण्ड 34 वर्षदेखि अधुरै बर्खामा हिलो र हिउँदमा धूलो हुँदा यात्रुलाई शास्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री खानलाई जेलबाट

0: बनी स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
1: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गरगहना,
1: शुद्ध सुन तथा चाँदीका गरगहना,
0: छापावाला सुनचाँदीका गरगहना,
1: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
1: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झने पर्ने ठाउँ
1: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229।
1: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811143222, 9807769142।
2: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
5: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
4: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा,
5: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
6: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
7: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
6: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
6: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
7: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा, प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
5: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
5: मोबाइल 9855043952 र 9806656586।
9: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।

0: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
2: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560-30982 र 97065-20

0: टीवीएस साथ छ हाम्रो
1: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
2: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 0654143777 मोबाइल 98564443
3: शुक्ला गण्डकी एफएम 97.6

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680 98235572763।
5: सुन, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
6: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज क्याल्ट्रिक्स, सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 98560033384 र 98560067988।
8: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्क बनाउनु है।
3: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
10: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
11: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
12: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
10: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 98560023128 र 98462014726।
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
7: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
6: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
8: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98-161-38-981।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-052, मोबाइल 98-560-28-587।
9: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
11: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
9: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
12: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुनचाँदी दोकान,
9: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-460-69-246-98-58-00-8।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0-65-70-976। चार मोबाइल नंबर 9847162068
14: 9857062068
17: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट छनेको
18: कुटी हाँस्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
17: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
19: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
20: चेस्का बाजे चाँचो पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
21: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
3: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइन्छ लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98 5 60 50 8 34
6: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
7: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
8: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
6: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565-75-676 मोबाइल 98-560-62-676
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
8: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन स्टिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिकट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेड जाली कुखुरा

0: पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
1: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
0: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
1: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा। मोबाइल 9849501120 र 9816561187।
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9171196902।
4: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
3: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा।
6: मोबाइल नम्बर 9861552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
8: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
9: TVS साथ छ हाम्रो।
10: शुक्ला गण्डकी FM 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
9: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
8: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
9: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 543।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यतै मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
13: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिंग टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141194, मोबाइल 98560206030।
16: विगत लामो समयदेखि तपाईहरुको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
1: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
17: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
18: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटिजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
17: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मगयान चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
18: समय सम्झनुहोस् है, मगयान चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461168, 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845106950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा।
0: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
0: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
5: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
5: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
5: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्बर,
5: मोबाइल 98560343952 र 98066।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008013424 र 9850614175
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
3: शुक्लगण्डकी टाइम चेक
4: यति बेला साँझको ठिक 5 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

0: नमस्कार, साँझ पाँच बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakieffm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुई मध्ये एक बालकको शव फेला परेको छ। पोखरा महानगरपालिका 14 चिङ्गेडाँडा बस्ने 14 वर्षीय निक्सन गुरूङको शव आज दिउँसो भेटिएको हो। साउन 30 गते विजयपुर खोला तर्ने क्रममा उहाँलाई भेलले बगाएको थियो। तीन दिनदेखिको निरन्तर खोजीपछि उहाँको शव भेटिएको प्रहरीले जनाएको छ। निक्सनको शव घटनास्थलबाट करिब 1.5 किलोमिटर तल भेटिएको हो। पोखरा 14 चौथे स्थित गोर्खा भिलेज पछाडिको खोजमा शव देखिएको थियो। भत्किएको पर्खालको रडभित्र शव अड्किएकाले एक्साभेटरको सहायताले बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ। मृतकका हजुरबुबा फत्तबहादुर गुरूङले शवको पहिचान गर्नुभएको छ। साउन 30 गते दिउँसो 1 बजेतिर उहाँहरू विजयपुर खोला तर्दै हुनुहुन्थ्यो। पोखरा 26 सक्नेर स्थित भगवती हाइड्रोपार नजिकैबाट खोला तर्ने क्रममा उहाँहरूलाई बगाएको थियो। निक्सनसँगै 15 वर्षीय ओमन राई पनि बेपत्ता हुनुभएको छ। ओमनको अवस्था भने अज्ञात छ। उहाँ खोटाङ घर भई पोखरा 14 चाउथेमा डेरा गरी बस्नुहुन्थ्यो। बेपत्ताको खोजीमा सशस्त्र प्रहरीको गोथाकोट सहितको टोली खटिएको थियो। नम्बर 24 गण कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमानमा 11 जनाको टोली परिचालन भएको थियो। टोलीले रोप रेस्क्यू विधि प्रयोग गरी खोजी गरेको थियो। सशस्त्र प्रहरी हवलदार सूर्यबहादुर थापा र सहायक हवलदार किरण सुवेदी 60 देखि 70 मिटर तल खोजमा पुगेर खोजी गर्नुभएको थियो। नेपाल प्रहरी र नेपाली सेना पनि खोजीमा सक्रिय थिए। जिल्ला प्रहरी कार्यालय काशीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवान 7 जनाको टोली लिएर घटनास्थल पुग्नु भएको थियो। नेपाली सेनाका क्याप्टेन उमङ्ग श्रेष्ठको कमानमा 7 जनाको टोली पनि खोजीमा संलग्न थियो। पोखरा 14 की वडा सदस्य तनुजा थापा सिकेको रोभरमा ड्रोन प्रयोग गरेर समेत खोजी गरिएको थियो। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी जीवनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सव जारी छ। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको धामका अध्यक्ष ओमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। सोमबार शुरू महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचल बसेले दैनिक धार्मिक प्रवचन गरिरहनु भएको छ। 10 वर्षको उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाउनु भएकी उहाँको उपस्थितिले यसपटक थप आकर्षण थपिएको छ। धार्मिक महोत्सवमा दैनिक हवन रुद्रीपाठ पारायण सहित संगीतमय कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र वार्ड नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष लम्सालले जानकारी दिनुभयो। स्याङ्जामा आर्थिक वर्ष 82-83 नयाँ उद्योग दर्ताको तुलनामा खारेजी हुने उद्योगको संख्या धेरै रहेको छ। यहाँ 291 नयाँ उद्योग दर्ता हुँदा 334 उद्योग खारिज भएको छ। नयाँ 149 उद्योगतर्फ र वाणिज्यतर्फ 142 व्यावसायिक फर्म दर्ता भएको एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो। खारेजीमा उद्योगतर्फ 169 र वाणिज्यतर्फ 165 फर्म रहेका छन्। नयाँ दर्ताको तुलनामा 43 वटा उद्योग खारेजीमा परेको पौडेलले बताउनुभयो। यहाँ नयाँ उद्योग दर्ता हुँदा 36 करोड़ 40 लाख रूपियाँ नयाँ लगानी थपिएको छ। उद्योगतर्फ करिब 22 करोड़ 20 लाख र वाणिज्य क्षेत्रमा 14 करोड़ 20 लाख रूपियाँ नयाँ लगानी भएको पौडेलले बताउनुभयो। 334 उद्योग खारेजीमा पर्दा उद्योगतर्फ 25 करोड़ 350 लाख र वाणिज्यतर्फ 16 करोड़ 50 लाख रूपियाँ लगानी बाहिरिएको हो। नयाँ उद्योगमध्ये अधिकांश महिलाको नाममा दर्ता भएका छन्। उद्योग दर्तामा लाग्ने दस्तुरमा 50% छूट हुने भएपछि महिलाको नेतृत्वमा उद्योग दर्ता हुने क्रम बढ़दै गएको हो। नयाँ दर्ता हुनेमा कृषि उत्पादन सप्लाइज पर्यटन सहितको उद्योग रहेका छन्। पछिल्लो तथ्याङ्क अनुसार नयाँ दर्ताको तुलनामा खारेज हुने उद्योगको संख्या बढ़दै जानु युवा युवती वैदेशिक रोजगारका लागि विदेश हुनु प्रमुख कारण मानिएको छ। युवा युवती रोजगारीका लागि विदेश गएसँगै अभिभावकले पेसा व्यवसाय छोड्दा उद्योगहरू खारेजीमा परेको पौडेलले बताउनुभयो। दक्षिण बागलुङको बलेवास्थित प्रसिद्ध धार्मिक शक्तिपीठ काल भैरव मन्दिरमा आजदेखि हरेलु मेला शुरू भएको छ। काल भैरव मन्दिरमा विगत 4 वर्षदेखि मन्दिर व्यवस्थापन समितिको आयोजनामा विशेष पूजासहित हरेलु मेला लाग्दै आएको छ। बागलुङ नगरपालिका नम्बर 10 भकुण्डे, वार्ड नम्बर 11 रायडाँडा, वार्ड नम्बर 12 अमलाचौर, वार्ड नम्बर 13 पैयुपाटा र वार्ड नम्बर 14 नारायण स्थान तथा जयमिनी नगरपालिका नम्बर 1 कुस्मिसेराका बासिन्दाले काल भैरव मन्दिरलाई कोटको रूपमा पुज्दै आएका छन्। सदियौं वर्ष अघिदेखि काल भैरव मन्दिरमा हरेलो पर्व मनाउने र भैरवको पूजा गर्ने चलन छ। 2224 राजाको पालादेखि बलिवा कोटका सबै क्षेत्रमा हरेलो पर्व मनाउने किम्बदन्ती रहेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो। बलेवामा नुवागी खाने, पुली लिने, हरेलो गर्ने जस्ता अनौठा चलन प्रचलनमा छन्। केसीले भन्नुभयो, सशस्त्र प्रहरी बलले अहिलेसम्म हावाहुरी कारणले फेवातालमा अल्पत्र 500 जनाको ज्यान जोगाउन सफल भएको छ। फेवातालमा डुबेर वा अचानक आएको हावाहुरी कारण अल्पत्र भएको वा ती व्यक्तिलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलको मुक्तिनाथ वाहिनीका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी प्रवीण कण्डेले जानकारी दिनुभयो। नेपाल एसबीआई ब्याङ्क लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग कार्यक्रममा उहाँले फेवाताल रेस्क्यू टावरबाट खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोलीले विभिन्न समयमा गरी फेवातालमा डुबेका 50 जना व्यक्तिको शव निकाल्न सफल भएको बताउनुभयो। फेवातालमा हुने जल दुर्घटनामा आपतकालीन अवस्थामा छिटो उद्धार गर्न सशस्त्र प्रहरीले बाह्रैघाटमा उद्धार रेस्क्यू टावर बनाएको छ। रेस्क्यू टावरको निर्माण तथा आवश्यक सामग्रीको व्यवस्थापनको लागि एसबीआई ब्याङ्कले प्राविधिक सहयोग गरेको छ। तालबाराई मन्दिर पुननिर्माणमा समेत ब्याङ्कको सहयोग छ। पोखराको फेवातालमा डुबेका वालपत्र परेका व्यक्तिहरूको उद्धारको लागि सशस्त्र प्रहरी नम्बर 24 कालिकागण कास्की र फेवाताल रेस्क्यू टावर तथा नजिकैका सुरक्षा पोस्टबाट विशेष टोली खटिने गरेको डीआईजी कण्डेले बताउनुभयो। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यो तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यस सूची कार्यक्रम लोकचौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल news@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848848000।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556268727 र 9964453031।
8: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
10: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
11: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
12: मोबाइल 9856055770।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560077778।
15: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
16: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
15: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
16: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
11: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ तपाईँको लागि पुराना भाकाहरू राख्ने दिन मंगलबारको श्रृंखलामा चाहिँ हामी विशेष छौं र आजको श्रृंखलामा रहेर तपाईँको लागि म पुराना भाकाहरू नै राख्नेछु। सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ र समय त छ साँझको, के गर्दै हुनुहुन्छ, पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला, नै कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ है। विशेष गरेर अब कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसारी पसलले र यो पसल चाहिँ रहेको छ खैरेनीटार वडा कार्यालयको अगाडि। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेर गर्न चाहनुहुन्छ, त्यसै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसारी पसललाई। र यो पसल चाहिँ रहेको छ खैरेनीटार वडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि कार्यक्रमको शुरूआत स्वरूपमा भाका राख्दैछु। मोबाइलमा फोन गरेर बोलको भाका चाहिँ रहेको छ नवराज घोरा सेनी, त्यस्तै गरी गीता देवी अनि सीता थापाको आवाजमा रहेको लय रहेको छ नवराज घोरा सैनीको, त्यस्तै गरी शब्द रहेको छ विदुर घोरा सैनीको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि मोबाइलमा फोन गरेर बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ र यति बेला भने म फेरि पनि अर्को भाकालाई नै कार्यक्रममा राख्दैछु। रामजी खार त्यस्तै गरी विष्णु माझीका आवाजमा रहेको पछ्यौरी लेऊ बैना बोलको भाका चाहिँ यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि पछ्यौरी लेउ बैना बोलको यो भाका मैले राखिसके रामजी खाँ, त्यस्तै गरी विष्णु माझीका आवाजमा रहेको अनि त्यस्तै गरी लय र शब्द सीमा हमालको रहेको यो भाका यहाँहरूको माझमा मैले राखिसके। यति बेला भने फेरि पनि ढिला नगरिकन म अर्को भाकालाई नै कार्यक्रममा राख्दैछु। एउटा चिठी लेख्न मन लाग्छ, बोलको भाका चाहिँ रहेको छ राजन ठकुरी, सृजना विरही थापा, त्यस्तै गरी विष्णु माझीका आवाजमा सोझिएको अनि लय रहेको छ सृजना विरही थापाको अनि शब्द रहेको छ नारायण राईमाझीको। यति बेला भने यो भाका राख्छु, भाका सँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्रामपछि तपाईँको माझमा आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनसानी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुनसादी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855602699।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 9855124474।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
10: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9235552763।

0: स्वास्थ्यमा स्वास्थ्य यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 65575225, मोबाइल 98573388, 98416056958।
4: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309982 र 97065220209।
5: साथ छ हाम्रो।
6: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
6: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
7: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसानी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
6: रामदाम सुन चाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 65542014121060 र 98460728022।
8: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसौतारीमा। कार्यक्रम लोकसौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। विशेष गरेर तपाईँको लागि मैले मिठा मिठा भाकाहरूलाई नै कार्यक्रममा चाहिँ राखिराखेको छु। पक्कै पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। र यदि सुनिरहनुहुन्छ भने चाहिँ कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। र विशेष गरेर कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुन साथी पसलले। र यो पसल चाहिँ रहेको छ खैरेनी टाढु वडा कार्यालयको अगाडि। र यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुन साथी पसललाई। र यो पसल चाहिँ रहेको छ खैरेनी टाढु वडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि पानफुले पछ्यौरी बोलको भाका चाहिँ रहेको छ गोविन्दपुन मगर। त्यस्तै गरी देवी कार्तिक आवाजमा रहेको लय रहेको छ दन बहादुर शिरीष मगरको। त्यस्तै गरी शब्द रहेको छ गोविन्दपुन मगरको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि पान फुले पछ्यौरी बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ र आजको श्रृंखलामा रहेर तपाईँको लागि यिनै भाकाहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा चाहिँ कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि मुटु जलाई जलाई बोलको पुष्कल शर्मा, त्यस्तै गरी विष्णु आजुको आवाजमा रहेको लय र शब्द पुष्कल शर्माको रहेको यो भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना पनि विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।

0: 97.6 Shukla Gandaki FM 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
2: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265 75 900, मोबाइल नम्बर 98460 61268
3: 98560 60268।
5: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460 67645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै, विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660 86925, 98560 34881 र 98460 47580।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला साँझको ठिक छ बज्यो।

0: Wherever you are, stay connected with Wherever you are, stay Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust.
2: प्रश्नचै नगर्न निगमको आग्रह.
3: यदिमा प्रश्नपत्र बाहिरिएको प्रकरणबारे शिक्षक र विद्यार्थी संघ सहित सातजना विरूद्ध मुद्दा दायर. विद्यालय शिक्षा विधेयक बारेको विवाद फेरि सतहमा. छलफल मार्फत आवश्यक परिमार्जन गरिने सरकारको प्रतिक्रिया.
4: सबै सरकारवालाहरूसँग संवाद गरिसकेपछि कायम कस्तो आउनु पर्ला भन्ने समेत गरेर यसलाई परिमार्जन सहित जान सक्ने अवश्य सम्भावना छ र मन्त्रालयले त्यसलाई अवसरको रूपमा हेर्नेछ.
2: मधेश बाहेकका अन्य क्षेत्रमा वर्षा. राति कोशी र बागमतीका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना. वर्षाका कारण देशभरका 12 सड़क खण्ड प्रभावित.
3: एआईको तीव्र विस्तारसँगै दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम देखिएको प्रतिवेदनको निष्कर्ष. पछिल्ला 4 सूचना सेवामा युवाको रोजगारी 31% घट्यो.
2: र भारतका ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 प्रहार गर्ने खेलाड़ी बने.
5: सुन त, मेरो कपड़ा प्याकिङ गरिदेऊ त. श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो.
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
5: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु.
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
8: फोन 056-494-333, 493-555.
9: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ. बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ.
10: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना.
11: विगत 3 भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ.
10: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म. प्रवेश परीक्षा 2083 भाद्र 31 गते.
11: बीएससी एजी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ.
10: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन.
11: फोन 056-421-261, 596-617. मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224. तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं.
3: नेपाल दर्पणमा अब खबरको सिलसिला. आज पनि उपभोक्ताले खाना पकाउने एलपी ग्यास सहज रूपमा पाउन सकेका छैनन्. नेपाल ओइल निगमका अनुसार काठमाडौँ उपत्यकामा ग्यासको बिक्री तथा वितरण मुख्य रूपमा बढ़ेको छ, तर देशका विभिन्न जिल्लामा भने डिपोमा लाइन लाग्ने, ग्यासको पालो कुर्नुपर्ने र पर्याप्त मात्रामा सिलिण्डर नपाउने समस्या अझै पूर्ण रूपमा घटेको छैन. नेपाल ओइल निगमका अनुसार पछिल्लो वितरण विवरणमा काठमाडौँ उपत्यकामा आज मात्रै 22 ग्यास उद्योगले 47,388 थान सिलिण्डर भरेर बिक्री गरेका छन्। निगमका अनुसार काठमाडौँ उपत्यकामा यो अहिलेसम्मकै उच्च दैनिक बिक्री हो। निगमले आपूर्ति वितरणमा सुधार हुँदै गएसँगै बजारमा देखिएको अभाव पनि क्रमशः कम हुँदै जाने बताएको छ। सरकार र नेपाल ओइल निगमले बजारमा ग्यासको आपूर्ति बढ़ेको बताइरहे पनि कतिपय क्षेत्रमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यास अभावबारे सरकारी निकाय र व्यवसायीका भनाई केही फरक देखिएको छ। नेपाल ओइल निगमले पछिल्लो समय पर्याप्त मात्रामा ग्यास आयात तथा बजारमा पठाइएको बताउँदै आएको छ। अर्कोतर्फ व्यवसायी तथा वितरण पक्षले भने विगतमा आधा मात्र भरिएको सिलिण्डर बिक्री हुँदै आएको अवस्थामा पूर्ण क्षमताको 14.2 किलोको सिलिण्डर पूर्ण बिक्री शुरू भएपछि माग एकैपटक बढ़ेको बताएका छन्। यससँगै अभाव हुने डरले उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर सञ्चय गर्न खोज्दा पनि बजारको वितरण प्रणालीमा दबाव परेको निगमको तर्क छ। यसैबीच काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरूले ग्यास नपाउँदा सर्वसाधारण घण्टौंसम्म लाइनमा बस्न बाध्य भएको र दैनिक जनजीवन प्रभावित भएको बताएका हुन्।
2: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध किसानले दूध बिक्री गरेको रकम अधिकतम 25 दिनभित्र पाउने व्यवस्था गर्न लागि बताउनु भएको छ। आज प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाब दिँदै मन्त्री चौधरीले भदौको अन्तिम हप्तासम्ममा किसानको भुक्तानी चक्र 25 दिनमा झार्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार दुग्ध विकास संस्थान डीडीसीले अहिले देशभरका झण्डै 235 दुग्ध सहकारीलाई दूध खरिद बापत झण्डै 35 करोड़ रूपियाँ भुक्तानी गर्न बाँकी छ। विगतमा भुक्तानी अवधि 10 महिनासम्म पुगे पनि पछिल्लो 3 महिनादेखि किसानको भुक्तानीलाई प्राथमिकतामा राखेर काम भइरहेको मन्त्री चौधरीले बताउनुभयो। उहाँले अहिले केही सहकारीहरूको भुक्तानी अवधि 3 महिना र केहीको 2 महिनामा झारिएको बताउँदै भदौको अन्तिम हप्तासम्म अधिकतम 25 दिनको भुक्तानी चक्र कायम गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।
3: सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा ल्याएको छ। तीव्र आर्थिक विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रलाई सुरक्षित र लगानी मैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्याएको रणनीतिमा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानूनी तथा नियामकीय सरलीकरण र युवा उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको छ। सरकारले औद्योगिक तथा व्यावसायिक स्थानको सुरक्षा सुनिश्चित गर्न क्रमशः औद्योगिक सुरक्षा बल स्थापना गर्ने योजना अघि सारेको छ। साथै औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्रामलाई शान्ति क्षेत्र घोषणा गरी अवांछित गतिविधि रोक्ने व्यवस्था गर्ने भनिएको छ। आन्दोलन, बन्द, हड़ताल तथा सामाजिक राजनीतिक अस्थिरताका कारण उद्योग व्यवसायमा हुने क्षति रोक्न द्रुत सुरक्षा टोली परिचालन, सुरक्षा सम्पर्क व्यक्ति तोक्ने र उद्योग तथा व्यवसायमाथि हुने आक्रमण, तोडफोड़ तथा आगजनीमा शून्य सहनशीलताको नीति अपनाउने रणनीतिमा भनिएको छ।
2: विज्ञहरूले समावेशितालाई प्रतिनिधित्वमा मात्र सीमित नराखी राज्यका नीति निर्णय तथा सार्वजनिक निकायमा अवसर र सहभागितामा समान पहुँच सुनिश्चित हुन गरी कानून निर्माण गर्न सुझाव दिएका छन्। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो सुझाव दिएका हुन्। सरकारद्वारा नियुक्त हुने निकायहरूमा समावेशी तथा समानुपातिक सहभागिताको नाममा तारमारा वर्गको हालीमुहाली रहेको उनीहरूको तर्क छ। देशको संरचनागत कमजोरी पहिचान गरी समानुपातिक समावेशीको विषयलाई थप प्रभावकारी बनाउनु पर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। विज्ञ डाक्टर पासाङ शेर्पाले समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई एउटै तहमा मात्र हेर्न नहुने बताउनुभयो। उहाँले महिला, आदिवासी क्षेत्र, भूगोल र लैंगिक अवस्था लगायतका आधारमा समावेशिताको थप सूक्ष्म अध्ययन गर्न जरूरी रहेको बताउनुभयो। उहाँले आरक्षणका कारण सरकारी निकायको कार्य सम्पादन कमजोर भएको भनी निर्माण गरिएको भाष्यमा कुनै सत्यता नभएको समेत स्पष्ट पार्नुभयो।
3: नेपाली कांग्रेसले तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको छ। केन्द्रीय कार्य समिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यसबारे जानकारी दिनुभएको हो। कांग्रेसले 15 महाधिवेशन असोज 16 19 गतेसम्म काठमाडौँमा गर्ने पूर्व निर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको हो। यसैबीच कांग्रेसको 15 महाधिवेशनका लागि सभापति गगन थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन भएको छ। समितिमा अन्य सदस्य भनेपछि थपिने प्रवक्ता चालिसेले जानकारी दिनुभयो। महाधिवेशनमा प्रस्तुत हुने मूल राजनीतिक प्रस्ताव पनि सभापति थापाद्वारा नै प्रस्तुत हुनेछ र जसको नाम आगामी दशक लोकतन्त्र र कांग्रेसलाई केन्द्रमा राखेर प्रस्ताव पेश गरिने कांग्रेसले जनाएको छ।
2: यस्तै नेकपा एमाले प्रदेशसभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। त्यस्तै संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। मुख्यमन्त्रीका लागि एमाले नेताहरू बीच विवाद चर्किएको बेला संसदीय दलको बैठक टुंगिएको हो। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारको भागभण्डामा बागमती प्रदेशको नेतृत्व एमाले पाएको हो।
3: ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउको अनुमति दिन अस्वीकार गरेको छ। उपसभामुख रूबी कुमारी ठाकुरले श्रेष्ठ विरूद्ध हिजो जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिनुभएको थियो। श्रेष्ठले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिँदै आफूमाथि धरपकड र उपकरण बरामद नगराउन आदेश माग गर्नुभएको छ। त्यही जाहेरीका आधारमा ललितपुर प्रहरीले अदालतमा पक्राउ अनुमति मागेको थियो। श्रेष्ठ हिजो मात्रै सर्वोच्च अदालतको परमादेशपछि रिहा हुनुभएको थियो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विद्यालय शिक्षा विधेयकको मस्यौदा बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला। एनबीएल अटो लोन,
12: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
8: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
8: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
8: पैसामा छ शक्ति, पैसामा छ सहारा।
14: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
8: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
14: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
8: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
14: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
8: इतिहास गाथा र कथा गाँठका कुरा,
14: गाँठका कुरा।
8: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दावी गरे पनि बजारमा अभाव कायमै तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग, आवश्यकताभन्दा बढ़ी सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह, किसानले दूध बिक्री गरेको रकम अधिकतम 25 दिनभित्र पाउने मन्त्री चौधरीको दावी, निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा लगायतका खबर प्रस्तुत
2: गर्यौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै तथा परीक्षा संचालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थी

0: प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
1: सरकारले नयाँ विद्यालय शिक्षा विधेयकको मस्यौदामा आधारित छलफल अगाडि बढ़ाएसँगै सम्बन्धित निकायहरूबीचको विवाद फेरि सतहमा आएको छ। विशेष गरी सरकारले यसअघि समावेश गरेका र अहिले थपघट गर्नुपर्ने विषयमा सरकारवालासँग सुझाव संकलन शुरू गरेसँगै यो विवाद फेरि सतहमा आएको हो। यसमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालय बीच विधेयकका मुख्य विषयबारे फरक फरक धारणा सार्वजनिक भइरहेका छन्। थप जानकारी सहित कृष्ण शर्मा।
2: सरकारले गएको नयाँ विद्यालय शिक्षा विधेयकको मस्यौदामा फेरि छलफल शुरू गरेसँगै यसबारे विवाद र टिप्पणी बढ़न थालेको छ। निजी तथा संस्थागत विद्यालय संचालकहरूले विद्यालयहरूलाई कम्पनी ऐन अनुसार नै संचालन हुन दिनुपर्ने र 10% छात्रवृत्ति धान्न नसकिने भएकाले अधिकतम 5-7% मात्र दिन सकिने पुरानै अडान दोहोर्याएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारी सरकारले विगतको मस्यौदामा जस्तो नल्याउ तर सुविधा देऊ भन्ने कुरा स्वीकार्य नहुने भन्दै छात्रवृत्ति सम्बन्धी तत्कालीन प्रावधान मान्य नहुने बताउनुहुन्छ।
3: तिमीहरूले जुन प्रकारले पैसा लिएको छौ त्यो अनुसार सुविधा दिएको छौ कि छैनौ भनेर चेक गर्ने चाहिँ राम्रो काम हो, तर चाहिँ शुल्क लिँदै नल्याउ सुविधा देऊ भनेर भन्ने काम चाहिँ राम्रो होइन। अब तर हामीले ऐन भन्दाखेरि यो 10% स्कलरसिप यस्तो नलेख्नु, 5-7% भन्दा हामीले दिन सक्दैनौ भन्ने कुरा भएको छ।
2: सरकारले विधेयकको छलफल अगाडि बढाउने बारे महासंघसँग समन्वय नगरेको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आपत्ति जनाउनु भएको छ। वहाँले मन्त्री परिषदका पुराना निर्णय र नौबुधे सहमति अनुसार राहत बाल विकास र विद्यालय कर्मचारीको सेवा सुविधा ग्यारेन्टी हुनुपर्ने आफूहरूको माग यथावत रहेको बताउनुभयो। माग पूरा नभए आन्दोलनमा जाने उहाँको भनाइ छ।
4: खुला छलफल भनेपछि त महासंघलाई पनि जानकारी हुनु पर्यो नि त। हामी खुला छलफलमा जाँदैछौँ, हाम्रा सबै ठाउँ युनिट छन्, हाम्रा प्रतिनिधिहरू छन्, त्यहाँ सहभागिताको लागि भन्न पर्यो नि। अब हामी हाम्रो तयारीमा छौँ, सरकार आफ्नै तयारीमा होला, सहकार्य गर्नु, हामीसँग संवाद गर्नु मन्त्रालयको कर्तव्य हुन आउँछ। ऐन कानूनमा भएको प्रबन्धलाई म बुझ्दिन चिन्दिन भन्ने सुविधा उहाँहरूलाई छैन।
2: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी वीरबहादुर धामी भने शिक्षा विधेयकमाथिको छलफल कुनै एक पक्षसँग मात्र नभई सातै प्रदेशका अभिभावक विद्यार्थी पालिका र विज्ञहरूसँगको वृहत नीतिगत संवादबाट तयार हुने दावी गर्नुहुन्छ। सबै पक्षसँग आवश्यक छलफल मार्फत शिक्षा ऐन परिमार्जन गरिने उहाँको भनाइ छ।
5: सरकारले यसअघि स्वीकार गरेको छ, सम्झौता गरेको छ, ती विषयहरू अहिलेको सन्दर्भमा पनि उत्तिकै सार्वजनिक नै हुन्छन् र त्यसलाई सबै सरोकारवालाहरूसँग संवाद गरिसकेपछि चाहिँ कस्तो आउनु पर्ला भन्ने समेत गरेर परिमार्जन सहित जान सक्ने अवश्य सम्भावना छ र मन्त्रालयले त्यसलाई अवसरको रूपमा हेर्नेछ।
0: देशभर मनसुनी वायुको प्रभाव कायमै रहेसँगै विभिन्न प्रदेशका पहाड़ी तथा अन्य क्षेत्रमा वर्षा भइरहेको छ। आज दिउँसो सिन्धुपाल्चोकको 52 पाटीमा सबैभन्दा बढ़ी 29.2 मिलिमिटर वर्षा मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य प्रदेश बाहेक अन्य प्रदेशका केही जिल्लामा वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज राति पनि मनसुनी गतिविधि सक्रिय नै रहने अनुमान छ। राति कोशी र बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। जी क्षेत्रमा छोटो समयमा धेरै पानी पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। रातिको समयमा कोशी प्रदेशको तराई भूभाग तथा मध्य प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको समेत महाशाखाले जनाएको छ। हावाहुरीका बेला अनावश्यक रूपमा बाहिर ननिस्कन, कमजोर संरचनाबाट टाढा रहन तथा विद्युतीय उपकरण तथा तारको प्रयोगमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
1: यसैबीच लगातारको वर्षासँगै आएको बाढ़ी पहिरो लेदो तथा सड़क भाषिँदा देशका विभिन्न सड़क खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार काभ्रे सिन्धुली जोड्ने खुरकुट नेपालथोक कटुञ्जेबेसी बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई ख्याल गरेर बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म गाड़ी सञ्चालनमा रोक लगाएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी आवाजावत बन्द छ। नुवाकोटको टोखा सहरे सड़क खण्डमा पनि अत्यावश्यक गाड़ी बाहेक अरू सार्वजनिक तथा निजी गाड़ीलाई राति 10 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालनमा रोक लगाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 कोदारी अरणीको राजमार्गमा इको पहिरोका कारण ढुङ्गा माटो तथा लेदो खसेर सड़क अवरूद्ध छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे त्रिशुली मैलुङ स्याप्रुबेसी सड़क खण्ड त्रिशुली नदीले सड़क मुनिबाट कटान गरेपछि पूर्ण रूपमा बन्द छ। लम्जुङको मर्स्याङदी गाउँपालिका 4 रामबगर रामबजारमा रहेको बेसी शहर मनाङ सड़क खण्डमा अविरल वर्षाका कारण माथिबाट पहिरो खसेपछि आवागमन अवरूद्ध छ। मुस्ताङको भारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 रहेको समर खोला र घ्याकर खोलामा लेदो सहितको बाढ़ी आएपछि जोमसोम कोरोला सड़क खण्ड पनि पूर्ण रूपमा बन्द छ। यस्तै ललितपुरको बागमती गाउँपालिका 3 भट्टीडाँडा भालु खोलामा

0: सुक्खा पहिरो खसेपछि कान्ति लोकपथ पनि पूर्ण रूपमा बन्द छ।
1: नेपाल भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको आज अन्तिम संस्कार गरिएको छ। 93 वर्षको उमेरमा निधन भएका श्रेष्ठको काठमाडौँको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो। गएको 6 दशकदेखि साहित्य सृजनामा अनवरत रूपमा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली भाषा दुवैमा कविता, गीत र साहित्यका विभिन्न विधामा कलम चलाउनु भएको थियो। विशेष गरी नेपाल भाषाको साहित्यमा उहाँको अतुलनीय योगदान रहेको छ। उहाँका 1 दर्जनभन्दा बढ़ी कृतिहरू प्रकाशित छन्। साहित्य क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई 2 दशक अघि नेपाल भाषा परिषदले जनकविको उपाधि प्रदान गरेको थियो। त्यसै गरी उहाँलाई सन् 2010 विक्रम सम्म 2067 प्रतिष्ठित जगदम्बा श्री पुरस्कारबाट समेत सम्मानित गरिएको थियो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एण्ड एस्थेटिक डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एण्ड एस्थेटिक डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-6-66, व्हाट्सएप 98-65-44-96।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम,
1: डिस्क होम खुशीको कनेक्शन।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले ओह्रालो लागेको छ। शेयर बजार परिसूचक नेप्से 19.34 अंकले घटेर 2622.48 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकामा उत्पादन तथा प्रशोधन समूह 1.40% ओह्रालो लागेको छ। आज 218 कम्पनीको शेयर घटेकामा 56 बढ़ेको छ। त्यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सगरमाथा जलविद्युतको शेयर 10.5% घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्ट्स र बाउन्ड एभरेस्ट पावर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.52 अर्ब कारोबार भएकामा आज 347 कम्पनीका 1.51 करोड़ कित्ता शेयर 5.07 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकमले गएको आर्थिक वर्ष 2082/83 अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रूपमा बढ़ाएको छ। नेपाल टेलिकमको अपरिष्कृत वित्तीय विवरण अनुसार गएको वैशाखदेखि असार मसान्तसम्म मात्र 4.20 करोड़ 24,52,000 रूपियाँ नाफा कमाएको छ। तेस्रो त्रैमासमा 3.14 करोड़ 80,18,000 रूपियाँ नाफा कमाएको टेलिकमले चौथो त्रैमासमा मात्रै आफ्नो नाफा 1.05 करोड़ 44,34,000 रूपियाँले बढ़ाएको हो। सरकारले नेपाल टेलिकमको पहुँच र गुणस्तर बढ़ाउने कामलाई प्राथमिकतामा राखेर सुधार काम थालेसँगै इन्टरनेट सेवाका प्रयोगकर्ता उल्लेख्य बढ़ेका छन्।
4: सरकारले अनलाइन माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। विद्युतीय व्यापार ऐन 2081 तथा विद्युतीय व्यापार निर्देशिका 2082 अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरी नगरी अनलाइन व्यापार सञ्चालन गरे कार्यवाही गर्ने विभागले चेतावनी दिएको छ। डिजिटल माध्यमबाट हुने व्यापारलाई पारदर्शी, व्यवस्थित र उपभोक्ता मैत्री बनाउन सरकारले अनलाइन व्यवसायको दर्ता तथा सूचीकृत प्रक्रियालाई अनिवार्य गरेको छ। पछिल्लो समय अनलाइन कारोबारका क्रममा उपभोक्ता ठगी तथा गुनासो बढ़दै गएपछि सरकारले डिजिटल व्यापारमा निगरानी र नियमनलाई कड़ा गर्न थालेको विभागले जनाएको छ।
3: सौराहाको खोर स्वरमा गोविन्दे हात्तीको त्रास फैलिएको छ। गोविन्दे मत्ता हात्ती हो। ढोइको खोजीमा खोर स्वर छिरेकाले गोविन्दले त्रास फैलाएको हो। सौराहाको खोरसोर हात्ती प्रजनन केन्द्रमा 2 हप्तादेखि जंगली हात्ती ढोई डुलिरहेको हात्ती सारका प्रमुख मणिकुमार चौधरीले बताउनुभयो। गोविन्दका कारण हात्ती र छावालाई राम्रोसँग चर्न र हिडुल गर्न समेत अवरोध भएको छ। अहिलेसम्म गोविन्दले 8 मान्छेको ज्यान लिइसकेको छ। निकुञ्जको तथ्याङ्क अनुसार दुर्वेले 25 र रोनाल्डोले 22 ज्यान लिइसकेका छन्। खोरसोरका हात्तीलाई जंगली हात्तीले प्रजनन गरेर छावा जन्मने गरेका छन्।
4: नेपाल दर्पणमा अब विदेशको खबर। पछिल्लो 4 वर्षमा युवाले गुमाएको रोजगारी मध्ये 94% हिस्सा एआईको प्रभाव पार्ने उद्योगमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र विस्तारसँगै दक्षिण कोरियामा युवाहरूको रोजगारीमा गम्भीर जोखिम देखिएको छ। बैंक अफ कोरिया बीओकेको प्रतिवेदन अनुसार पछिल्ला 4 वर्षमा युवाहरूले गुमाएका रोजगारी मध्ये 94% हिस्सा एआईको प्रभाव पर्ने उद्योगहरूमा थियो। यस अवधिमा युवाको रोजगारी 2,85,000 घटेकामा 2,68,000 रोजगारी एआईको उच्च जोखिममा भएका क्षेत्रमा गुमेको हो। राष्ट्रिय पेन्सन सेवा एनपीएसको ग्राहक अभिलेख तथा आर्थिक रूपमा सक्रिय जनसंख्या सम्बन्धी सर्वेक्षणका आधारमा तयार भएको बैंक अफ कोरिया बीओकेको प्रतिवेदनले त्यहाँको उच्च जोखिम भएका उद्योगमा युवाको रोजगारी घट्ने क्रम चलिरहेको जनाएको छ। प्रतिवेदन अनुसार पछिल्ला 4 वर्षमा सूचना सेवामा युवाको रोजगारी 31.4% घटेको छ। त्यसै गरी प्रकाशन क्षेत्रमा 27.4%, कम्प्युटर प्रोग्रामिङमा 16.6% र व्यावसायिक सेवामा 11.6% युवा रोजगारी घटेको पाइएको छ। युवाका लागि रोजगारीका अवसर खुम्जिँदै गए पनि त्यही उद्योगमा 50 वर्ष उमेरसम्मका कामदारको रोजगारी भने बढ़ेको प्रतिवेदनले जनाएको छ। यसले एआईको विस्तारसँगै श्रम बजारमा पुस्तागत अन्तर समेत बढ़दै गएको संकेत गरेको छ। बीओकेको प्रतिवेदनले भने एआई प्रविधिको विस्तारलाई मात्र रोजगारी घट्नुको कारण मान्न नहुने स्पष्ट पारेको छ। एआईलाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले रोजगारीमा पर्ने प्रभाव निर्धारण गर्ने प्रतिवेदनको निष्कर्ष छ।
3: नेपाल दर्पणमा अब खेल खबर। भारतका विकेटकिपर ब्याटर ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाड़ी बनेका छन्। 28 वर्षका ब्याटर पन्तले घरेलु टोली श्रीलंकासँगको पहिलो टेस्टमा यो उपलब्धि हासिल गरेका हुन्। उनी टेस्ट क्रिकेटमा 100 छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाड़ी पनि बनेका छन्। पन्तले टेस्ट क्रिकेटमा 99 पारीमा 4,918 बलको सामना गर्दै 100 छक्का प्रहार गर्दै इतिहास रचेका हुन्। यसअघि यो कीर्तिमान इंग्ल्याण्डका बेन स्टोक्सको नाममा थियो। उनले 151 पारीमा 9,042 बलको सामना गर्दै टेस्ट क्रिकेटमा 100 छक्का प्रहार गरेका थिए। टेस्ट क्रिकेटमा 100 छक्का पूरा गर्ने अरू दुईजना खेलाड़ी अस्ट्रेलियाका एडम गिलक्रिस्ट र न्यूजील्याण्डका ब्रेन्डन म्याकलम रहेका छन्। टेस्ट क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान भने बेन स्टोक्सकै नाममा छ। स्टोक्सले 220 पारीमा 138 छक्का प्रहार गरेका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: सरकारले खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दावी गरे पनि बजारमा अभाव कायमै। तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग। आवश्यकता भन्दा बढ़ी सिलिण्डर संचय नगर्न निगमको आग्रह।
3: त्रिवेणीमा प्रश्नपत्र बाहिरको प्रकरणबारे शिक्षक र विद्यार्थी सहित 7 विरूद्ध मुद्दा दायर। विद्यालय शिक्षा विधेयक बारे विवाद फेरि सतहमा। छलफल मार्फत आवश्यक परिमार्जन गरिने सरकारको प्रतिक्रिया।
4: मधेस बाहेक अन्य क्षेत्रमा वर्षा। राति कोशी र बागमतीका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना। देशभरका 12 सड़क खण्ड प्रभावित।
3: एआईको तीव्र विस्तारसँगै दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम देखिएको प्रतिवेदनको निष्कर्ष। पछिल्ला 4 वर्षमा सूचना सेवामा युवाको रोजगारी 31% घट्यो।
4: र भारतका ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाड़ी बने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्लागंध की एफएम 97.6
1: यस तराउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
2: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिथाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 0654143777 मोबाइल 98564443।
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
3: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
2: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
3: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
2: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोपाइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि पढ्ने फारम खुल्ला गरिरहेको छ जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
5: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
4: फोन नम्बर 0614510002
5: मोबाइल नम्बर 9856084466
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
6: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
7: घरै सामान सकिएको थियो बजारतिर जाउँ भनेर
6: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
7: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
8: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
10: चिकन ससेज बफ ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
4: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 98560288587
12: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
13: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टाढा नहो।
17: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
16: मोबाइल नम्बर 9821552077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
17: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
16: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

con la...

¿Quién quiere?

0: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
0: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि 0635714479, मोबाइल 98562625, 98468064145।
2: आज पनि खाना काँचै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत

0: त्यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
0: दुलिङगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसपार पछाडिपट्टि।
5: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक गोङगुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235-52763।

0: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
1: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
1: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीति नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
4: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
5: TVS साथ छ हाम्रो।
6: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
0: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
1: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
1: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
0: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-83-385।
2: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
1: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
4: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
1: सम्पर्क मोबाइल 98570-65119 र 98-694-5756। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
0: कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 065-414-050, मोबाइल 98463-23811।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेना अध्यक्ष सेठको भेट, सांसद तामाङलाई संसदीय मर्यादा कायम राख्न सभामुखको निर्देशन। संवैधानिक इजलास गठन प्रक्रियाप्रति बारको आपत्ति, प्रधान न्यायाधीशलाई पत्र। आगामी निर्वाचन अघि प्रदेश सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको निर्णय। पार्टीको विधान, संविधान र अदालतको आदेश अनुसार तोकिएकै समयभित्रमा अधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको कांग्रेस सभापति थापाको प्रस्तुति। विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुई मध्ये एक बालकको शव फेला। गाछेपानीमा बोलबम धार्मिक महोत्सव जारी, साँझमा महाआरती हुँदै। एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम र टप एण्ड टी20 श्रृंखला खेल्न नेपाल ए क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेना अध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सेना अध्यक्ष सेठले आज भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव समेत सहभागी हुनुहुन्थ्यो। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ 4 दिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आउनु भएको थियो। 5 सदस्यीय भ्रमण दलमा उहाँकी श्रीमती कोमल सेठ पनि हुनुहुन्छ। सेनाध्यक्ष सेठलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको थियो। हिजै प्रधान सेनापति अशोकराज सिग्देल र सेठबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो। त्यस अवसरमा उहाँहरूबीच आपसी हितका विषयका साथै नेपाल र भारतबीचको द्विपक्षीय सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद आर्यले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले दिएको जवाबमा चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गरेपछि उत्पन्न विवादका क्रममा सभामुखले उक्त निर्देशन दिनुभएको हो। बैठकमा सांसद तामाङले केही दिन अघि उठाएका विषयमा परराष्ट्र मन्त्री खनालले जवाब दिनुभएको थियो। मन्त्रीको जवाबप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले प्रश्न गर्नका लागि समय माग गर्नुभएको थियो। तथापि सभामुख आर्यले नियमावलीको व्यवस्था उल्लेख गर्दै थप प्रश्न गर्ने समय उपलब्ध नरहेको जानकारी गराउनुभयो। सभामुखले पटक पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद तामाङले प्रश्न गर्ने अडान कायम राखेपछि सभामुखले उहाँलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराउनुभयो। सभामुखले बोल्न समय नदिएपछि र स्पष्टीकरणको अवसर प्राप्त नभएपछि सांसद तामाङ संसद बैठकबाटै बाहिरिनु भएको थियो। नेपाल बार एसोसिएशनले संवैधानिक इजलासको गठन प्रक्रियामा आपत्ति व्यक्त गर्दै प्रधान न्यायाधीश मनोज कुमार शर्मालाई ध्यानाकर्षण गराएको छ। निश्चित मापदण्ड, स्थापित अभ्यास र विषयवस्तु गम्भीरताका आधार विपरीत संवैधानिक इजलास गठन हुने गरेको भन्दै बारले प्रश्न उठाएको हो। मापदण्ड र अभ्यास विपरीत संवैधानिक इजलास गठन हुँदा त्यहाँबाट हुने फैसला विश्वसनीय हुन सक्ने भन्दै बारले प्रधान न्यायाधीश सहित सर्वोच्चका सबै न्यायाधीशलाई ध्यानाकर्षण गराएको हो। त्यस्तो प्राकृतिक इजलासबाट जस्तोसुकै आदेश वा फैसला भए पनि विभिन्न किसिमका आशंका र प्रश्नहरू उठी विश्वसनीयतामा आँच पुग्ने भएकोले त्यस सम्बन्धमा निश्चित मापदण्ड अप्नाउन नेपाल बार एसोसिएशनले सामान्यनीय ज्यूलाई पटक पटक मौखिक र लिखित रूपमा अवगत गराउँदै आएको छ। बार महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। बारले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूको छनौट पूर्व परम्परा अनुसार वरिष्ठताका आधारमा हुनुपर्ने भनेको छ। यदि त्यसो गर्न कुनै बाधा अवरोध भएमा अन्य इजलास सरह रोस्टरभित्रको गोला प्रणाली मार्फत हुनुपर्ने बारको माग छ। न्यायपालिका नेतृत्वबाट नेपाल बारको माग र सरकारप्रति ठोस निर्णय नभएका कारण ध्यानाकर्षण पत्र लेख्न बाध्य भएको पनि जनाइएको छ। त्रिभुवन विश्वविद्यालयको मास्टर इन बिजनेस एमबीबीएसको प्रश्नपत्र परीक्षार्थीले नै सामाजिक सञ्जाल मार्फत लिक गराएको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र त्यस अन्तर्गतको साइबर ब्यूरोले गरेको अनुसन्धानका क्रममा पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा एमबीबीएस प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी अब्दुल सानी हाकिमले नै प्रश्नपत्र अनलाइनमा पठाएको खुलेको हो। प्रहरीले उहाँलाई 12 साउनमा पक्राउ गरेको थियो। गत 8 साउनमा परीक्षा शुरू हुने बित्तिकै प्रश्नपत्र बाहिरिएको विवरणसहितको च्याट एउटा फेसबुक पेजमा सार्वजनिक भएपछि त्यसले विश्वविद्यालयमा हलचल मचाएको थियो। भारतमा संयुक्त प्रश्नपत्र लीक भएको मामिलालाई लिएर विद्यार्थीले आन्दोलन गरिएको बेला यो घटना सार्वजनिक भएपछि कतिपयले शिक्षा मन्त्री र विश्वविद्यालयका पदाधिकारीको राजीनामा समेत मागेका थिए। तर प्रहरीले गरेको अनुसन्धानपछि यसमा विद्यार्थीकै संलग्नता समेत खुलेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताएका छन्। त्यसपछि 6 जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा शिक्षा ऐन 2028 विपरीतको कसुर गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ। नेपाल भाषाका जनकवि एवं प्रतिष्ठित साहित्यकार दुर्गालाल श्रेष्ठको मंगलबार अन्तिम संस्कार गरिएको छ। 93 वर्षको उमेरमा बुढानीलकण्ठ स्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाडौँको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो। विगत 6 दशकदेखि साहित्य सिर्जनामा अनवरत रूपमा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली भाषा दुवैमा कविता गीत तथा साहित्यका विभिन्न विधामा कलम चलाउनु भएको छ। साहित्य क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई 2 दशक अघि नेपाल भाषा परिषदले जनकविको उपाधि प्रदान गरेको थियो। त्यसैगरी उहाँलाई सन् 2010 विक्रम सन् 2067 प्रतिष्ठित जगदम्बाश्री पुरस्कारबाट समेत सम्मानित गरिएको थियो। श्रेष्ठको अन्तिम विधायक क्रममा निकालिएको शोभायात्रामा राजनीतिक दलका नेता मन्त्री तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अग्रगामी मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै पनि घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने निर्णय गरेको छ। मोर्चाको आज बसेको बैठकले उक्त विषयमा सर्वसम्मत निर्णय गरेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो। मोर्चाका प्रवक्ता डाक्टर चन्द्रकान्त राउतद्वारा जारी विज्ञप्तीमा संसदीय मर्यादा कायम राख्न र असंसदीय गतिविधि रोक्न जोड़ दिएको छ। यस्तै लुम्बिनी प्रदेशसभामा संसदीय व्यवस्थाको मूल्य मान्यता र पार्टीको निर्णय विपरीत प्रदेशसभा सदस्यलाई मन्त्री पदको शपथ ग्रहण गराएको भन्दै मोर्चाले आपत्ति जनाएको छ। मोर्चाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यको घोर वर्षना र निन्दा गरेको छ। जनता समाजवादी पार्टी जसपा नेपालको निर्णय र निर्देशन विपरीत नेपाली कम्युनिष्ट पार्टी नेकपा सम्मिलित नेकपा एमाले नेतृत्वको प्रदेश सरकारले जसपाका प्रदेशसभा सदस्यहरूलाई मन्त्री पदको शपथ गराएको भन्दै मोर्चाले निर्णय सच्याउन माग गरेको छ। भाद्र 1 गते जसपा सांसदलाई समेत सरकारको पक्षमा मतदान गराउनु संसदीय व्यवस्था एवं लोकतान्त्रिक प्रणालीको मान्यता विपरीत र अनैतिक भएको मोर्चाको ठहर छ। मोर्चाले उक्त कार्यलाई अनैतिक तथा असंसदीय भन्दै तुरन्त सच्याउन समेत आग्रह गरेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विधान संविधान र अदालतको आदेश अनुसार तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताउनु भएको छ। आज ललितपुरको सानीपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रम बोल्दै उहाँले समयको चापलाई मध्यनजर गर्दै कार्यतालिका अनुसार अघि बढ़न निर्देशन दिनुभयो। सभापति थापाले पार्टी अहिले संवैधानिक व्यवस्था विधान र अदालतको फैसलाले बाँधिएको उल्लेख गर्नुभयो। यसपटक क्रियाशील सदस्यताको विवरण डिजिटलाइज भएकाले विगतको तुलनामा केही सहज हुने अपेक्षा राख्दै उहाँले प्रक्रियामा कुनै पनि प्रकारको अनियमित वा पूर्वाग्रह हुन नहुनेमा सचेत गराउनुभयो। ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिने वा नदिने निर्णयका लागि थप कागजात माग गरेको छ। ललितपुर जिल्ला अदालतका प्रवक्ता टीकाध्वज कार्कीले मागिएको कागजात आएपछि अनुमति दिने वा नदिने विषयमा अदालतले निर्णय गर्ने जानकारी दिनुभएको छ। उपसभामुख रूबी कुमार ठाकुरले श्रेष्ठ विरूद्ध हिजो जिल्ला प्रहरी परिषद ललितपुरमा जारी दिनुभएको थियो। सोही जारीका आधारमा ललितपुर प्रहरी पक्राउ अनुमतिको लागि अदालत गएको थियो। श्रेष्ठ सोमबार मात्रै सर्वोच्च अदालतको परमादेशपछि प्रहरी हिरासतबाट रिहा हुनुभएको थियो। विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुई मध्ये एक बालकको शव फेला परेको छ। पोखरा महानगरपालिका 14 छिनेडाँडा बस्ने 14 वर्षीय निक्सन गुरूङको शव मंगलबार दिउँसो भेटिएको हो। साउन 30 गते विजयपुर खोला तर्ने क्रममा उहाँलाई भेलले बगाएको थियो। 3 दिनदेखिको निरन्तर खोजीपछि उहाँको शव भेटिएको प्रहरीले जनाएको छ। निक्सनको शव घटनास्थलबाट करिब 1.5 किलोमिटर तल भेटिएको हो। पोखरा 14 चौथे स्थित गोर्खा भिलेज पछाडिको खोजमा शव देखिएको थियो। भत्किएको पर्खालको रडभित्र शव अड्किएकाले एक्सावेटरको सहायताले बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ। मृतकका हजुरबुबा फतबहादुर गुरूङले शवको पहिचान गर्नु भएको छ। साउन 30 गते दिउँसो 1 बजेतिर उहाँहरू विजयपुर खोला तर्दै हुनुहुन्थ्यो। पोखरा 26 सक्ने स्थित भगवती हाइटोपा नजिकैबाट खोला तर्ने क्रममा बगाएको थियो। निक्सनसँगै 15 वर्षीय ओमान राई पनि बेपत्ता हुनुभएको थियो। ओमानको अवस्था भने अझै अज्ञात रहेको जनाइएको छ। उहाँ खोटाङ घर भई पोखरा 14 चौथेमा डेरा गरी बस्नुहुन्थ्यो। बेपत्ता खोजीमा सशस्त्र प्रहरीको गोथाखोर सहितको टोली खटिएको थियो। बागलुङमा 2 सातादेखि बेपत्ता एक किशोरी मृत अवस्थामा फेला परेको खबर छ। गत साउन 19 गतेदेखि बेपत्ता भएकी ढोरपाटा नगरपालिका नम्बर 9 बोबाङकी 21 वर्षीय तपस्याविका खोलामा मृत फेला परेको जनाइएको छ। सामाजिक सञ्जाल फेसबुकमा आमा बुबालाई सम्बोधन गरी असल छोरी बन्न नसकेको र अर्को जुनीमा असल छोरी भएर जन्म लिने लेख्दै घरबाट बेपत्ता बिक मंगलबार दिउँसो ढोरपाटा नगरपालिका नम्बर 7 धारबोट स्थित खोलामा मृत फेला परेको इलाका प्रहरीकाले बुर्तीबाङले जानकारी दिएको छ। बाटोमा हिँड्ने क्रममा स्थानीय खिमबहादुर बिकले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ। घटनास्थलमा पुगेको इलाका प्रहरीकाले बुर्तीबाङको टोलीले शवलाई पोस्टमार्टमको लागि बुर्तीबाङ जिल्ला अस्पतालमा पठाएको जिल्ला प्रहरीकाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्यातीले जानकारी दिनुभयो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एक किसिम विश्रामको पालो
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो

0: पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन
1: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
2: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
1: प्रोपराइटर सुभाष गिरी। सम्पर्क 0564141094 मोबाइल 98560206।
0: विगत लामो समयदेखि तपाईहरुको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
2: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
3: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
2: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरे मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
3: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
2: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
3: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162656187।
2: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
4: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
5: सम्पर्क 0654142121, मोबाइल 98560935।
4: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
6: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
8: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
8: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
7: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
2: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
7: मोबाइल 98563942952 र 98066656586।
9: हजुर, दान गरौ।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
11: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: बाकी समाचार। प्रसिद्ध धार्मिक स्थल

0: श्रीनाथ शुक्लागण्डकी चिवन धाममा शिव महिमा बोलबम धार्मिक महोत्सव जारी छ। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको धामका अध्यक्ष ओमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। हिजो शुरू महोत्सव आठ गतेसम्म सञ्चालन हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचल बसेले दैनिक धार्मिक प्रवचन गरिरहनु भएको छ। 10 वर्षको उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाउनु भएकी उहाँको उपस्थितिले यसपटक थप आकर्षण थपिएको जनाइएको छ। धार्मिक महोत्सवमा दैनिक हवन रूद्रीपाठ परायण सहित संगीतमय कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको छ। महोत्सवकै अवसरमा अहिले साँझ महाआरती समेत शुरू गरिएको छ। यो महाआरती प्रत्येक दिन सञ्चालन हुने जनाइएको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय वार्ड नम्बर 9 स्थित गौशम सिंह केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष लम्सालले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गत साउन महिनामा अपराध अनुसन्धान तथा शान्ति सुरक्षातर्फ विभिन्न गतिविधि सञ्चालन गरेको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार साउनमा कुल 24 मुद्दा दर्ता भएका छन्। तीमध्ये 4 जघन्य तथा गम्भीर, 4 महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी, 1 आर्थिक र 15 अन्य अपराध सम्बन्धी मुद्दा छन्। 19 प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वयनतर्फ चोरीका 2, अंशबण्डाका 3, कुटपिटका 2, चेक अनादरको 1, लुटपाटका 2, सम्बन्ध विच्छेदका 2 र लेनदेनको 1 गरी 13 फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूमध्ये 1 महिना कैद तथा 23,420 रूपियाँ 6 पैसा जरिवाना तोकिएको प्रहरीले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी 6 उजुरीमा 6 पीड़क रहेको विवरणमा उल्लेख छ। यस्तै साउनमा 16 हराएकोमा 8 फेला परेका छन् भने 8 फेला पर्न बाँकी छन्। घरेलु हिंसातर्फ 6 उजुरी परेका छन्। तीमध्ये 2 शारीरिक र 4 मानसिक र आर्थिक हिंसा सम्बन्धी छन्। 3 मिलापत्र गराइएको छ। प्रत्यक्ष निवेदनबाट प्राप्त 30 उजुरी फर्सेट गरिएको प्रहरीले जनाएको छ। स्याङ्जामा आर्थिक वर्ष 82-83 नयाँ उद्योग दर्ताको तुलनामा खारिज हुने उद्योगको संख्या धेरै छ। यहाँ 291 नयाँ उद्योग दर्ता हुँदा 334 उद्योग खारिज भएको छ। नयाँ 149 उद्योगतर्फ र वाणिज्यतर्फ 142 व्यावसायिक फर्म दर्ता भएको एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो। खारिजीमा उद्योगतर्फ 169 र वाणिज्यतर्फ 165 फर्म रहेका छन्। नयाँ दर्ताको तुलनामा 43 बढ़ी उद्योग खारिजीमा परेको पौडेलले बताउनुभयो। यहाँ नयाँ उद्योग दर्ता हुँदा 36,40,00,000 रूपियाँ नयाँ लगानी थपिएको छ। उद्योगतर्फ करिब 22,20,00,000 र वाणिज्य क्षेत्रमा 14,20,00,000 रूपियाँ नयाँ लगानी भएको पौडेलले बताउनुभयो। 334 उद्योग खारिजीमा पर्दा उद्योगतर्फ 25,350,00,000 र वाणिज्यतर्फ 16,50,00,000 रूपियाँ लगानी बाहिरिएको हो। नयाँ उद्योग मध्ये अधिकांश महिलाको नाममा दर्ता भएका छन्। उद्योग दर्तामा लाग्ने दस्तुरमा 50% छूट दिने भएपछि महिलाको नेतृत्वमा उद्योग दर्ता हुने क्रम बढ़दै गएको हो। नयाँ दर्ता हुनेमा कृषि उत्पादन सप्लाइज पर्यटन सहितको उद्योग छन्। पछिल्लो तथ्याङ्क अनुसार नयाँ दर्ताको तुलनामा खारिजी हुने उद्योगको संख्या बढ़दै जानु युवा युवती वैदेशिक रोजगारका लागि विदेशी प्रमुख कारण मानिएको छ। युवा युवती रोजगारीका लागि विदेश गएसँगै अभिभावकले पेसा व्यवसाय छोड्दा उद्योगहरू खारिजीमा परेको पौडेलले बताउनुभयो। दक्षिण बागलुङको बलेवास्थित प्रसिद्ध धार्मिक शक्तिपीठ कालभैरव मन्दिरमा मंगलबारदेखि हरेलो मेला शुरू भएको छ। काल भैरव मन्दिरमा विगत 4 मन्दिर व्यवस्थापन समितिको आयोजनामा विशेष पूजासहित हरेलो मेला लाग्दै आएको छ। बागलुङ नगरपालिका नम्बर 10 भकुण्डी, वार्ड नम्बर 11 रायडाँडा, वडा 12 अमलाचौर, वडा नम्बर 13 पैंपाटा र वार्ड नम्बर 14 नारायण स्थान तथा जैमिनी नगरपालिका नम्बर 1 कुसमीसेराका बासिन्दाले काल भैरव मन्दिरलाई कोटको रूपमा पुज्दै आएका छन्। सयौं वर्ष अघिदेखि काल भैरव मन्दिरमा हरेलो पर्व मनाउने र भैरवको पूजा गर्ने चलन छ। 22-24 राजाको पालादेखि बलिया कोटका सबै क्षेत्रमा हरेलो पर्व मनाउने किम्बदन्ती रहेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो। बलियामा नुहागी खाने, पुली लिने, हरेलो गर्ने जस्ता अनौठा चलन प्रचलनमा छन्। यसैले भन्नुभयो, हाम्रो संस्कार र संस्कृति झल्किने पर्वहरूको प्रवर्धन आवश्यक छ। खेतीपाती लगाएपछि किरा फट्याङ्ग्रा र बाढ़ी पहिरोले खेती नबिगारोस् भनेर हरेलो गरिन्छ। सशस्त्र प्रहरी बलले अहिलेसम्म हावाहुरी कारणले फेवातालमा अल्पत्र 500 ज्यान जोगाउन सफल भएको छ। फेवातालमा डुबेर वा अचानक आएको हावाहुरी कारण अल्पत्र भएका ती व्यक्तिलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलको मुक्तिनाथ वाहिनीका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी प्रवीण कण्डेलले जानकारी दिनुभयो। नेपाल एसबीआई ब्याङ्क लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग कार्यक्रममा उहाँले फेवाताल रेस्क्यू टावरबाट खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोलीले विभिन्न समयमा गरी फेवातालमा डुबेका 50 व्यक्तिको शव निकाल्न सफल भएको बताउनुभयो। हेतालमा हुने जल दुर्घटनामा आपतकालीन अवस्थामा छिटो उद्धार गर्न सशस्त्र प्रहरीले बाराघाटमा उद्धार रेस्क्यू टावर बनाएको छ। रेस्क्यू टावरको निर्माण तथा आवश्यक सामग्रीको व्यवस्थापनको लागि एसबीआई ब्याङ्कले प्राविधिक सहयोग गरेको छ। तालबराउ मन्दिर पुननिर्माण समेत बैंकको सहयोग छ। पोखराको हेतालमा डुबेका वा अलपत्र परेका व्यक्तिहरूको उद्धारको लागि सशस्त्र प्रहरीको नम्बर 24 कालिकागण कास्की र हेताल रेस्क्यू टावर तथा नजिकैका सुरक्षा पोस्टबाट विशेष टोली खटिने गरेको डीआईजी कण्डेले बताउनुभयो। हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले ओह्रालो लागेको छ। शेयर बजार परिसूचक निफ्टी 19.34 अंकले घटेर 2622.48 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह 1.40% ओह्रालो लागेको छ। आज 218 कम्पनीको शेयर घटेकोमा 56 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सगरमाथा जलविद्युतको शेयर 10.5% घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्स र माउन्ट एभरेस्ट पावर 15% बढ़ेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5,22,52 करोड़को कारोबार भएकोमा आज 327 कम्पनीका 1,51,00,000 किता शेयर 5,07 करोड़ रूपियाँमा किनबेच भएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआई को तीव्र विस्तारसँगै दक्षिण कोरियामा युवाहरूका रोजगारीका अवसर गम्भीर जोखिममा देखिएको छ। बैंक अफ कोरिया बीओकी को प्रतिवेदन अनुसार पछिल्ला 4 वर्षमा युवाले गुमाएका रोजगारी मध्ये 94% हिस्सा एआई को प्रभाव पार्ने उद्योगहरूमा थियो। यस अवधिमा युवाको रोजगारी 2,50,000 घटेकोमा 2,68,000 रोजगारी एआई को उच्च जोखिममा भएका क्षेत्रमा गुमेको हो। राष्ट्रिय पेन्सन सेवा एनपीएस को ग्राहक अभिलेख तथा आर्थिक रूपमा सक्रिय जनसंख्या सम्बन्धी सर्वेक्षणका आधारमा तयार भएको बैंक अफ कोरिया बीओकी को प्रतिवेदनले एआईको उच्च जोखिम भएका उद्योगमा युवाको रोजगारी घट्ने क्रम चलिएको जनाएको छ। प्रतिवेदन अनुसार पछिल्ला 4 वर्षमा सूचना सेवामा युवाको रोजगारी 31.4% घटेको छ। यसैगरी प्रकाशन क्षेत्रमा 27.4%, कम्प्युटर प्रोग्रामिङमा 16.6% र व्यावसायिक सेवामा 11.6% युवा रोजगारी घटेको पाइएको छ। खेल समाचार। टप एण्ड टी 20 श्रृंखला खेल्न नेपाल ए क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ। टोली गइराती त्यसतर्फ प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। अस्ट्रेलिया जाने 15 सदस्यीय टोलीलाई क्यानले आइतबार विदाई गरेको थियो। यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्नुहुनेछ। यही शुक्रबारदेखि शुरू हुने टप एण्ड टी 20 श्रृंखलामा नेपाल ए ले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग खेल्नेछ। नेपालले शनिबार बंगलादेशको हाई पर्फर्मेन्स भदौ 8 होबर्ट हरिकेन्स एकाडेमी, भदौ 10 अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 हैदराबाद किङ्स मेन एकाडेमी तथा भदौ 13 भिक्टोरिया सीए 11 खेल्ने तालिका छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाधीश शेरको भेट, सांसद तामाङलाई संसदीय मर्यादा कायम राख्न सभामुखको निर्देशन, संवैधानिक इजलास गठन प्रक्रियाप्रति बारको आपत्ति, प्रधान न्यायाधीशलाई पत्र, आगामी निर्वाचन अघि प्रदेश सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको निर्णय, पार्टीको विधान संविधान अदालतको आदेश अनुसार तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको कांग्रेस सभापति थापाको प्रस्तुति, विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुई मध्ये एक बालकको सफेला, गाछेपानीमा बोलबम धार्मिक महोत्सव जारी, साँझमा महाआरती हुँदै, एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम र टप एण्ड टी 20 श्रृंखला खेल्न नेपाली क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
5: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
6: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
11: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
12: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
11: धार्मिक महोत्सवका आकर्षणहरू,
12: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
13: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
11: कथा सहितको झाँकी, गीति नाटक,
12: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
11: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
12: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
11: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
15: तर महँगो होला नि?
14: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
16: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
17: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
16: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
17: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562938 र 98082928938।
18: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
19: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
18: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
19: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
18: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
19: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562062452।
20: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
11: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
4: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
11: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
11: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
4: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
19: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
15: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
19: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
12: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
19: मोबाइल 9856052577।

दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 9860686925 98560 34881 र 9840647

0: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89, दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
9: यस तलाउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
10: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0654143777, मोबाइल 98560443443।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065020209
1: TVS साथ छ हाम्रो।

0: पाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98644530031।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग

0: खाद्य हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
1: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
2: गतिलो ठाउँ चाहिँ कहाँ छ?
1: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
3: चेस्का बाजे चाहिँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 9816634372।
8: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
9: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी?
8: आज भोलि त हाम्रै धुलेगौंडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
9: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
10: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौंडा भित्री बजार, फोन नम्बर 0658-570-290, मोबाइल नम्बर 9840-81-457 र 9816-26-0032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
11: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
12: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिङका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
15: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
14: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658-570-225, मोबाइल 9856-33-878, 9841-56-658।
16: मेरिया मैने, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
17: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
17: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
14: शुद्ध सुन तथा चाँदीका गर गहना,
17: छापावाला सुनचाँदीका गर गहना,
14: राशि अनुसारका पत्थर,
17: कम्प्युटर तौल प्रविधि,
14: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
17: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
17: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811-16-069, 9807-25-229,
14: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811-43-32-222, 9887-69-142।
18: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो

0: लागि भनेर चण्डिकालिका सुनचाँदी पसल नबनाएको नि।
1: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
1: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
2: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460261268
1: 98560260268। ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
4: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
1: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
1: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
6: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333598 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक, आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
7: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालु स्नेहा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98560443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
8: T टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065220209
9: TVS साथ छ हाम्रो
10: शुक्ला गण्डकी एफएम 97.6

0: एनएमसी नेपाली सेवाको साँझ पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा राहदानी पाउन सहज बनाउँदै गर्दा दुरूपयोग रोक्नेतर्फ विशेष ध्यान दिन सरकारलाई सांसदहरूको सुझाव,
1: जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्ताव भएको पनि देखिन्छ,
0: खाना पकाउने ग्यासको हालको संकटले के शिक्षा दियो,
2: सरकारी निकायसँग एलपी ग्यासको भण्डारण हुनुपर्ने हामीलाई साह्रै अहिले महसुस भएको छ,
0: र अन्तर्राष्ट्रिय प्रसंगमा पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पतालमा सार्न आदेश। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बशर अल असदका नातेदारलाई युद्ध अपराध र मानवता विरूद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। वसिम अल असद शासनका बेला बल प्रयोग गर्ने शासकका रूपमा चिनिएका थिए। उनलाई गत वर्ष जूनमा पक्राउ गरिएको थियो। उनी असद शासनसँग सम्बन्धित अरबौं डलरको लागू औषध तस्करी सञ्चालनमा पनि निकट रूपमा संलग्न रहेको ठानिएको थियो। तर पर्याप्त प्रमाण नभएको भन्दै अदालतले ती आरोपमा उनलाई दोषी ठहर गरेन। यो फैसला बशर अल असदलाई उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको एक सातापछि आएको हो। बशर अल असद अहिले रूसमा निर्वासनमा रहेका छन्। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि जेलबाट अस्पताल सार्न आदेश दिएको छ। उनका वकिलहरूले उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको भन्दै गुनासो गरेपछि अदालतले यस्तो आदेश दिएको हो। तीन सदस्यीय इजलासले उनको स्वास्थ्य अवस्थाको मूल्यांकन गर्न एउटा चिकित्सा बोर्ड गठन गर्न पनि आदेश दिएको छ। उनका वकिलहरूका अनुसार उनी दृष्टि कमजोर हुने लगायत विभिन्न स्वास्थ्य समस्याबाट पीड़ित छन्। अफगानिस्तानको राजधानी काबुल नजिकैको एउटा विद्यालयमा भएको हमलालाई जघन्य भएको संयुक्त राष्ट्र संघका एक विशेष प्रतिनिधिले बताएका छन्। उक्त हमलामा परि 50 भन्दा बढ़ी बालबालिका घाइते भएका बताइएको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, पश्चिमी दस्तयवर्सी क्षेत्रमा बालबालिका दुवैका लागि रहेको एउटा निजी प्राथमिक विद्यालयमा विस्फोट भएको थियो, जहाँ ऐतिहासिक रूपमा सताइएको सिया हजारा समुदाय रहेको छ। तालिबान प्रहरी अधिकारीले विद्यालयमा हाते ग्रेनेड विस्फोटन भएको र यसको अनुसन्धान भइरहेको बताएका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई, उक्त हमलाको जिम्मेवारी कुनै समूहले अहिलेसम्म लिएको छैन। अमेरिकाको क्यालिफोर्नियामा आज एउटा महत्वपूर्ण मुद्दाको सुनवाई शुरू हुँदैछ, जसले फेसबुक र इन्स्टाग्रामको सञ्चालनमा परिवर्तन ल्याउन सक्ने सम्भावना छ। अमेरिकाका 29 राज्यले मेटा कम्पनीमाथि बालबालिकाको डेटा गैरकानूनी रूपमा संकलन गरेको आरोप लगाएका छन्। तीमध्ये 4 राज्यले मेटाले युवा प्रयोगकर्तालाई लक्षित गर्दै जानाजानी लत लाग्ने किसिमका सुविधाहरू डिजाइन गरेको र सुरक्षा सम्बन्धी विषयमा जनतालाई भ्रमित गरेको आरोप पनि लगाएका छन्। मेटाका प्रमुख मार्क जकरबर्गले अदालतमा बयान दिने ठानिएको छ। मेटाले आफूमाथि लागेका आरोपहरूलाई कड़ा रूपमा अस्वीकार गरेको छ र वैज्ञानिकहरूले टेलर स्विफ्ट र ह्यारी स्टाइल्स जस्ता कलाकारका लोकप्रिय संगीत एल्बम सार्वजनिक हुने दिनमा सड़क दुर्घटनाबाट हुने मृत्यु बढ़न सक्ने बताएका छन्। हार्वर्ड विश्वविद्यालयको एउटा अनुसन्धान टोलीले गरेको अध्ययन अनुसार लोकप्रिय एल्बम सार्वजनिक भएका दिन अमेरिकामा सड़क दुर्घटनामा औसतमा 18 बढ़ी मानिसको मृत्यु भएको पाइएको छ। अनुसन्धानकर्ताहरूले संगीत प्लेटफर्महरूलाई यस्ता सम्भावित जोखिमबारे प्रयोगकर्तालाई अझ बढ़ी जानकारी गराउन आग्रह गरेका छन्। साथै चालकहरूलाई गाड़ी चलाउन शुरू गर्नु अघि नै आफूले सुन्ने संगीत तय गर्न सुझाव दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। राहदानी बनाउने प्रक्रिया सहज बनाउन खोज्दै गर्दा पासपोर्टको दुरूपयोग रोक्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने सांसदहरूले सुझाएका छन्। राहदानी संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले कूटनीतिक राहदानीको सम्भावित दुरूपयोगको सन्दर्भमा अझ बढ़ी सजग हुनुपर्ने सुझाव दिए। परराष्ट्र मन्त्रीले सांसदहरूले दिने सुझावलाई समेत ध्यानमा राखी सरकार अगाडि बढ़ने बताए। सुनौ एक रिपोर्ट। विद्यमान राहदानी ऐनमा आवश्यक सुधार गरी राहदानी प्राप्तिलाई अझ सहज र सरलीकृत गर्ने हिसाबले राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक 2083 ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले राहदानीको दुरूपयोग रोक्ने विषयमा विशेष जोड़ दिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निष्कल राईले राहदानी व्यक्तिगत दस्तावेज भए पनि मानव बेचबिखन संगठित अपराध लगायतमा दुरूपयोग हुन सक्ने उल्लेख गरे। झुटो विवरण दिएर राहदानी बनाउनेको हकमा विधेयकले गरेको व्यवस्था बारे प्रश्न उठाउँदै उनले भने,
1: प्रस्तुत विधेयकमा झुटो विवरण दिएर राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्ताव भएको पनि देखिन्छ। यस्ता केही विषय छन् जसले विधेयकको नियतमा शंका उब्जाएको छ। सत्ता र प्रचण्ड शक्तिको आडमा कतै आफ्नो विगतलाई छोप्ने कानून ल्याउन खोजिएको हो कि भन्ने प्रश्न उब्जाउने ठाउँ सरकारले प्रदान गरेको छ।
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले खास गरी कूटनीतिक राहदानीको दुरूपयोग हुनबाट रोक्ने विषयमा राज्य चनाखो हुनुपर्नेमा जोड़ दिइन्। उनले निजी भ्रमणमा कूटनीतिक राहदानीको प्रयोग रोक्नुपर्ने बताइन्। अर्यालले अगाडि थपिन्,
4: पदलाई हेरेर होइन प्रयोजनलाई हेरेर कूटनीतिक राहदानी प्रदान गर्नुपर्छ भन्ने म ठान्दछु। त्यसै गरी निजी भ्रमणमा कूटनीतिक राहदानी प्रयोग गर्न नपाउने कुराको स्पष्ट व्यवस्था गरौं, यसबाट मिसयुज भएको देखिन्छ।
0: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले महिलाको हकमा सैद्धान्तिक रूपमा विधेयकमा विभेदकारी व्यवस्था रहेको बताए। उनले प्रक्रिया सरल बनाउँदै गर्दा सुरक्षाको विषयलाई पनि हेर्नुपर्ने उल्लेख गरे।
5: हामीले यसलाई आधुनिक गर्ने, सरलीकृत गर्ने, हाम्रा नागरिकहरूले सरल ढंगले पाउने व्यवस्था गर्नु छ एकातिर, अर्कोतिर यसको सुरक्षाका कुराहरू छ।
0: राहदानी बनाउने प्रक्रियामा हुने गरेको ढिला सुस्ती अन्त्य हुनुपर्ने सुझाउँदै श्रम संस्कृति पार्टीका सांसद हर्क साम्बाङले खास गरी राहदानीसँग सम्बन्धित दण्ड जरिवानाको विषयमा विधेयकमा गरिएको व्यवस्था बारे प्रश्न गरे। सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्र मन्त्री सुशीर खनालले विधेयकले राहदानी जारी गर्ने, रद्द गर्ने, व्यवस्थापन गर्ने समग्र प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाएको बताए। खास गरी दण्ड जरिवाना बारे शंका नगर्न आग्रह गर्दै उनले भने,
6: व्यावहारिक कारणले नेपालको विशेष परिस्थितिका कारणले उब्जिन सक्ने समस्याले नै नेपाली नागरिकले धेरै दुःख भोग्न नपरोस् भन्ने दृष्टिकोण यसमा राखिएको छ।
0: प्रस्तावित विधेयकलाई संशोधन मार्फत अझ परिष्कृत बनाउन सकिने भन्दै मन्त्री खनालले आम नागरिकले सहज ढंगले राहदानी पाउने वातावरण सिर्जना गरिने बताए। अर्को विषय, अधिकारीहरूले खाना पकाउने एलपी ग्यास नियमित रूपमा आपूर्ति भइरहेको दावी गर्दै आए पनि उपभोक्ताले अझै सहज रूपमा पाउन नसकिएको गुनासो गरिरहेका छन्। पसलहरूमा रित्तो सिलिण्डर लिएका मानिसहरूको लाम कायमै रहँदा साउन महिनामा मात्रै 57,335 मेट्रिक टन ग्यास नेपाल आयात भएको भन्सार विभागले जनाएको छ। निगमका अनुसार साउन महिनामा भित्रिएको ग्यास नेपालको इतिहासकै सबैभन्दा धेरै मासिक परिमाण हो। यसै सन्दर्भमा हामीले नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहलाई अहिले देखिएको संकटबाट तपाईँहरूले के शिक्षा पाउनुभयो भनेर सोधेका छौ।
2: तत्काललाई केही असहज हामीले जुन एलपी ग्यासमा भयो त्यसलाई जतिखेर पनि केही न केही हामी भण्डारण चाहिँ एनओसी आफ्नै बनाउनु पर्छ। आजको मितिसम्म 58 ब्रान्डको जुन ग्यास व्यवसायीहरू छ सबै निजी व्यवसायीहरूले उहाँहरूले गरिराख्नु भएको छ। कहिले काहीँ उहाँहरूको आफ्नो पोलिसी आफ्नो कस्टिङले गर्दा भण्डारण नराखिदिँदा हामीलाई अहिले धेरै समस्या हो। निगमसँग आज 10 दिन 5 दिनकै पनि भण्डारण भएको भए हामी 5-10 दिनको भण्डारा दित्याएर भए पनि यो तुरन्तै मार्केटमा इन्टरभेन्सन गर्न सक्थ्यो। त्यसले गर्दा निगमसँग या भनौँ न सरकारी निकायसँग एलपी ग्यासको भण्डारण हुनुपर्ने हामीलाई साह्रै अहिले महसुस भएको छ। जसरी भए पनि हामी भण्डारण 15 दिनको भए पनि हामी बनाएर राख्ने, किनभने सरकार भनेको खाली अवस्थामा बस्नु भएन, हामी त्यो रिप्रेजेन्ट गर्छौँ। दोस्रो कुरा, पारादीप, बरौनी, हल्दिया, मथुरा यो लामो डिस्टान्सबाट यो एलपी ग्यास ढुवानी गर्नु परिरहेछ। सानो तिनो चेन बिग्रिने बित्तिकै, बाटो डिस्टर्ब हुने बित्तिकै हामीलाई साह्रो गाह्रो हुन्छ। जस्तै पेट्रोलियम पदार्थको पाइपलाइन आएपछि पछिल्लो 7-8 वर्षमा हामी कहिले पनि पेट्रोलियम पदार्थको केही डिस्टर्बेन्स फेस गर्नु परेन भनेपछि हामी एलपी ग्यासको पाइपलाइन यहाँ मोतिहारीको दुर्गापुर नजिक आइसकेका छ, त्यहाँबाट सर्लाहीमा हामी जोड्ने कोसिस हाई लेभलमा गरेर त्यसलाई चाहिँ हामी गर्छौँ। यो दुईटा कुरा रिलाइबल भएपछि मलाई लाग्दैन कि आयल निगममा अब यस्तो क्राइसिसहरू आउँदा 10 दिन 15 दिन हामी मजाले चाहिँ फेक्न सक्छौ।
7: अहिले जनतालाई आश्वस्त तुल्याउने हिसाबले चाहिँ यहाँले कति दिन कति हप्ता पछाडि यो एकदम सहज होला भन्न सकिने स्थिति छ?
2: म जनतालाई त अहिले नि यो डाटा यहाँहरूलाई लाग्छ यो एनओसीले अलिकति ऊ गरेछ भने भन्सार बिन्दुमा नेपाल छिरेको बुलेट हेरिदिनु, नम्बर अफ सिलिन्डर हिसाब गरिदिनु, मेरो विचारमा यो नर्मल भइसक्नु पर्थ्यो। केही आधी सिलिन्डरको कारणले ढिलो भए पनि 32 लाखको सटा त 8 लाख सिलिन्डर त बढी भरियो त एक महिनामा। औसत खपत आज निगमको जब 32 लाख छ भने त हामी 40 लाख दियो त पब्लिकलाई, जनतालाई, उपभोक्तालाई। भनेपछि 40 लाख सिलिन्डर गइसकेपछि यो सहज हुनु पर्ने हो। अझ केही साथीहरू जसको एउटै थियो त्यसले दुःख पाइरहेछ, किन अरूले अलिक बढी भरिदिएर हो। अब यो स्पिडमा हामी क्रमशः बढाउँदैछौ, यो महिना पनि हामी 40 कै हरारीमा ल्याउँछौ। डाटाले भन्ने अनुसार यो भइसक्नु पर्ने हो। म जनतालाई के भन्छु नि, यो धेरै घरमा नराख्नु, यो सेफ्टी अनुसार पनि यो राम्रो कुरा होइन। यहाँहरूले कहिले काहीँ आकल झुकल केही घटना पनि सुनिराख्नु भएको हुन्छ, त्यसले गर्दा यहाँहरूले पनि हामीलाई आपूर्तिमा केही समस्या छैन। यहाँहरूको डाटाबाटै मैले भनिरहेको छु कि 32 लाख आउनु पर्नेमा मैले 40 लाख सिलिन्डर यहाँहरूलाई दिइसके, बिक्री गरिसके, डाटाले बताउँछ। अझ यो आउने क्रम बढाएरै ल्याउने कोसिस गर्दैछु।
7: दिन चाहिँ तोकेर हामीले भन्न सकिँदैन,
2: मैले भने नि हजुर डाटाले मलाई पुग्यो। अब यो त कसो छ भने मार्केटमा केही सिलिन्डर खाली भयो भने त उहाँले जतिखेर मलाई देखाइदिन पाए त मैले सकिनँ भनेर, तर त्यो पुरै कम्प्लिट हुन मेरो डाटाले 32 चाहिने, म 40 लाख कठाएपछि सर मैले त सके जस्तो लाग्छ। तर जो त्यसमा के हो भने कोही बढी राखिदिएछ र कोही कम छ भने त्यो ब्यालेन्समा इमिडिएटली अब मिल्छ। यो कोही आकल चुकल छुटेछ भने क्युको रेस्पोन्सिबिलिटीबाट मिलाउँदै गराएको छ। मेरो विचारमा त्यो समस्या छैन जस्तो मलाई व्यक्तिगत भन्नुहुन्छ भने छैन, किन जसले टिममा फोन गरेछ त्यसलाई रिजल्भ गरिदिएको छु। सिलिन्डर छँदैछ, प्लान्टहरूलाई उद्योगीहरूलाई भने पनि भनेको छु कोही साह्रै गाह्रो साह्रो परेछ भने तपाईँ जताबाट सक्नुहुन्छ म्यानेज गरिदिनु भने त्यसो भने त म गाह्रो देख्दिनँ।
0: नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाह साथी अशोक दाहालसँग कुरा गर्दै एउटा विषय संक्षेपमा, संवैधानिक इजलासको गठन वरिष्ठताका आधारमा नभए गोला प्रथाबाटै हुनुपर्ने भन्दै कानून व्यवसायीहरूको छात्र संगठन नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीशलाई ध्यानाकर्षण पत्र लेखेको छ। सर्वोच्च अदालतको पूर्ण बैठकमा गम्भीरतापूर्वक छलफल गरी संवैधानिक इजलासलाई वरिष्ठताका आधारमा अविलम्ब गठन गर्न वा त्यसमा कुनै कठिनाई भएमा अन्य इजलास र रोस्टरमा रहेका न्यायाधीशहरूको बीचमा गोला प्रथाको अवलम्बन गर्न, यसअघि नै बार एसोसिएशनले आफ्नो धारणा सार्वजनिक गरिसकेको पत्रमा उल्लेख छ। उक्त विषय बार एसोसिएशनले विगतको 109 दिनको आन्दोलनले उठाएको मुख्य विषय भई उसका विभिन्न फोरमहरूमा पारित प्रस्तावका रूपमा रहेको उसले स्मरण समेत गराएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पतालमा सार्न आदेश दिएको छ। यद्यपि सर्वोच्च अदालतले इमरान खानको परिवारले सिफा अस्पताल परिसरमा कुनै पनि सार्वजनिक जमघट नहुने कुरा सुनिश्चित गर्नुपर्ने स्पष्ट पारेको छ। सरकारले सर्वोच्च अदालतको यो निर्णय पूर्ण रूपमा लागू हुने आश्वासन दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: अदालतको 3 सदस्यीय इजलासले खानको अस्पताल भर्नाको निवेदनको सुनवाई गरेपछि यो निर्णय सुनाएको हो। न्यायाधीश शाहिद वाहिदको अध्यक्षतामा सुनवाई भएको थियो भने न्यायाधीशहरू नईम अख्तर अफगान र इस्तियाक इब्राहिम यसका सदस्य थिए। अदालतले इमरान खानसँग भएका सबै भेटघाटहरूको विस्तृत रेकर्ड र उनी विरूद्ध विचाराधीन सबै मुद्दाहरूको पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ। यद्यपि अदालतले मेडिकल रिपोर्ट वा स्वास्थ्यमा राजनीति गरेमा यो सुविधा फिर्ता लिन सकिने चेतावनी दिएको छ। अदालतले सरकारलाई सिफा अस्पताल वरिपरि पर्याप्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए छ। अदालतले फैसलामा यदि यो सुविधाको दुरूपयोग भएमा सरकारले अदालत जान सक्ने र खान र उनको परिवारले पनि निर्णय कार्यान्वयन सम्बन्धी गुनासोहरूको बारेमा अदालत जान सक्ने जनाएको छ। अदालतले आफ्नो आदेशमा इमरान खानलाई हप्तामा एक पटक आफ्नो परिवारलाई भेट्न अनुमति दिनुपर्ने पनि भनेको छ। इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सर्वोच्च अदालतको फैसलाको स्वागत गरे। खान सन् 2023 अगस्तदेखि जेलमा छन्। त्यसअघि उनी सन् 2022 सत्ताबाट हटाइएका थिए। खानले भने यी मुद्दाहरू आफू विरूद्ध राजनीतिक प्रतिशोधका कारण लगाइएको दावी गर्दै आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: एकान्छी
2: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहालियो।
3: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ, पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो, विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0-65-90-511।
4: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
6: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0-65-70-744।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
9: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560-30982 र 97065-20209।
10: TVS साथ छ हाम्रो।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856206676।
7: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
8: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
7: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
9: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
10: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
11: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9855706119 र 9864957056।
10: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0 65 4 14 142, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ?
4: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0 65 4 14 194, मोबाइल 98 5 60 20 630।
7: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98 6 60 86 925, 98 5 60 34 881 र 98 4 60 47 580।
5: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0 65 4 14 245, 0 65 4 14 345।
13: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
14: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त कति र ठाउँमा जानु पर्यो नि।
14: गटिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
16: चेस्का बाजे चाँचा पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
17: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303624।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175.

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143478, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौं, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला रातिको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचार.
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560 6554.

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुईमध्ये एक बालकको शव फेला परेको छ। पोखरा महानगरपालिका 14 छिन्नी डाँडा बस्ने 14 वर्षीय निक्सन गुरूङको शव मंगलबार दिउँसो भेटिएको हो। 29 गते विजयपुर खोलाले तर्ने क्रममा उनलाई भेला बगाएको थियो। तीन दिनदेखिको निरन्तर खोजीपछि उसको शव भेटिएको प्रहरीले जनाएको छ। निक्सनको शव घटनास्थलबाट करिब 1.5 किलोमिटर तल भेटिएको हो। पोखरा 14 चौथे स्थित गोर्खा भिलेज पछाडिको खोजमा शव भेटिएको थियो। भत्किएको बर्खालको भित्र शव अड्किएकोले एक्सावेक्टरको सहायताले बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ। मृतकका हजुरबुबा भत्त बहादुर गुरूङले शवको पहिचान गरेका छन्। 34 गते दिउँसो 1 बजेतिर उनीहरू विजयपुर खोला तर्दै थिए। पोखरा 26 स्नेरीका भगवती हाइटोपाव नजिकैबाट खोला तर्ने क्रममा उनीहरूलाई खोलाले बगाएको थियो। निक्सनसँगै 15 वर्षीय उमन राई पनि बेपत्ता भएका थिए। उमनको अवस्था भने अझै अज्ञात छ। उनी खोटाङ घर भई पोखरा 14 चौथेमा डेरा गरी बस्थे। बेपत्ताको खोजीमा सशस्त्र प्रहरी को गोताखोर सहितको टोली खटिएको थियो। बागलुङमा 2 सातादेखि बेपत्ता भएका एक किशोरी मृत अवस्थामा फेला परेका छन्। गत साउन 19 गतेदेखि बेपत्ता भएकी ढोरपाडा नगरपालिका नम्बर 9 बोबाङकी 21 वर्षीय तपस्या विक खोलामा मृत अवस्थामा फेला परेकी छिन्। असामाजिक सञ्जाल फेसबुकमा आमा बुवालाई सम्बोधन गरी असल छोरी बन्न नसकेको र अर्को जोनीमा असल छोरी भएर जन्म लिने लेख्दै घरबाट बेपत्ता भएको विक मंगलबार दिउँसो ढोरपाटा नगरपालिका 7 बोट स्थित खोलामा मृत फेला परेको इलाका प्रहरीले बुर्तीबाङले जनाएको छ। बाटो महिने क्रममा स्थानीय किमबहादुर विकले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्ला गण्डकी च्यावन धाम सिंह महिमा बोलबम धार्मिक महोत्सव शुरू भएको छ। अघिल्लो वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको धामका अध्यक्ष नाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। सोमबार शुरू महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचल बसिलले दैनिक धार्मिक प्रवचन गरिरहनु भएको छ। 10 वर्षको उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा गुमाएको उहाँको उपस्थितिले पटक थप आकर्षण थपिएको छ। धार्मिक महोत्सवमा दैनिक रुद्र पाठ हवन परायण सहित गीत संगीत कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तुलादान लगायतका विभिन्न कार्यहरू समावेश गरिएको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालाई र नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चनी अध्यक्ष लम्सालले जानकारी दिनुभयो। जिल्लाभरी कार्यालय च्याङ्जोले गत साउन महिनामा अपराध अनुसन्धान तथा शान्ति सुरक्षातर्फ विभिन्न गतिविधिहरू सञ्चालन गरेको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार साउनमा कुल 24 मुद्दा दर्ता भएका छन्। तीमध्ये 4 वटा जघन्या तथा गम्भीर, 4 वटा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी, 1 वटा आर्थिक र 15 वटा अन्य अपराध सम्बन्धी मुद्दा रहेका छन्। च्याङ्जामा आर्थिक वर्ष 2082-83 नयाँ आर्थिक उद्योग दर्ताको तुलनामा खारेजी हुने संख्या उद्योगहरूको धेरै रहेको छ। यहाँ 2291 नयाँ उद्योग दर्ता हुँदा 334 उद्योग खारेज भएका छन्। नयाँ 149 उद्योगतर्फ र वाणिज्यतर्फ 142 व्यापारिक व्यवसायतर्फ दर्ता भएको एकीकृत कार्यालय सेवा कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो। तनहु शुक्ला गण्डकी 4 दुलेगाँवडामा दाउराको सेकुवा शुभारम्भ भएको छ। मंगलबार शुक्ला गण्डकी 4 का वडा अध्यक्ष राजकुमार वगेले सो रेस्टुरेन्टको उद्घाटन गर्नुभएको। विगत 4 वर्षदेखि हट एण्ड स्पाइसी सञ्चालन गर्दै आएका अर्जुन गुरूङले सो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्। करिब 90 लाख लगानीमा सञ्चालित सो रेस्टुरेन्ट 8 जना रोजगारी पाएका छन्। उद्घाटनको अवसरमा बोल्दै शुक्ला गण्डकी नगरपालिका नम्बर 4 का अध्यक्ष राजकुमार वगेले स्वदेशमै रहेर अरूलाई समेत रोजगारी दिन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा सफलताको कामना गर्नुभयो। स्टुडेन्ट हट एण्ड स्पाइसी भन्दा केही करतल रहेको छ। उद्घाटनको अवसरमा हट एण्ड स्पाइसीका संस्थापक ज्ञान गुरूङ लगायतले व्यावसायिक सफलताको शुभकामना दिनुभयो। हट एण्ड स्पाइसी हाल देशभर 18 आधिकारिक शाखा रहेका छन्। दुलेगाँडाको हट एण्ड स्पाइसीको अनुभवलाई सङ्गल्दै युवा व्यवसायी अर्जुन गुरूङले दौडाको सेकुवा फराकिलो स्थानमा सञ्चालनमा ल्याएको हो। हवस् हामीलाई जुन समय साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्लाकुण्डकी समाचार लिएर पुनः उपस्थित हुनुहुनेछ। निरन्तरसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि भने सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रस्ताव हुनेछन्। निरन्तरसम्मको लागि सपरिवार बिदा हुनुहोस्। राम्रोसँग चार ढोकाको चुक्कु लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सेलिन्डर बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्ण शुभरात्री, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल newsshukla@gmail.com।
2: साहित्य को भूमि सूचना।

0: 6.
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी FM 97.6 MHz।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अंत्य हुन्छ। तपाईको बाकी समय शुभ रहोस्। शुभरात्री।

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेना आरक्ष सेटको भेट, सांसद तामाङलाई संसदीय मर्यादा कायम राख्न सभामुखको निर्देशन, संवैधानिक इजलास गठन प्रक्रियाप्रति बारको आपत्ति, प्रधान न्यायाधीशलाई पत्र, आगामी निर्वाचन अघि प्रदेश सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको निर्णय, पार्टीको विधान संविधान र अदालतको आदेश अनुसार तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको कांग्रेस सभापति थापाको प्रश्नप्रति, विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुई मध्ये एक बालकको सफेला, गाछेपानीमा बोलबम धार्मिक महोत्सव जारी, एआईले दक्षिण कोरियाली युवाहरूको रोजगारीमा जोखिम र टप एन्टी ट्वेन्टी श्रृंखला खेल्न नेपाली क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेना अध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेना अध्यक्ष सेठले हिजो भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। भेटमा नेपालका लागि भारतीय दूतावास नवीन श्रीवास्तव समेत सहभागी हुनुहुन्थ्यो। प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा सेना अध्यक्ष सेठ चार दिने भ्रमणका क्रममा अन्तिम आइतबार काठमाडौँ आउनु भएको थियो। पाँच सदस्यीय भ्रमण दलमा उहाँकी श्रीमती कोमल सेठ पनि हुनुहुन्छ। सेना अध्यक्ष सेठलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जनीय चिन्ह प्रदान गर्नुभएको थियो। हिजै प्रधान सेनापति अशोक राज सिग्देल र सेठ बीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो। त्यसै अवसरमा उहाँहरूबीच आपसी हितका विषयमा साथै नेपाल र भारत बीचको द्विपक्षीय सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिनुभएको छ। परराष्ट्र मन्त्री सुश्री रूखनालले दिएको जवाफमा चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गरेपछि उत्पन्न विवादका क्रममा सभामुखले उक्त निर्देशन दिनुभएको हो। बैठकमा सांसद तामाङले केही दिन अघि उठाएका विषयहरूमा परराष्ट्र मन्त्री खनालले जवाब दिनुभएको थियो। मन्त्रीको जवाबप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले प्रश्न गर्नका लागि समय माग गर्नुभएको थियो। तथापि सभामुख अर्यालले नियमावलीको व्यवस्था उल्लेख गर्दै थप प्रश्न गर्ने समय उपलब्ध नरहेको जानकारी गराउनु भएको थियो। सभामुखले पटक पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद तामाङले प्रश्न गर्ने अडान कायम राखेपछि सभामुखले उहाँलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराउनुभयो। सभामुखले बोल्न समय नदिएपछि र स्पष्टीकरणको अवसर प्राप्त नभएपछि सांसद तामाङ सांसद बैठकबाट बाहिरिनु भएको थियो। नेपाल बार एसोसिएशनले संवैधानिक इजलासको गठन प्रक्रियामा आपत्ति व्यक्त गर्दै प्रधान न्यायाधीश मनोज कुमार शर्मालाई ध्यानाकर्षण गराएको छ। निश्चित मापदण्ड स्थापित अभ्यास र विषयवस्तुमा गाभिएका कारण विपरीत संवैधानिक इजलास गठन हुने गरेको भन्दै बारले प्रश्न उठाएको हो। मापदण्ड र अभ्यास विपरीत संवैधानिक इजलास गठन हुँदा त्यसबाट हुने फैसला विश्वसनीय हुन नसक्ने भन्दै बारले प्रधान न्यायाधीश सहित सर्वोच्चका सबै न्यायाधीशहरूलाई ध्यानाकर्षण गराएको हो। त्यस्तो प्रकृतिको इजलास जस्तो सुकै आदेश र फैसला भए पनि विभिन्न किसिमका आशंका र प्रश्नहरू उठे विश्वसनीयतामा आँच पुग्ने भएकाले त्यस सम्बन्धमा निश्चित मापदण्ड अपनाउन नेपाल बार एसोसिएशनले सभा सम्माननीय ज्यूलाई पटक पटक मौखिक र लिखित रूपमा अवगत गराउँदै आएको छ। बार महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। बारले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूको छनौट पूर्व परम्परा अनुसार वरिष्ठताकै आधारमा हुनुपर्ने भनेको छ। यदि त्यसो गर्न कुनै बाधा अवरोध भएमा अन्य इजलास सरह रोस्टरभित्रको गोला प्रणाली मार्फत हुनुपर्ने बारको माग छ। न्यायपालिका नेतृत्वबाट नेपाल बारको माग र सरकारप्रति ठोस निर्णय नभएका कारण ध्यानाकर्षण पत्र लेख्न बाध्य भएको पनि जनाइएको छ। त्रिभुवन विश्वविद्यालयको मास्टर इन बिजनेस स्टडिज एमबीएसको प्रश्नपत्र विद्यार्थीले नै सामाजिक सञ्जाल मार्फत लिक गराएको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो

0: र त्यस अन्तर्गतको साइबर ब्युरोले गरेको अनुसन्धानका क्रममा पर्साको ठाकुर र राम बहुमुखी क्याम्पसमा एमबीएस प्रथम सेमिस्टरमा अध्ययनरत विद्यार्थी अब्दुल स्थानी हाकिमले नै प्रश्न पत्र अनलाइनमा पठाएको खुलेको हो। प्रहरीले उनलाई 12 साउनमा पक्राउ गरेको थियो। गत 8 साउनमा परीक्षा शुरू हुने बित्तिकै प्रश्न पत्र बाहिरिएको विवरण सहितको च्याट एउटा फेसबुक पेजमा सार्वजनिक भएपछि त्यसले विश्वविद्यालयमा हलचल मचाएको थियो। भारतमा समेत प्रश्नपत्र लिंक भएको मामिलालाई लिएर विद्यार्थीले आन्दोलन गरिरहेको बेला यो घटना सार्वजनिक भएपछि कतिपयले शिक्षा मन्त्री र विश्वविद्यालयका पदाधिकारीहरूको राजीनामा समेत मागेका थिए। तर प्रहरीले गरेको अनुसन्धानपछि यसमा विद्यार्थीकै संलग्नता समेत खुलेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताउनुभयो। त्यसपछि 6 जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा शिक्षा एन 2028 विपरीत कसुर गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ। नेपाल भाषाका जनकवि एवं प्रतिष्ठित साहित्यकार दुर्गालाल श्रेष्ठको मंगलबार अन्तिम संस्कार गरिएको छ। 93 वर्षको उमेरमा बुढा नीलकण्ठ स्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाण्डुको सभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो। विगत 6 दशकदेखि साहित्य सृजनामा अनवरत रूपमा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली भाषा दुवैमा कविता गीत तथा साहित्यका विभिन्न विधामा कलम चलाउनु भएको छ। साहित्य क्षेत्रमा पुर्याएको विशिष्टता योगदानको कदर गर्दै लाई 2 दशक अघि नेपाल भाषा परिषदले जन कविको उपाधि प्रदान गरेको थियो। त्यसै गरी उहाँलाई सन् 2010 विक्रमसम्म 2067 प्रतिष्ठित जगदम्बा स्त्री पुरस्कारबाट समेत सम्मानित गरिएको थियो। श्रेष्ठको अन्तिम विदायका क्रममा निकालिएको शवयात्रामा राजनैतिक दलका नेता मन्त्री तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अग्रगामी मोर्चाले आगामी प्रदेश निर्वाचन मोर्चाको कुनै पनि घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने निर्णय गरेको छ। मोर्चाको मंगलबार बसेको बैठकले उक्त विषयमा सर्वसम्मत निर्णय भएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो। मोर्चाका प्रवक्ता तथा डाक्टर चन्द्रकान्त रावतद्वारा जारी विज्ञप्तिमा संसदीय मर्यादा कायम राख्न र असंसदीय गतिविधिहरू रोक्न जोर दिएको छ। यसै लुम्बिनी प्रदेशमा संसदीय संस्थाको मूल्य मान्यता पार्टीको निर्णय विपरीत प्रदेश सभा सदस्यहरूलाई मन्त्री पदको शपथ ग्रहण गराएको भन्दै मोर्चाले आपत्ति जनाएको छ। मोर्चाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यको घोरभर्सना र निन्दा गरेको छ। जनता समाजवादी पार्टी जसपा नेपालको निर्णय र निर्देशन विपरीत नेपाली कम्युनिष्ट पार्टी नेकपा सम्मिलित नेकपा एमाले नेतृत्वको प्रदेश सरकारले जसपाका प्रदेश सभा सदस्यहरूलाई मन्त्री पदको शपथ गराएको भन्दै मोर्चाले निर्णय सच्याउन माग गरेको छ। भदौ 1 गते जसपा सांसदलाई समेत सरकारको पक्षमा मतदान गराउनु संसदीय व्यवस्था एवं लोकतान्त्रिक प्रणालीको मान्यता विपरीत र अनैतिक भएको मोर्चाको ठहर छ। मोर्चाले उक्त कार्यलाई अनैतिक तथा असंसदीय भन्दै तुरन्त सच्याउन समेत आग्रह गरेको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विधान संविधान र अदालतको आदेश अनुसार तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्ने बाध्यता रहेको बताउनु भएको छ। मंगलबार ललितपुरको सानिपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले समयको चापलाई मध्यनजर गर्दै कार्यतालिका अनुसार अघि बढ्न निर्देशन दिनुभयो। सभापति थापाले पार्टी अहिले संवैधानिक व्यवस्था विधान र अदालतको फैसलाले बाधिएको उल्लेख गर्नुभयो। पार्टीबाट क्रियाशील सदस्यहरूको विवरण डिजिटलाइजेशन ले विगतको तुलनामा केही सहज हुने अपेक्षा राख्दै उहाँले प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता वा पूर्वग्रह हुन नसक्ने सचेत गराउनुभयो। ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिने वा नदिने निर्णयका लागि थप कागजात माग गरेको छ। ललितपुर जिल्ला अदालतका प्रवक्ता टीका ध्वज कार्कीले मागिएको कागजात आएपछि अनुमति दिने वा नदिने विषयमा अदालतले निर्णय दिने जानकारी दिनुभयो। उपसभामुख रूबी कुमारी ठाकुरले श्रेष्ठ विरूद्ध हिजो जिल्ला अदालत परिसरमा ललितपुरमा जाहेरी दिनुभएको थियो। सोही जारीका आधारमा ललितपुर प्रहरी पक्राउ अनुमतिका लागि अदालत गएको थियो। श्रेष्ठ सोमबार मात्रै सर्वोच्च अदालतको परमादेशपछि प्रहरी हिरासतबाट रिहा भएका थिए। विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुई मध्ये एक बालकको शव फेला परेको छ। पोखरा महानगरपालिका 14 छिनेडाँडा बस्ने 14 वर्षीय निक्सन गुरूङको शव मंगलबार दिउँसो भेटिएको हो। साउन 30 गते विजयपुर खोला तर्ने क्रममा उनलाई भेलले बगाएको थियो। तीन दिनदेखिको निरन्तर खोजीपछि उसको शव भेटिएको प्रहरीले जनाएको छ। निक्सनको शव घटनास्थलबाट करिब 1.5 किलोमिटर तल भेटिएको हो। पोखरा 14 चौथे स्थित गोर्खा भिलेज पछाडिको खोजमा शव देखिएको थियो। भत्किएको पर्खालको रडभित्र शव अड्किएकाले एक्सकाभेटरको सहायताले बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ। मृतकको हजुरबुबा फतबहादुर गुरूङले शवको पहिचान गरेका छन्। साउन 30 गते दिउँसो 1 बजेतिर उनीहरू विजयपुर खोला तर्दै थिए। पोखरा 26 दशनेरी स्थित भगवती हाइटो पाहु नजिकैबाट खोला तर्ने क्रममा उनीहरूलाई बगाएको थियो। निक्सन सँगै 15 वर्षीय ओमन राई पनि बेपत्ता भएका थिए। ओमनको अवस्था भने अझै अज्ञात छ। उनी खोटाङ घर भई पोखरा 14 चौथेमा डेढा गरी बस्थे। बेपत्ताको खोजीमा सशस्त्र प्रहरीको खोज तला गोताखोर सहितको टोली खटिएको थियो। बागलुङमा दुई सातादेखि बेपत्ता एक किशोरीको मृत अवस्थामा फेला परेकी छन्। गत साउन 19 गतेदेखि बेपत्ता भएकी ढोरपाटा नगरपालिका नम्बर 9 बोबाङकी 21 वर्षीय तपस्याविक खोलामा मृत अवस्थामा फेला परेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा आमा बुबालाई सम्बोधन गरी असल छोरी बन्न नसकेको र अर्को जुनीमा असल छोरी भएर जन्म लिने भन्दै घरबाट बेपत्ता विग मंगलबार दिउँसो ढोरपाटा नगरपालिका वडा नम्बर 7 धारबोट स्थित खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुर्तीबाङले जनाएको छ। बाटोमा हिँड्ने क्रममा स्थानीय किमबहादुर विगले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो। घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बुर्तीबाङको टोलीले शवलाई पोस्टमार्टमको लागि बुर्तीबाङ जिल्ला अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी चौबन्दामा शिव महिमा बोलबम धार्मिक महोत्सव जारी छ। अघिल्लो वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्ता नभएकाले साउनको सट्टा भदौमा गरिएको धामका अध्यक्ष नाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। सोमबार शुरू महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचल बस्सेलले दैनिक धार्मिक वाचन गरिरहनु भएको छ। 10 वर्षकै उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाउनु भएको उहाँको उपस्थितिले यसपटक थप आकर्षण थपिएको छ। धार्मिक महोत्सवमा दैनिक रुद्री हवन पाठ परायण संगीतमय कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तुलादान लगायतका विभिन्न कार्यहरू समावेश गरिएको छ। महोत्सवबाट बचेको रकमले धामको विकास सँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र वडा नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष लम्सालले जानकारी दिनुभयो। जिल्ला प्रहरी स्याङ्जाले गत साउन महिनामा अपराध अनुसन्धान तथा शान्ति सुरक्षातर्फ विभिन्न गतिविधिहरू सञ्चालन गरेको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार साउनमा कुल 24 मुद्दा दर्ता भएका छन् भने तीमध्ये 4 जघन्य अपराध जघन्य तथा गम्भीर, 4 महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी, 1 आर्थिक र 15 अन्य अपराध सम्बन्धी मुद्दा छन्। 19 प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वयनतर्फ चोरीका 2, अंशभण्डाका 3, कोटपिटका 2, चेक अनादरको 1, लुटपाटको 2, सम्बन्ध विच्छेदका 2 र लेनदेनको 1 गरी 13 फरार प्रतिवादीहरू पक्राउ परेका छन्। उनीहरू मध्ये 1 महिनाको कैद तथा 30,420 रूपियाँ 6 पैसा जरिवाना तोकिएको प्रहरीले जनाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी 6 उजुरीमा 6 पीड़क रहेको विवरणमा उल्लेख छ। यस्तै साउनमा 16 हराएकोमा 8 फेला परेका छन् भने 8 फेला पर्न बाँकी छन्। घरेलु हिंसातर्फ 6 उजुरी परेका छन्। तीमध्ये 2 शारीरिक र 4 मानसिक र आर्थिक हिंसा सम्बन्धी छन्। 3 मिलापत्र गराइएको प्रत्यक्ष निवेदनबाट प्राप्त 30 उजुरी फर्स्ट गरिएको प्रहरीले जनाएको छ। स्याङ्जामा आर्थिक वर्ष 2082-83 नयाँ उद्योग दर्ताको तुलनामा खारेजी हुने उद्योगको संख्या धेरै रहेको छ। यहाँ 291 नयाँ उद्योग दर्ता हुँदा 334 खारेज भएको छ। नयाँ 149 उद्योगतर्फ र वाणिज्यतर्फ 142 व्यावसायिक फर्म दर्ता भएको एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो। खारेजीमा उद्योगतर्फ 169 र वाणिज्यतर्फ 162 फर्म रहेका छन्। नयाँ दर्ताको तुलनामा 43 बढी उद्योग खारेजीमा परेको पौडेलले बताउनुभयो। नयाँ उद्योग दर्ता हुँदा 36 करोड़ 40 लाख रूपियाँ लगानी थपिएको छ। उद्योगतर्फ करिब 22 करोड़ 20 लाख र वाणिज्य क्षेत्रमा 14 करोड़ 20 लाख रूपियाँ नयाँ लगानी भएको पौडेलले बताउनुभयो। 334 उद्योग खारेजीमा पर्दा उद्योगतर्फ 25 करोड़ 35 लाख र वाणिज्यतर्फ 16 करोड़ 50 लाख रूपियाँ लगानी बाहिरिएको हो। नयाँ उद्योग मध्ये अधिकांश महिलाको नाममा दर्ता भएका छन्। उद्योग दर्तामा लाग्ने दस्तुरमा 50% छुट भएपछि महिलाहरूको नेतृत्वमा नयाँ उद्योग दर्ता हुने क्रम बढ्दै गएको छ। नयाँ दर्ता हुनेमा कृषि उत्पादन सप्लायर्स र पर्यटन सम्बन्धीको उद्योग रहेका छन्। पछिल्लो तथ्याङ्क अनुसार नयाँ दर्ताको तुलनामा खारेजी हुने उद्योगको संख्या बढ्दै जानु युवा युवती वैदेशिक रोजगारीका लागि विदेश हुनु प्रमुख कारण मानिएको छ। युवा युवती रोजगारीका लागि विदेश गएसँगै अभिभावकले पेसा व्यवसायमा छाड्दा उद्योगहरू खारेजीमा परेको पौडेलले बताउनुभयो। दक्षिण बागलुङको बलेबास स्थित प्रसिद्ध धार्मिक शक्तिपीठ कालो भैरव मन्दिरमा मंगलबारदेखि हरेलो मेला शुरू भएको छ। कालो भैरव मन्दिरमा विगत 4 वर्षदेखि मन्दिर व्यवस्थापन समितिको आयोजनामा विशेष पूजा सहित हरेलो मेला लाग्दै आएको छ। बागलुङ नगरपालिका वडा नम्बर 10 बगुण्डे, वडा नम्बर 11 राई डाँडा, वडा नम्बर 12 अमलाचौर, वडा नम्बर 13 पैयो पाटा र वडा नम्बर 14 नारायण स्थान तथा जयमनी नगरपालिका एक कुसमिसेराका वासिन्दाहरूले कालो भैरव मन्दिरलाई कोटको रूपमा पूज आएका छन्। सदियौं वर्ष अघिदेखि काल भैरव मन्दिरमा हरेलो पर्व मनाउने र भैरव पूजा गर्ने चलन छ। 2224 राज्यको पालादेखि फलेवासकोटबाटै सबै क्षेत्रमा हरेलो पर्व मनाउने किंवदन्ती रहेको मन्दिर व्यवस्थापन समितिका सदस्य चन्द्रबहादुर केसीले बताउनुभयो। बलेवासमा नुहागी खाने, पुली लिने, हरेलो गर्ने जस्ता अनौठा चलनहरू प्रचलनमा छन्। केसीले भन्नुभयो, हाम्रो संस्कार र संस्कृति झल्कने पर्वहरू प्रबन्धन आवश्यक। खेतीपाती लगाएपछि किरा फटाङ्ग्रा र बाढ़ी पहिरोले खेती नबिगारोस् भनेर हरेलो गरिन्छ। सशस्त्र प्रहरी बलले अहिलेसम्म हावाहुरीका कारण फेवाताल मालपत्र 500 जनाको ज्यान जोगाउन सफल भएको छ। फेवातालमा डुबेर अचानक आएको हावाहुरीका कारण मालपत्र परेका ती व्यक्तिहरूलाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलको मुक्तिनाथ वाहिनीका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी प्रवीण गढेले जानकारी दिनुभयो। नेपाल एसबीआई बैंक लिमिटेडका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग कार्यक्रममा उहाँले फलेपास रेस्क्यू टावरबाट खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोलीले विभिन्न समयमा गरी फेवातालमा डुबेका 50 जना व्यक्तिको लास निकाल्न सफल भएको बताउनुभयो। फेवातालमा हुने जल दुर्घटनामा आपतकालीन अवस्थामा छिटो उद्धार गर्न सशस्त्र प्रहरीले बाराही घाटमा उद्धार रेस्क्यू र टावर बनाएको छ। रेस्क्यू टावरको निर्माण तथा आवश्यक सामग्रीको व्यवस्थापनको लागि एसबीआई बैंकले प्राविधिक सहयोग गरेको छ। तालबराही मन्दिर पुनर्निर्माणमा समेत बैंकको सहयोग छ। पोखराको फेवातालमा डुबेका वालपत्र परेका व्यक्तिहरूको उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर 24 कालीका गढ कास्की र फेवातालको रेस्क्यू टावर तथा नजिकैको सुरक्षा पोस्टबाट विशेष टोली खटिने गरेको डीआईजी कर्णले जनाउनुभयो। ज्ञानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
6: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
7: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
8: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौंडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
11: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड्ने त।
5: स्मृति फेन्सी दुलेगौंडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
13: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
5: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन के बनाऊ, साढै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
6: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
6: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
5: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौंडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
6: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162056187।
16: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 98141411178, 98560070700।